0: प्रोलू एफ एम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Studio time.
2: It's 6 PM.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतुन नगर पालिका 5 सोलू खुम्बू.
2: आज 2083 साल असोज 21 गते बुधबार सन 2026 अक्टोबर 7 तारीख असोज कृष्ण पक्षको द्वादशी तिथि.
1: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स.
1: आज वार्षिक उत्सव मनाउँदै गरेका झापाको नागरिक एफएम 107.5 मेगाहर्ज र तेह्रथुमको रेडियो तेह्रथुम 92.4 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं. मुख्य खबरका शीर्षकहरूबाट
2: भोटे कोशी बाढ़ी पीड़ित को अस्थायी आवास निर्माण को जिम्मा एनजीओ लाई दिने गरी तैयारी. प्राधिकरण ने पालिकासँग माग्यो लाभग्राही को विवरण. नेपाल को आर्थिक वृद्धि 3.7% में झर्ने विश्व बैंक को प्रक्षेपण.
1: कांग्रेस महाधिवेशन में बंद सत्र प्रति देखिएन प्रतिनिधि को आकर्षण. आज प्रचार भोलि मतदान शर्मा र भुसाल निर्विरोध.
2: नेपाल में हिउँदे चराहरूको आगमन शुरू. बसाई सर्नु अघि शरीर को तौल खानपान बथान को एकता देखि मौसम को अनुमान सम्म का पूर्व तैयारी गर्ने.
3: बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि बोसो लाग्ने खालको खानाहरू खाने मांसपेशीहरू बलियो बनाउँदै लान्छन्. बचेराहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ.
1: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो. 100 उच्च माध्यमिक विद्यालय प्रभावित. 6000 भन्दा धेरै पक्राउ. 715 जना सुरक्षा कर्मी पनि घाइते.
2: र एनपीएल को तयारी अन्तिम चरणमा यसपटक दर्शक क्षमता बढ्ने ज्ञानको विश्वास.

0: sei padre.
1: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल युरोपेन्स घर मात्र होइन लगाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ
1: कार्यक्रममा अब खबरको सिलसिला शुरूमा भोटेकोशी पीड़ितको अस्थायी आवास बारेको खबर भोटेकोशी बारीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजीओ आईएनजीओलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो ट्रान्जिशनल सेन्टर नाम दिएर बाढ़ी पीड़ितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रपोजल अर्थात प्रस्ताव माग गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार सम्भवत आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुनेछ। 7 दिनको समय दिएर प्रस्ताव माग गरिँदैछ। त्यस्ता संस्थाबाट प्राप्त प्रस्तावको मूल्यांकन गरेर इच्छुक संस्थालाई अस्थायी आवास निर्माणको क्षेत्र तोकिनेछ। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतले ट्रान्जिशनल सेन्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको जानकारी दिनुभयो। एनजीओहरूको सहयोगले नपुगेको ठाउँमा सरकारले नै अस्थायी आवास बनाइदिने भएको छ। विपद प्राधिकरणले पालिकासँग लाभग्राहीको विवरण पनि मागेको छ। एनजीओ मार्फत अस्थायी आवासको प्रस्ताव आउँदा र त्यसको मूल्यांकन गरेर निर्माणको काम सक्न कम्तीमा 6 महिना जति लाग्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारी बताउँछन्। तर दशैं आउन 2 हप्ता पनि बाँकी नरहेको अवस्थामा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल भने दशैं अघि नै बाढ़ी पीड़ितलाई पुनर्स्थापित गर्ने कोशिश भइरहेको दावी गर्दै आउनु भएको छ। भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइँदै शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: भोटेकोशी बाढ़ीपछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवर्ती सहयोग रकम जम्मा गरेका छन्। कोषमा 16 अर्ब बढ़ी रकम जम्मा भइसकेको छ। तर जनताको घर दैलोका स्थानीय सरकारसँग भने विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन, जबकि पीड़ितले सबैभन्दा बढ़ी घर घच्याउने र सहयोग माग्ने स्थानीय सरकारसँग नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिका गुनासो छ। यसैबीच भदौ 10 गतेको भोटेकोशी बाढ़ीले नुवाकोटका 35 भन्दा बढ़ी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको र 1000 भन्दा बढ़ी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढ़ीबाट उद्योग नै तहस नहस भएपछि पुनः संचालनको तयारी गरिरहेका उद्यमीहरू बैंकको कर्जा ब्याज बीमा दावी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेको बताएका छन्। कुसुम कुमार कार्कीका अनुसार विपदका कारण उद्योगको भौतिक संरचना र उत्पादन सामग्रीमा ठूलो क्षति पुगेको अवस्थामा पनि बैंकको कर्जा र ब्याजको दायित्व भने निरन्तर रहेको छ। बीमा दावी प्रक्रिया लामो हुनु तथा आवश्यक कागजात समयमै बुझाउन नसक्दा उद्योगीहरू थप अप्ठ्यारोमा परेको उहाँको भनाई छ। विपदका कारण तत्काल कागजात र सूचना पेश गर्न नसकेका उद्योगलाई राहत तथा सरकारी सुविधाबाट वञ्चित नगर्न पनि उद्योगीहरूले माग गरेका छन्। कार्यालयमा क्षतिको विवरण पेश गर्ने समय सीमा थप गर्न तथा विलम्ब क्षमा दानको व्यवस्था गर्न उनीहरूको माग छ। यसै गरी पुराना कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गरी कम्तीमा 5 वर्षका लागि सहुलियतपूर्ण पुनरुत्थान कर्जा उपलब्ध गराउन र भदौ 10 देखि उद्योग पुनः संचालन नभएसम्म ब्याजमा सहुलियत वा छूट दिन माग गरिएको छ। बाढ़ीले उद्योग बगायो किस्ता तिर्न बैंकको ताकेता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: भोटेकोशी बाढ़ीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायत उद्योग र सेवा क्षेत्रमा परेको प्रभाव कारण बैंकको यसअघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई बैंकले घटाएको हो। विश्व बैंकले हिजो सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माण अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि शुरू भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुगेर आर्थिक वर्ष 84-85 आर्थिक वृद्धि दर 5.2% उक्लिने आकलन छ। बाढ़ीबाट भएको व्यापक क्षतिका कारण चालू आर्थिक वर्षमा भने नेपालको उद्योग क्षेत्रमा मुख्य असर पर्ने प्रतिवेदनमा भनिएको छ। जलविद्युत उत्पादन र यातायात अवरूद्ध हुँदा उद्योग क्षेत्रको विस्तार सुस्त हुने र पर्यटकीय सीजनको मुखमा यातायात र व्यापार प्रभावित हुँदा सेवा क्षेत्रमा समेत असर पर्नेछ। जलविद्युत स्रोत सौर्य ऊर्जा र विद्युत प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत उत्पादन उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पर्ने विश्व बैंकले जनाएको छ। व्यापार यातायात पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधबाट सेवा क्षेत्र पनि प्रभावित हुने आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको प्रभाव समग्र उत्पादनमा सीमित मात्रामा रहने भए पनि प्रभावित क्षेत्रको जनजीविकीमा उल्लेखनीय असर पार्ने सम्भावना रहेको विश्व बैंकले जनाएको छ।
2: कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको छ। प्रतिनिधिको ध्यान नेतृत्वको प्रतिस्पर्धा समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको छ। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा गए राती अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले उम्मेद्वारी दर्ता प्रक्रिया जटिल बनेको थियो। त्यसमा पनि गोलमटोल तरिकाले फारम दर्ता गरिँदा उम्मेद्वारको अन्तिम सूची तयार पार्न थप समय लागेको निर्वाचन प्रक्रियामा खटिएका नेताहरूले बताएका छन्। कांग्रेस महाधिवेशनको बन्द सत्रमा व्यापक छलफल र बहसपछि पार्टीको आगामी कार्य दिशा तथा तय गर्ने तालिका थियो। व्यवस्थापकीय तयारी पनि त्यसै अनुसार थियो। तर बन्द सत्रको दोस्रो दिन हिजो हलहरू रित्ता नै थिए। यसैबीच कांग्रेसले यसपालि सृजना गरेका वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा निर्विरोध हुनुभएको छ। केन्द्रीय कार्य समितिका विभिन्न पदका लागि हिजो भएको मनोनयनमा शर्माको मात्र उम्मेद्वारी परेको हो। महिलातर्फ उपसभापतिमा भने पुष्पा भूषाल निर्विरोध हुनुभएको छ। यो पदमा भूषालको मात्र उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। 2078 चौथो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा गएको वर्ष पुष भएको विशेष महाधिवेशनबाट उपसभापति हुनुभएको थियो। 14 महाधिवेशनमा उहाँ नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेद्वार हुनुभएको थियो। त्यति बेला शेखर कोइरालाको प्यानलबाट गगन थापा महामन्त्री निर्वाचित हुनुभएको थियो। थापा र शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।
1: इतिहासकै जम्बो केन्द्रीय कार्य समिति बनाएको कांग्रेसमा पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्य रहेको छ। कांग्रेस पदाधिकारीमा पुरानै अनुहार केन्द्रीय सदस्यमा युवाको दबाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। केन्द्रीय सदस्यमा युवाले उल्लेख्य संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्कीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री हुनुहुन्थ्यो। 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोभियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेवी संघका पूर्व अध्यक्ष हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्विवाद जस्तै देखिरहेका बेला राठौरले एक हप्ता अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्ने नै सुनिश्चित नभएपछि थापालाई निर्विरोध दिन नदिन काठमाडौँका खड्गेले उम्मेद्वारी दिनुभएको थियो। खड्गे काठमाडौँ 5 को क्षेत्रीय कार्य समितिका पूर्व सभापति हुनुहुन्छ। कैरनमा नेपालमा हिउँदे चराहरूको आगमन शुरू भएको र उनीहरूले गर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: तत्कालीन हेर्छन् स्वराजको विचार जहाँ हुन्छ आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुसीको बास एसियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुसीको बास थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा किनकि तपाईँको सपनाले महत्व राख्दछ
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ
1: विशेषताहरू
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह
1: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले भुटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण विपदको बजेट जति सम्ममा बाढ़ीले क्षति गरे पनि किस्ता तिर्न उद्योगीलाई बैंकको ताकेता नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण आज प्रचार भोलि मतदान शर्मा र भूषाल निर्विरोध लगायतका खबर प्रस्तुत गरौं
5: अब बाँकी प्रसंग शरद ऋतुको आगमन सँगै हिउँदे चराहरूको आगमन शुरू भएको छ उत्तरतर्फका चिसो हिमाली क्षेत्रबाट हजारौं किलोमिटर टाढ़ाको जोखिमपूर्ण यात्रा तय गर्दै पाहुना चराहरू नेपालका सिमसार क्षेत्र र तराईतिर आइपुग्छन् यति लामो अनिश्चित र थकाई लाग्दो उड़ान उनीहरूले कसरी पूरा गर्छन् भन्ने सोच्नु भएको छ यसको कारण हो उनीहरूको व्यवस्थित पूर्व तयारी गन्तव्यमा उड्नु धेरै अघिदेखि नै यी चराहरूले आफ्नो शरीरको तौल खानपान बथानको एकतादेखि मौसमको अनुमानसम्मका कैयौं पूर्व तयारीहरू गरिरहेका हुन्छन् थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट
6: गर्मी छल्नका लागि दक्षिणबाट आएका चराहरू फर्कन थालेसँगै चिसो छल्न उत्तरतर्फबाट चराका बथानहरू आउन थालेका छन् नेपालमा वर्षको दुई मौसममा हजारौं किलोमिटरको यात्रा तय गरेर यसै गरी चराहरू आउने जाने गरेका छन् कठिन र लामो उडान गर्नुपूर्व उनीहरूले विशेष तयारी गरेका हुन्छन् यसमा सबैभन्दा महत्वपूर्ण शरीरको तयारी रहेको नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई बताउनुहुन्छ
7: बसाइसराई गर्ने समय नजिकै जाँदाखेरि उनीहरूले खाना धेरै खान थाले धेरै चाहिँ यो बोसो लाग्ने खालको खानाहरू खाने धेरै बोसो जम्मा किन गर्ने भन्दाखेरि यात्राको क्रममा चाहिँ धेरै खानाको लागि रोकिराख्नु नपरोस् भनेर बोसो जम्मा गर्दा त्यो बोसो चाहिँ यात्राको क्रममा प्रयोग गर्ने गरेको देखिन्छ
6: लामो यात्रामा निस्कनु अघि चराहरू आफ्नो शरीरलाई ऊर्जावान बनाउन क्यालोरी युक्त र बोसो बढ़ाउने खानेकुराहरूमा ध्यान दिन्छन् यस्तै बच्चा कोरोल्ने बेला छरिएका चराहरू यात्रा शुरू गर्नु अघि एकीकृत हुन्छन्
7: बच्चा कोरोल्ने समयमा चाहिँ उनीहरू समूहबाट छुटेर आफ्नो आफ्नो क्षेत्रमा चाहिँ उनीहरूले बच्चा कोरोलेको हुन्छ बच्चा हुर्काएको हुन्छ बसाइसराई गर्ने समय नजिकै जाँदाखेरि चाहिँ ती सबै फेरि आफ्नो झुण्डा झुण्डामा फर्किने त्यस्तो पनि गरेको देखिन्छ
6: खानपान र बथानमा जम्मा हुनु मात्र होइन उनीहरू आफ्नो शरीर र क्षमतालाई पनि उडानका लागि पूर्ण रूपमा तयार गर्छन्
7: उड्नको लागि चाहिँ उनीहरूको फ्लाइट मसल भनेर भन्छौँ हामी यो अब विशेष गरेर पखेटाका मांसपेशीहरू तिनीहरू चाहिँ बलियो बनाउँदै लान्छन् ताकि उड्ने बेलामा चाहिँ त्यो छिटो नथाकोस् भन्ने किसिमबाट शरीरको तयारी चाहिँ उनीहरूले त्यसरी गर्छन्
6: शरीरको तौललाई सन्तुलनमा राख्न र उडानलाई सहज बनाउन उनीहरूले आफ्ना शारीरिक अंगहरूमा समेत परिवर्तन ल्याउने अध्ययनले देखाएका छन् यात्राका दौरान नयाँ पुस्तालाई कसरी बाटो देखाउने र मौसमको प्रतिकूलताबाट कसरी जोगिने भन्ने विषयमा पनि उनीहरूको अचम्मको पूर्व तयारी छ
7: चराहरूमा चाहिँ बचेराहरू छन् जो चाहिँ पहिलोचोटि बसाइसराईमा भाग लिँदैछन् तिनीहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ भन्ने पनि छ फेरि सबै चराहरूमा चाहिँ होइन तर केही केही चराहरूमा चाहिँ त्यस्तो पनि व्यवहारहरू देखिएको छ भन्ने छ त्यो एक किसिमको व्यवहारिक तयारी भनौँ न त्यो गर्ने गरेको छ भन्ने पनि देखिन्छ
6: यस्तै यात्रामा निस्कनु अघि उनीहरूले हावाको तापक्रम वेग लगायत मौसमी गतिविधिहरू यकिन गर्छन् त्यति मात्र होइन उडानकै क्रममा आइपर्ने प्राकृतिक अवरोधहरूलाई पनि उनीहरूले निकै सूझबूझका साथ सामना गर्छन्
7: यदि मौसम प्रतिकूल भयो भनेदेखि चाहिँ त्यो बेलामा उनीहरू कुनै सुरक्षित ठाउँहरू खोजेर मौसम अनुकूल नहुन्जेलसम्म त्यो ठाउँमा उनीहरूले खाने आफूलाई चाहिने आरामहरू गर्ने त्यो किसिमको गर्ने गरेको पाइन्छ अब त्यो हेर्दाखेरि चाहिँ उनीहरूले मौसमको अनुकूलतालाई चाहिँ एकदमै ध्यानमा राख्छन्
6: मौसम बिग्रेको बेला जोखिम मोल्नुको सट्टा सुरक्षित ठाउँमा विश्राम गर्ने उनीहरूको यो बानीबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौं चराहरूले सुरक्षित र सफल यात्राका लागि पहिले नै यस्तो राम्रो तयारी गर्छन् हामी पनि त दशैंको अवसरमा परिवार भेट्न घर जाने वा लामो यात्रा गर्ने तयारीमा छौं नि त्यसैले चराहरूबाट प्रेरणा लिएर हामी पनि सुरक्षित यात्राको योजना बनाऊ
4: नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिको नेपालमा सुन्न सक्नुहुन्छ फेरि पनि खबरकै सिलसिला यस वर्ष दशैंको टीकाका लागि उत्तम सहित आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 र उत्तम रहेको नेपाल पंचाङ निर्णायक विकास समितिले जनाएको छ टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी सहित खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नु पर्नेछ विजयादशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि सायद नै टीका लगाउन चाहनेका लागि यो सायद तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो देवी प्रसादको रूपमा देशका धेरै ठाउँमा कोजागर पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ कतै विजयादशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ यही असोज 25 गते आइतबार बिहान 11:00 47 घटस्थापनाको शुभ सायद रहेको छ त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ असोज 26 गते झण्डा फेर्ने सायद 10:07 उत्तम रहेको समितिले जनाएको छ असोज 31 गते शनिबार फूलपाती परेको छ कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ त्यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजयादशमी परेको छ
5: दशैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले पर्सीदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ लामो तथा मध्यम दूरीका गाड़ीलाई यात्रुको चाप अनुसार रिजर्वमा संचालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुल्ला गरिएको छ यातायात व्यवस्था विभागले हिजो राष्ट्रिय यातायात व्यवसाय महासंघ ट्रक व्यवसाय महासंघ ढुवानी व्यवसाय महासंघ यातायात सम्बद्ध मजदूर संघ संगठन र ट्राफिक प्रहरी लगायत सरोकारवालासँग छलफल गरेर बुकिङ खुलाउने निर्णय गरेको हो विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दशैंमा छोटो अवधिमा ठूलो संख्यामा यात्रु आवत जावत गर्ने भएकाले नियमित रूटका गाड़ीसँगै रिजर्भ गाड़ी संचालनलाई समेत व्यवस्थित गर्न रूट पर्मिट खुल्ला गरिएको हो
4: खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिऊ रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं सम्भव भएसम्म भुइँमा नसुतौं झुल लगाएर सुत्ने बानी गरौं
8: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं वरपर घाँसपात र झारपात काटेर सफा राखौं सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं काट्ने चुस्ने र बाँध्ने नगरौं बिरामीलाई उपचार हुन्छ आफ्नो हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं धामी झाँक्री र अरू घरेलु उपचार पिराउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: बाहु एकमात्र दीजिए इसके बाद जिस हो
1: देश हो खुशी को कनेक्शन
2: मेरा छोरा छोरी को सपना अंतर्राष्ट्रीय स्तर को उच्च शिक्षा मिस्ते चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
3: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44282 42 44282 42 कम अन यू सोची विल बी बेनिफिटेड
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। पछिल्लो समय वीर अस्पतालको टेलिमेडिसिन सेन्टरमा स्वास्थ्य सेवा तथा परामर्शका लागि विदेशबाट फोन तारन्तार आउने गरेको छ। कतिपयले गम्भीर समस्या लिएर फोन गर्छन् भने कतिपयले सामान्य। टेलिमेडिसिन सेन्टरका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार दूर दराजमा रहेका नेपाललाई सित्तैमा परामर्श दिने र स्वास्थ्य अवस्थाको जोखिम टार्ने काम टेलिमेडिसिन सेवा ले गरिरहेको बताउनु भएको छ। बुढा थोकीका अनुसार टेलिमेडिसिन सेन्टरमा 7 जनाको टोली छ, जहाँ मेडिकल अधिकृत मनोसामाजिक परामर्शदाता विशेषज्ञ चिकित्सक र ल्याबका कर्मचारी छन्। साउन यता बिहान 9 देखि बेलुका 9 बजेसम्म टेलिमेडिसिन सेवा प्रदान गरिन्छ। यसका लागि अस्पतालले 2 मोबाइल नम्बर वाट्सएप भाइबर र इमो लगायतबाट सम्पर्क गरेर टेलिमेडिसिन सेवा लिन सकिन्छ। प्रभावकारी मानिएको टेलिमेडिसिन सेवाको नीतिगत पक्ष भने कमजोर छ। यो सेवालाई नीतिगत रूपमा सरकारले स्पष्ट पार्न सकेको छैन। विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तारमा सरकारको छैन चासो शीर्षकको खबर नयाँ पत्रिकामा छ।
5: अब विदेशको खबर। फ्रान्समा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रदर्शन उनीहरूका अभिभावक र विद्यार्थी युनियनहरूमा फैलिएपछि फ्रान्सभर लाखौं मानिसहरू सड़कमा आएका छन्। विद्यालयका लागि थप स्रोत साधनको माग गर्दै किशोर किशोरीले थालेको हप्ताउ लामो देशव्यापी आन्दोलनको समर्थनमा हिजो वयस्क प्रदर्शनकारीले र्याली निकाले भने विद्यार्थीले पुनः उच्च माध्यमिक विद्यालयमा अवरोध खड़ा गरेका बीबीसीको खबरमा उल्लेख छ। पेरिसको बिसौं जिल्लामा रहेको हेलेन बुचर उच्च माध्यमिक विद्यालयको प्रवेशद्वारा अगाडि प्रदर्शनकारीले फोहोरका भाँडाहरू र साइकल तेर्स्याएर अस्थायी अवरोध गरेका थिए। विद्यालयमा तोड़फोड़का घटना बन्नका साथै कर्मचारी विद्यार्थी र प्रहरी घायत हुन थालेपछि प्रदर्शनको तीव्रता कम गर्न अधिकारीहरूले गएको हप्तादेखि विद्यालय बन्द गर्न थालेका हुन्। प्रहरीको दंगा नियन्त्रण सम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते भएका घटना बढ़दै गए पनि गृहमन्त्री लरेन्ट नुनेजले सरकारको प्रतिक्रियाको बचाव गर्नुभएको छ। उहाँका अनुसार अहिलेसम्म प्रहरीले 6,000 भन्दा धेरैलाई पक्राउ गरेको छ भने 175 जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारलाई समेत दबावमा पारेको उच्च माध्यमिक विद्यालय सम्बन्धी आन्दोलनको समर्थनमा मजदूर युनियनको आह्वानमा झण्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारी र्यालीमा सहभागी भएका थिए।
6: अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौँ किर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सर्वोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै 3 हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो। दशैंसम्म सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यस पटक दर्शक क्षमता बढ़ाउने, प्रवेशद्वार तथा आवत जावत व्यवस्थित गर्ने र शौचालय तथा दुलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यानले जनाएको छ। मुख्य पर्व दशैं तिहारका बीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो फ्यान बेसका कारण दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ। विदेशी चर्चित खेलाड़ीको सहभागिताले एनपीएल प्रति आकर्षण थप बढ़ने अपेक्षा गरिएको क्यानका सचिव खड्काले बताउनुभयो। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म काठमाण्डुमा हुँदैछ।
5: अब केही खबर संक्षेपमा गैराती बागमती गण्डकी र कोशी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको मालेपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी काठमाडौँको थानकोट र ताप्लेजुङको दोभानमा पनि मध्यम वर्षा भएको छ। हिजो दिउँसो पनि काठमाडौँमा ठूलो पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णालीको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। भोलिदेखि पानी पर्ने क्रम घट्दै जाने मौसमविदको अनुमान छ।
6: भारतले निर्यात अनुमति सकिएका 4 जलविद्युत आयोजनाको नवीकरण गरिदिएको छ। नवीकरण गरिएका आयोजनामा माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो तादी खोला र माथिल्लो दोर्दी ए जलविद्युत आयोजना छन्।
5: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालतका मुख्य न्यायाधीश सहित 4 न्यायाधीशहरूलाई सिफारिश गरेको छ। परिषदका अध्यक्ष एवं प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा हिजो बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश एवं न्यायाधीशहरूलाई सिफारिश गरेको हो। परिषदकी प्रवक्ता राम प्यारी सुनारका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बाग्चन, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डागीलाई सिफारिश गरिएको छ।
6: इजरायलको दीर्घकालीन हेरचाह सेवा क्षेत्रमा रोजगारीका लागि सन् 2024 आवेदन दिएर गोला प्रथाबाट छनौट हुन नसकेका 1153 नेपाली उम्मेद्वारले पुनः आवेदन दिन पाउने भएका छन्।
5: अब पालो उखानको
6: हल्लिएको दाँत एक दिन फुस्कन्छ।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: भोटेकोसी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी। प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण। नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण।
5: कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण। आज प्रचार, भोलि मतदान। शर्मा र भूषाल निर्विरोध।
6: नेपालमा हिउँदे चराहरूको आगमन शुरू। बसाई चढ़नु अघि शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका पूर्व तयारी गर्ने।
5: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो। 100 उच्च माध्यमिक विद्यालय प्रभावित। 6000 भन्दा धेरै पक्राउ। 715 सुरक्षा कर्मी पनि घाइते।
6: र एनपीएलको तयारी अन्तिम चरणमा। यस पटक दर्शक क्षमता बढ़ने ज्ञानको विश्वास।
5: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको। उपभोक्तालाई खाना पकाउने ग्यासको शास्ति अझै पनि यथावत छ। उद्योग मन्त्रीले हालै ग्यास सरकारको नियन्त्रणमा नरहेको बताउनु भएको थियो। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ एकजना पत्रकार ग्यासको अभाव र सहजताका लागि भइरहेका पहलबारे बुझ्न मन्त्रीको कार्यकक्षमा पुगेका छन् अनि उनले दुम्ती गनाएको गण्डले नाक थुनेका छन्। नाक्कै थुनेको देखेर मन्त्री जस्ता देखिने व्यक्तिले भन्दैछन्, के नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन

टेब्लेट इंग्लिश सेकेंडरी स्कूल को सूचना। नेपालीहरुको महान पर्व विजया दशमी को पावन अवसर में सोलु दुधकुण्ड नगरपालिका पांच स्थित माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल ने स्पोर्ट्स वीक र माउंट एवरेस्ट पूर्व विद्यार्थी समाज को संयुक्त आयोजना में माउंट एवरेस्ट अलुमनाई कप 7A साइड फुटबल प्रतियोगिता 2083 संचालन हुने भएको छ। एकता का लागि खेलौ सँगै अगाडि बढौ भन्ने मूल नारा का साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालय का विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्। खेल हुने मिति समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि युन स्टार क्लब को प्रांगण। पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 3,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनुहोला। माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सुनु।

0: voice to your heart. Solo FM 101.2 MHz.
1: बाह्रवटा पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी दुईटा जिल्लाको तीनवटा पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन. यो तीनवटा जिल्लाका बाह्रवटा पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण पाँच वर्षको मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौं, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन. हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो. अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती सुत्केरी र पाँच वर्ष मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न खाना खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको अहिले कुपोषण यति चाँडै देखिसकेको छैन. यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत तीनवटै जिल्लामा शुरू भइसकेको छ र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 जना कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ. त्यो निरन्तर चलिरहेको छ. भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ आइएमएम प्रोटोकल भन्छौ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ. अहिले देखिएको विशेष प्रसफलता समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी दिन अथवा त्यहाँको स्थानीय सरकारको जानकारी प्रशासन कार्यालयको जानकारी दिन चाहिँ यो वेस्ट फिल्ड सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो सुनका दिनहरूमा. त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो र त्यसलाई चाहिँ अहिले रोकिएको छ. आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने. किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा बेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक बेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ. त्यो एउटा रहेको छ भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ. बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलाउन झोला अनि चौचौ चाहिँ बारिएको हामीले देख्यौं. अब लगभग दुई हप्ता पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बार्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फुडहरू बार्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने, बरु बेसकहरू अरूलाई चाहिँ दिन सकियो. तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बारिरहनु पर्ने आवश्यकता छैन. अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वन डोर पोलिसी हुँदा हुँदै पनि एउटा जुन देखिएको थियो शुरूआती चरणमा एक दुई हप्तामा त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ. अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत. अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ. न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा. उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ. सुत्केरी गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट, किनभने उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने, किशोरीहरूको लागि आइरन चक्की, त्यसै गरी भिटामिन र अलमेन्डा जो पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा, त्यसलाई अहिले चाहिँ हामीले ती बालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौँ. र सँगसँगै चाहिँ स्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ. यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ. र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेछौँ. कुपोषणको समस्या अहिले भन्दा नि अबको 15 दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ. अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्नु भनिरहेको छ. होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन? अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन? क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भनेको सुनिश्चितता हुँदैन। सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ।
2: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ होइन? अब यो त सोचेको थिएन यति ठुलो हुन्छ भनेर, हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
1: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो जस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ। पोषणको एक्टिभ सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा, र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार नेपाल सरकारबाट पनि र दार्जिलिङ निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन। यहाँसम्म किरवाकोटमा अब चाहिँ खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ। सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू, स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ। रेस्पोन्सको तौरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन। नीति निर्माण र हाम्रो कमिटीहरू विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैन।
2: अब चाहिँ अलिकति सिरपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो? बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू राहत वितरणदेखि नै शुरूको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
3: धन्यवाद सर। जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका स्वयंसेवी संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका महिला किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा संरक्षणका कुरामा अलिक ध्यान दिएर काम गरिरहेका छौँ र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा पाँच वर्षभन्दा मुनिका बालबालिका गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नै पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ र दैनिक रूपमा हुने खानपानको कुरा बिचोलिएको छ। जो परिवारहरू हुनुहुन्छ जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने खाने पोसिलो कुरा खाने दुध भयो खानेपानी शुद्ध खानेपानीका कुराहरू भए यी सबै कुराहरूमा बिथुलिएको अवस्थामा जो परिवार बालबालिकाहरू गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ र त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने बालबालिकाले नै खान मन नलाग्ने र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था डर त्रास अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं र त्यो सँगसँगै डर त्रास संरक्षणको अभावको कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ र स्थानीय सरकार केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका गर्भवती महिला सुत्केरी महिलाहरू किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
2: हस् धन्यवाद। अलिकति यस्तैमा जोड्न फिल्मै गएर आएको भएर सोहन भिएससीबाट पनि हुनुहुन्छ।
4: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सोहन भुजेल अनि हामी चाहिँ बाढी गएको देवीघाट नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेका थियो अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नुपर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा पनि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो अनि अर्को चाहिँ त्यहाँ वरिपरिको हेर्नुपर्दाखेरि हाम्रो वासरूम पनि राम्रो थिएन, त्यहाँनिर वासरूम पनि त्यस्तो थिएन अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने त्यहाँनिर दिशा गर्ने चाहिँ गरिरहेको छ जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरूम पनि एकदमै कमी थियो अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति देखिरहेको थियो अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने जताततै फालिदिने त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू किनकि त्यहाँ हाम्रो पिउने पानीहरू अनि इभन त्यहाँ वासरूम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने फोहोरहरूलाई व्यवस्थापन गर्ने अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नुपर्दाखेरि दे वर ट्रोमाटाइज किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खाना नमान्ने उहाँहरूलाई चाहिँ हामीले नै आफैले गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने उनीहरू घुलमिल हुन नखोज्ने हो त्यस्तो चाहिँ ऊ एकदमै उभा थियो।
2: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो हजुर।
5: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्न पाउने अधिकार त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनु पनि हामी सबैको दायित्व पनि हो र त्यही बीचमा चाहिँ बालबालिका भनेर त बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ र किशोर उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा
2: बालबालिकालाई
5: युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोडिएर अगाडि लानुपर्छ र क्राइसिसको बेलामा चाहिँ क्राइसिसको कहिले पनि एज जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ।
2: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा फिल्ममा देखिएको कुरा को बारेमा र अलिकति संचार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन त्रिशुली पारीको र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो हामीले प्लान गरेको योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
6: धन्यवाद दिनुहोस् सर। अब अहिलेको यो यसबाट सिकायो भन्दा नि हामीले विगतबाट पनि सिक्यौं केही कुरा विगतबाट सिकेको हुनाले नि अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभए जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यो र त्यसलाई हातमालो गर्न अब

0: हुन त बल्ल कोर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्ने नै केन्द्रित हुन सक्थ्यौं तर विगतका हाम्रा विभिन्न अनुभवहरू भूकम्पको अनुभव भयो फ्लडहरू बेला बेलामा गइरहे ल्याण्डस्लाइडहरू भइ नै रहे हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ संचारको अभाव जहाँ कुनै माध्यम पनि नभएको पहुँचाउन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू संकलन गर्ने कार्यहरू भए यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकारलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोर्डिनेसन गर्यौं एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गर्यौं तथापि स्टिल अझ बढी विकास अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ अघिल्लो पटक सिक्यौं भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलजीले पनि उठाउनुभयो सुहनजीले राजुजीले पनि उठाउनुभयो शुरूमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो दिँदाखेरि त्यसले हामीले के सिक्यौं त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण खस्काएको छ यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ अबको समस्या अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरू छन् हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो खाद्य प्रणाली थियो अनुशासन थियो वा उहाँलाई माया रेखदेखको सम्पूर्ण भाव थियो ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ उहाँहरूको पोषणको सुनिश्चितता उहाँहरूको पढ़ाईको सुनिश्चितता उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ सही सूचना कसरी दिन सकिन्छ भन्ने हो र पोषण आफैमा एउटा एक्लो पनबाट अगाडि बढ्दैन यहाँले शुरूमै शुरूआत गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ वासको कुरा होइन अब त्यहाँ इपिडेमिक्सहरू हुन सक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन किन भन्दा यो चनाको भएर काम गरिएको प्रतिफल होइन अहिलेसम्म थुप्रो डायरियल केसेस फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन त्यसमा सबै क्षेत्र एकताबद्ध भएर गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भए कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ त्यसलाई पनि विस्तारै गर्छ यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरिस् भन्नुपर्ने अवस्था त होइन त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन् त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउने प्रयत्न गर्छ
1: पक्कै पनि यो महासंकटमा सेवा सबैभन्दा ठूलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौ मान्छेलाई एउटा पीड़ाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौं त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहन सहनले कति असर पार्दो रहेछ होइन कुशको शब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन त्यस्ता सबै पीड़ाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरूहरूको पनि भूमिका हुन्छ यहाँ निरम नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे उहाँको पनि केही कुराहरू सुनौं र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि मनलाई एउटा स्थिर अवस्थामा लगेर यो बाटो अब उठ्नुपर्छ जे गुमाइयो अब जे बाँकी छ त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरन्तरले कसरी काम गरेको छ र धर्मगुरूहरूको त्यहाँ कस्तो भूमिका छ
2: अब यो चाहिँ एकदमै ठूलो भयानक हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहुत तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीड़ाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा शुरूमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ त्यसपछि गइसकेपछि

चाहिँ अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिक सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न. अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौं र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने. हजुरले भने जस्तो मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले के चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो. अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदियो हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने. त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ. अब हामी के खोज्छौं भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई हाम्रा चिजहरूलाई हाम्रो दैनिकीलाई एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै तोडाइराख्ने नबोल्ने खान मन नलाग्ने कुराहरू छ. उहाँहरूले आफ्नो स्कूल कापी किताबहरू सम्झिराख्नु भएको छ. त्यहाँ गर्भवती महिला किशोरी हाम्रो चाहिँ शौचालयका कुराहरू खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ. यसलाई चाहिँ मीडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है. पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मीडिया मार्फत नै हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस चाहिँ गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको तीन पुस्ता नै छैन गाउँै छैन उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने. अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सह बनाएर भए पनि गर्नु पर्यो. अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ. र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो. कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो. र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै एउटा सबै कुरा निकाल्नु भएको थियो हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ. यो त विपद हो होइन. जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने. भाग्नलाई त गाउँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने र यो एक द्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा. अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालासँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो हुन चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौं तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु. किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो भावनात्मक स्वास्थ्यका कुराहरू भयो. अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ र यो हाम्रो धार्मिक आस्था दैनिकी जीवनशैली मनोभावना होइन मनोसामाजिक आफ्नो स्वास्थ्य शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठूलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हामीले सेवा दिन सक्छौ एकदमै सेवा दिने अवसर छ. र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक एक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढ़िरहेका छौं र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या. अब त्यसपछि बिरामी हुने पोषणको अब अहिले त शुरूमा त खाने त बचाउने त चाउचौले नै हो पानी नै हो त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि शरीर जोगाउनको लागि र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 110.2 मेगाहर्जबाट देशका विभिन्न भागमा www.solefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंशु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। अल्पसंख्यक सहमहामन्त्रीमा अञ्जली शेर्पा र कांग्रेस सहमहामन्त्रीमा शिवराम बस्नेतको मनोनयन दर्ता। फापु विमानस्थलमा एक महिनामा 640 टन कार्गो सन्देश ढुवानी। सुलकुममा 4,470 पशुलाई खोरक विरूद्धको खोप लगाइयो। राष्ट्रिय वाणिज्य बैंक सुलकुममा 50 बाहेक अन्य दरका सुकिला नोट पर्याप्त। सोलुदुतकुण्डका 3 बस्तीमा डेंगू सचेतना कार्यक्रम। सोलुदुतकुण्ड नगरपालिका 4 फापुलाई बाल मैत्री एउटा घोषणा गरिदे। चाड पर्व नजिकै समय खोदिनामा मासु पसल र एग्रोभेट अनुगमन। यसपालिको दशैं घमाइलो हुने मौसमविदको अनुमान। आफू खुशी भाडा सुन्दै आएका खोटाङका यातायात व्यवसायलाई नियमन गर्न भाडा दर निर्धारण। र एमपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ़ने क्यानको विश्वास। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नेता अञ्जली शेर्पाले अल्पसंख्यक सहमहामन्त्री पदमा आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ। नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ताको कार्यतालिका अनुसार शेर्पाले मंगलबार अल्पसंख्यक तर्फबाट सहमहामन्त्री पदमा उम्मेद्वारी दर्ता गराउनु भएको हो। शेर्पा हाल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति सदस्य समेत रहनु भएको छ। उम्मेद्वारी दर्ता गरेपछि सामाजिक सञ्जाल मार्फत पाले आफ्नो सबै साथीहरूको सल्लाह सुझाव अनुसार नै सहमहामन्त्री पदमा उम्मेद्वारी दिएको बताउनु भएको छ। उहाँले राजनीतिक सामुदायिक अभियान भएकाले मित्र शुभचिन्तक तथा सहयात्रीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आफ्नो निर्वाचन अभियान साथीहरूको सहभागितामा तीव्र रूपमा अगाडि बढ़िरहेको अभियानमा साथ दिने सबैप्रति आभार समेत व्यक्त गर्नुभएको छ। यसै नेपाली कांग्रेसको सहमहामन्त्री पदमा शुभराम बस्नेतले आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ। उहाँले खसारे समूहतर्फबाट उम्मेद्वारी दर्ता गराउनु भएको हो। सोलुखुम्बुको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको फाप्लो विमानस्थलबाट सेप्टेम्बर महिनामा 42 उडान सञ्चालन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लोको तथ्याङ्क अनुसार उक्त अवधिमा 81 आगमन र 81 प्रस्थान भएको थियो। उक्त महिना फाप्लो विमानस्थल बनाउँदै कुल 266 जना यात्रीले आउट गरेका छन्। जसमध्ये 138 जना फाप्लोबाट बाहिरिएका छन् भने 128 जना विमान मार्फत फाप्लो आएका छन्। यस्तै सेप्टेम्बरमा फाप्लोबाट संघर्षतर्फ 640 टन कार्गो ढुवानी भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। कार्गो ढुवानी शून्य रहेको आगमनतर्फ शून्य रहेको छ। फाप्लोबाट संघर्षमा निर्माण सामग्री खाद्यान्न तथा अन्य आवश्यक सामग्री ढुवानी हुने गरेको छ। सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लो विमानस्थल सोलुखुम्बुको हवाई यातायातका लागि महत्वपूर्ण केन्द्र मानिन्छ। फाप्लो अवतरण गर्ने कतिपय पर्यटक तथा यात्रीहरू त्यसपछि सड़क मार्ग हुँदै खुम्बु क्षेत्रतर्फ जाने गरेका छन्। फाप्लोबाट सड़क मार्ग प्रयोग गरी खुम्बुपासन नामक गाउँपालिका खरीखोलासम्म जीप मार्फत पुगेर त्यसपछि आफ्नो गन्तव्यतर्फ जाने व्यवस्था रहेको छ। तथा स्थल यातायातलाई जोड्ने भएकाले फाप्लो विमानस्थल सोलुखुम्बुको पर्यटन स्थानीय आउटसाइट र खुम्बु क्षेत्रमा आवश्यक पर्ने सामग्री आपूर्तिका लागि महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको उल्लेख गरिएको छ। सोलुखुम्बुका 8 स्थानीय तहमा यस आर्थिक वर्ष 2083-84 को प्रथम चरण अन्तर्गत खोरत रोग विरूद्धको निशुल्क खोप अभियान संचालन भइरहेको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका पशु सेवा दूताधिक राम विनोद पण्डितका अनुसार सोमबारसम्म जिल्लाका 7 स्थानीय तहमा 40,470 पशुलाई खोरक विरूद्धको खोप लगाइएको छ। गत असोज 15 गतेबाट शुरू भएको अभियान अन्तर्गत महाकुलम गाउँपालिकामा 205, सोताङ गाउँपालिकामा 435, मापेदुत्कोशी गाउँपालिकामा 809, सय थलुङ
कोशी गांवपालिका में 1792 नेसेसलन गांवपालिका में 251 सोलू दुतकुंड नगरपालिका में 804 लिखुपिके गांवपालिका में 84 पशुला खोप लगाएको केन्द्रले सुनाएको छ। यसैबीच जिल्लाको खुम्बु पासिङ लामो गाउँपालिकामा पनि मंगलबारबाट प्रथम चरणको निशुल्क खुरेक विरोधको औपचारिक शुरूआत भएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सल्लेरीको स्वीकृत कार्यक्रम तथा गाउँपालिकाको प्राविधिक सहयोगमा खोप अभियान संचालन गरेको पशु सेवा प्राविधिक राम विनोद पण्डितले बताउनु भएको छ। खुम्बु पासिङ लामो गाउँपालिकामा पहिलो चरण वडा नम्बर 1 र 2 का पशुलाई असोज 26 गतेसम्म खुरेक विरोधको खोप लगाइनेछ। कम्तीमा 4 महिना पुगेका र निरोगी पशुलाई मात्र खोप लगाउने केन्द्रले जनाएको छ। वडा नम्बर 3, 4 र 5 खोप लगाउने मिति र तालिका भने पछि सार्वजनिक गरिनेछ। राष्ट्रीय वाणिज्य बैंक सल्लेरी सोलुखुम्बु शाखाले यस वर्षको दशैंलाई लक्षित गरी सर्वसाधारणका लागि सुखिला नोट छटाई गरिरहेको छ। केन्द्रीय कार्यालयबाट नयाँ नोट प्राप्त नभएकाले बैंकले नयाँ नोटको साटो प्रयोगमा ल्याउन सकिने सुखिला सफा नोट छटाई गरिरहेको हो। शाखामा पर्याप्त भण्डारण क्षमता नभएका कारण माथिल्लो निकायबाट यस वर्ष नयाँ नोट नपठाएको राष्ट्रीय वाणिज्य बैंक सोलुखुम्बु शाखा प्रबन्धक सुमन चापागाईले जानकारी दिनुभएको छ। नयाँ नोट उपलब्ध नभए तापनि दशैंमा सर्वसाधारणको सहजताका लागि 100 रूपियाँ लगायतका अन्य विभिन्न दरका सुखिला नोट भने पर्याप्त मात्रामा मौजात राखिएको छ। यद्यपि 50 रूपियाँको नोट भने केन्द्रीय कार्यालयबाटै प्राप्त नभएकाले ग्राहकलाई उपलब्ध गराउन नसकिएको बैंकले जनाएको छ। यस शाखाबाट दशैंका लागि सुखिला नोट छाप्नका लागि राष्ट्रिय वाणिज्य बैंक खातामा पुग्नुपर्ने बाध्यता देखिएको छैन। जनसुखी नागरिकले सार्वजनिक विधाका दिन भएको अन्य बैंक ऋण समयमा शाखामा पुगेर सहज रूपमा सुकिला नोट छाप्न पाइने उहाँले बताउनु भएको छ। सोलू दुतकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्र डेंगू रोगको जोखिम नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक हेर्दामा स्क्रीन कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले विशेष गरी धान खेती बढ़ी हुने र डेंगू संक्रमणको सम्भावना रहन सक्ने जोगवरा सालमे र तिंगलाको गाउँवासीमा पुगेर उक्त कार्यक्रम संचालन गरेको हो। उक्त कार्यक्रमबाट गाउँवासीका 82 गाउँका 70 जना सालमेका 25 र जोगराका 20 नगरी कुल 115 जना स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भएको जहाँ स्वास्थ्य निरीक्षक सुभाष तामाङले जानकारी दिनुभएको छ। कार्यक्रमका क्रममा लामखुट्टेको प्रजनन स्थल नियन्त्रण र लामखुट्टे नष्ट गर्ने तरिका बारे स्थानीयलाई व्यवहारिक ज्ञान जानकारी गराइएको थियो। साथै घर वरपरको सरसफाई जनचेतना वृद्धि डेंगू रोगको रोकथाम र नियन्त्रणमा अपनाउनु पर्ने आवश्यक सावधानीका विषयमा पनि स्वास्थ्य टोलीले सिकाएको तामाङले बताउनु भएको छ। सोलु दुतकुण्ड नगरपालिका 4 फापुलाई बालमैत्री ओडा घोषणा गरिने भएको छ। यही असोज 15 गते बालमैत्री ओडा घोषणा गरिने कार्यक्रम तय गरिएको सोलु दुतकुण्ड नगरपालिका 4 का वडाध्यक्ष युवास तामाङले जानकारी दिनुभएको छ। बालबालिकाको सर्वाङ्गीण विकास बाल अधिकारको सुनिश्चितता तथा बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले ओडा कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी ओडालाई बालमैत्री ओडा घोषणा गर्न लागेको हो। वडाध्यक्ष तामाङका अनुसार बालमैत्री ओडा घोषणा का लागि आवश्यक सूचक तथा मापदण्ड पूरा गर्ने क्रम प्रक्रिया अनुसार कार्यक्रम अगाडि बढ़ाइएको हो। घोषणासँगै बाल बालिकाको सहभागिता संरक्षण विकास र अधिकारलाई स्थानीय तहको प्राथमिकतामा थप प्रभावकारी रूपमा अगाडि बढ़ाउने लक्ष्य राखिएको छ। चाडपर्व नजिकैसँगै ओखलढुङ्गामा मासु पसल तथा गोभेटको अनुगमन गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाको आयोजनामा सोमबार सदरमुखामा संचालित 18 वटा माछा तथा मासु पसल र 2 वटा गोभेट पसलको अनुगमन गरिएको हो। केन्द्रको नियमित कार्यक्रम अन्तर्गत सदरमुखामा स्थित मिलनचेत रमाइलो डाँडा जीविस हुलक डाँडा र राम बजारका मासु तथा औषधिजन्य पसलमा अनुगमन गरेको केन्द्रका निमित्त प्रमुख गणेश प्रसाद भट्ट ले जानकारी दिनुभएको छ। चाडपर्वका बेला मासुजन्य पदार्थको उत्पादन पदार्थको खपत बढ़ने भएकाले व्यवसायलाई मापदण्ड पालना गराउन र उपभोक्तामा सचेतना जगाउने उद्देश्यले अनुगमन गरिएको उहाँले बताउनु भएको छ। यो
यस पटकको दशामी घमाइलो हुने सम्भावना रहेको मौसमवेदले पूर्वानुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमवेद विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायुको प्रभाव लामो समय नरहने भएकाले यसपालिको दशैं घमाइलो हुने सम्भावना धेरै छ। अर्को प्रणाली तत्काल नआएसम्म दशमा पानी नपर्ने उहाँले बताउनु भएको छ। तर यस पटकको मौसम प्रणाली अनिश्चित र परिवर्तित देखिएकाले दशैंसम्मको पूर्वानुमान अहिले नै गर्न कठिन भएको समेत उहाँले बताउनु भएको छ। यसपालिको दशैं आउँदा आइतबार घटस्थापनाबाट शुरू हुँदैछ। केही दिन यता दशैंको पूर्वी र मध्य भागमा मनसुनी वायु तथा पश्चिमी भेगमा पश्चिमी वायु सक्रिय बनेको छ। पश्चिमी भेगबाट मनसून बाहिरिसकेको छ भने मध्य र पूर्वी भेगबाट पनि केही दिनमै मनसून बाहिरिने सम्भावना छ। तर मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पानी पर्नेछ। अहिलेलाई टाढाको यात्रा गर्दा मौसमको जानकारी लिएर र अन्य ठाउँको अवस्था बुझेर मात्र यात्रा गर्न समेत मौसमवेद पोखरेलले आग्रह गर्नुभएको छ। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै तीन हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो। दशैंसम्म सबै तयारी पूर्ण गर्ने क्यानले जनाएको छ। विगत संस्करणमा देखेका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने प्रवेशद्वार र आउटसाइड व्यवस्थित गर्ने र शौचालय तथा धुलोको समस्या समाधान गर्ने गरी तयारी गरेको क्यानले जनाएको छ। मुख्य पर्व दशैं तिहारका बीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो फ्यान बेसका कारण दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ। विदेशी चर्चित खेलाड़ीको सहभागिताले एनपीएलको आकर्षण थप बढ़न सक्ने अपेक्षा गरिएको क्यानका सचिव खड्काले बताउनु भएको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेबाट मंसी 5 गतेसम्म काठमाडौँमा हुँदैछ। अवस्त बिहान 7 बजेको सोले समाचार वार्ताको विदा हुन्छ। बिहान 10 बजे सुलहाल चलेर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोले एफएम सुन्दै रहनुहोला।

0: माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल को सूचना
1: यस माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल ने वार्षिक रूप में मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गते देखि 25 गते सम्म स्पोर्ट विक्स भव्यता का साथ मनाउन लागेको सहस्त्र जानकारी गराउँदछौ। यस कार्यक्रम को उद्घाटन सत्र में शेरधनी महानुभावहरु कार्य समिति सदस्यहरुलाई यस अगाडि नै पत्र पठाई सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौं।
0: यहाँहरुको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौं। स्पोर्ट्स वीक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशीप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलमा जम्मा भई फाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्रांगण सोलु दुधकुण्ड नगरपालिका छ सल्लेरी सोलुखुम्बु।
0: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलु।

0: किन भन्ने त सबै बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुनु नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: 政府を覚悟を飛ばしてください。
1: おいしゃって減らないキャラ家庭所のさらいしゃく合計あの責任を
2: 課題キャラですか。へえ、いつてけぱってやるせよろはん三間軸さんがいまおれのいつてけぱっておぬぱるせだみたらばむくすすなおぬさくさいせなあってな यसो त जल्लेन नै हाल्छ नि।
1: अरे मिथ्या भ्रमक मान्छ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हेट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्ता वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संखोसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्टलिङ्क प्रणाली सम्पर्क नम्बर 97 68 63 77 34 अध्यक्ष पासाङ शेर्पा तेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ एक तेरे

0: प्रत्येक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841300094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशस्त्र अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201630 वा 9869-9045-76 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुपकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् http://jobfy.com।

0: ए बाबु
1: मम्मा मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी बरु सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417718 9843439696 र 9861313472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नु र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सुनु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
8: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% सहित सूची गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
9: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
10: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
9: नसुन बहिनी, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
10: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
9: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
11: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
12: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
12: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
11: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
12: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
12: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
11: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
13: नेपाल सरकार विज्ञापन।
14: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
15: होइन,
14: यतिकै जाने मन लागेन।
15: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
15: ए, कुरा त्यस्तो पो, हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
16: नमस्ते, कति टाइमले पाल्नुभयो?
15: आज रिनाले स्कुल जान्न भन्नु, साइन्सको कण्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
13: हस् म्याडम।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विश्वामा सुन्नुहोस् न, हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र होइन होला त्यस्तो त?
2: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु है, एकचोटि तौल हेर। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बाल बालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बाल बालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोड्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हाम्रो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनु धुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9813034213
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुम्ब नगरपालिका वडा नम्बर 5 पनेरी सोलुखुम्बु
4: हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000 सुनु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: Thank you. लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा दिग्गको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन हो।
9: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
10: होइन,
9: यतिकै जाने मन लागेन।
10: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
10: ए, कुरा त्यस्तो थियो? हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
11: नमस्ते, कति टाइमले पाल्नुभयो?
10: आज रिनाले स्कुल जान्न भन्नु, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
11: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
8: हस् म्याडम।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मलाई साथी हेर नै केरा खतरा समाचार आइसक्यो भेट्छ अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्याले भ्रामक सूचना हुन सक्छ यसो नआत्न यसो त जल्ले पनि लगिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र
1: होइन होला त्यस्तो त
2: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
1: केही होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनुहोस् है एकचोटि तौलेर अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यस्तैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजन कमलबाट जोड्नु
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गाउँदा साथीभाइ बज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज बहुमेरी श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँछु कोलकातामा देख्ने जस्तो लक्ष्य छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
2: खै दिदी के भन्नु त साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
3: भारतमा लज सिर्जना गरी धुमेखरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातमा बालो गरौं लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: हो र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
4: खै जन्मदाता दिनुहोस् त
9: जन्मदाता गरेको छैन नि म्याडम
4: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
9: मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
10: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
11: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
14: के भयो, के को हल्ला खल्ला हो यो?
15: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
16: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
14: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
16: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
15: हो त है, हामीले त ध्यानै नदिएको।
16: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिका बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था भएको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका

0: गर्न एकजुट हौ, भरश्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
1: प्रस्ताव आधार सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा तालिम समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै हित नपुगेका वा म्याच नाघि आएका प्रस्तावहरू दर्ता गरिनेछन्। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम, कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग, कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफूल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भोचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301404 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-58-45-76 सम्पर्क गर्न सक्नुहुनेछ।

0: समार बाली संरक्षण अधिकृत कृषि ज्ञानकेन्द्र सोलुखुम्बु।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
3: हेलो, नमस्ते।
1: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
2: ए नानी, के भन्ने रहेछ, के भयो?
3: हेर्नुहोस् त, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ल, अस्ति भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
7: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
6: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
7: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
6: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
8: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
6: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9863668418।
7: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुखुम्बु।
8: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
9: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
10: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
11: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
0: 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतिसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि वा जन्म जिल्लामा दर्ता प्रमाण पत्र को प्रतिलिपि, अन्य जिल्ला को नागरिकता हुनेले बसाईसराई को प्रमाण पत्र को प्रतिलिपि र हालसाली खिची को पासपोर्ट साइज को फोटो दुई प्रति। थप जानकारी का लागि संपर्क नंबर अध्यक्ष 9833-9191-55 उपाध्यक्ष 9849-51-1079 कार्यालय प्रमुख 9849-51-1056 र कार्यालय सहयोगी 9862-76-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

भएको छ। अहिलेलाई बागलुङ बजार पुग्न वैकल्पिक मार्गको प्रयोग गरिएको छ। मालडुङ्गा पुलको विकल्पमा मालडुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। 114 मिटर लामो पुलको पहुँच मार्गको झण्डै 30 मिटर सड़कमा क्षति पुगेपछि 10 दिनदेखि दुई जिल्ला बीचको सम्पर्क सहज बन्न सकिरहेको छैन। शुरूमा सम्पर्क विच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवत जावत भइरहेको छ। अहिले मध्य पहाड़ी लोकमार्ग हुँदै बागलुङ रूकुङ रोल्पाको सम्पर्क टुटेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल मरमत कार्य 24 घण्टा भइरहेको हुँदा अबका केही दिन नै संचालनमा आउने जनाएको छ। यो एउटा पुल मात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोर तथा पहाड़लाई छिचोलेको मध्य पहाड़ी लोकमार्गकै संगम स्थल रहेको छ। सड़क डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चाड़पर्व नजिकले गएको तथा बागलुङमा खाद्यान्न ग्यास लगायत उपभोग्य सामानको अभाव समेत देखिन थालेकोले 24 घण्टा काम गरेर भए पनि छिटो पुल संचालनमा ल्याउने प्रयास गरिएको जानकारी दिनुभयो। आज पनि एक दुई ठाउँमा मेघ गर्जन चट्याङ हावाहुरी र असिना सहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। हिमाली थोरै ठाउँ र पहाड़ी केही ठाउँमा मेघ गर्जन चट्याङ हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना छ। आज चितवनबाट पश्चिमतर्फ कैलालीसम्मका धेरै ठाउँमा हावाहुरी सहितको असिना पानी पर्न सक्ने देखिएको त्रिभुवन विश्वविद्यालय मौसम विभागका सहप्राध्यापक विनोद पोखरेलले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाको रहन उहाँको आग्रह छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पर्सि शुक्रबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती बागमती गण्डकी र कोशी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्सा भित्रका खबर सुन्दै अरू खबरहरू बाँकी नै छन्।

0: casa este party. Nunca pa' ni suri la cumbre ya no party.
1: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर वर्षिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी एक साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि 2 टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz. अब थप खबरहरू. यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ. टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको हो. पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ. अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नु पर्नेछ. विजयादशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो. देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजागरत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ. कतै विजयादशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ. शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ. 25 गते आइतबार बिहान 11:00 47 मिनटमा घट स्थापनाको शुभ साइत रहेको छ. त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ. असोज 26 गते झण्डा फेर्ने साइत 10:00

0: ते सोमवार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक तीन गते मंगलवार महानवमी र चार गते विजयादशमी परेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघीय शिखर सम्मेलनको मन्त्री स्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्र राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री तहले फिजी र तुभालु जस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्ताइरहेको रोइटर्सको खबरमा उल्लेख छ। अध्ययन अनुसार तुभालुको समुद्री सतह विश्वव्यापी औसतभन्दा दोब्बर गतिले बढ़ेको छ। सन् 2015 को पेरिस सम्झौता अनुसार विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा बढ़न नदिने सहमति भए पनि संयुक्त राष्ट्रले आउँदो केही वर्षभित्रै यो सीमा माग्न सक्ने चेतावनी दिएको छ। मन्त्री स्तरीय बैठकमा विश्वव्यापी तापक्रम 1.5 डिग्री सेल्सियस नजिक पुग्दा र एलनिनोको सामना गर्दा तापक्रमको प्रत्येक अंशले जलवायु परिवर्तनको प्रभावलाई तीव्र बनाउने र जलवायु जोखिममा रहेका समुदायको लागि अपरिवर्तनीय क्षतिको जोखिम बढ़ाउने उल्लेख छ। जलवायु परिवर्तनको कारण बढ़दो समुद्री सतहबाट केही प्रशान्त राष्ट्रहरूले अस्तित्वगत खतराको सामना गरिरहेका छन्। नासाका अनुसन्धानकर्ताका अनुसार सन् 2023 सम्मको 3 दशकमा तुभालुको समुद्री सतह लगभग 15 सेन्टिमिटरले बढ़ेको छ, जुन विश्वव्यापी औसतभन्दा दोब्बर छिटो हो। जलवायु शिखर सम्मेलनले विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्नुपर्नेमा जोड़ दिएको छ। अब केही खेल खबर। विश्व फुटबलमा लियोनल मेस्सी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्यूनर्स आयर्समा मेस्सीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेस्सीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेस्सीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजका थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। लास ओटमेन्टीले 48 मिनटमा र निजो पाजले 61 मिनटमा गोल गरेका थिए। मेस्सीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 को फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 पछि उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाए मेस्सीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावुक विदाई गरेका छन्। पाँच खेलको टी20 श्रृंखला अन्तर्गत गैराती भएको पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले हराएको छ। भारतले श्रृंखलामा 1-0 अग्रता बनाएको छ। लखनऊमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले 19 ओभर 1 बलमा अल आउट हुँदै 171 रन बनाएको थियो। जितका लागि 172 रनको लक्ष्य पछ्याएको भारतले 14 ओभर 4 बलमा 2 विकेट गुमाएर भेटायो। भारतका लागि सुरेश अय्यरले अभिजित 102 रन बनाए। उनले 43 बलमा शतक पूरा गरेका थिए। ईशान किशनले अभिजित 37 रन जोड़े। पाँच खेलको श्रृंखला अन्तर्गत दोस्रो खेल शुक्रबार हुनेछ। चारबन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक। सभापतिमा थापा सहित 3 जनाको उम्मेद्वारी। शर्मा र भूषाल निर्विरोध। गैर सरकारी संस्था र पालिकासँग मिलेर भुटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास बनाउने निर्णय। विपद प्राधिकरणद्वारा पालिकासँग लाभ गराएको विवरण माग। बागलुङ र पर्वत जोड्ने मालडुंगा पुल 10 अङ्गिने संचालनमा ल्याइने। आज पनि 1-2 ठाउँमा हावाहुरी र असिनासहित ठूलो पानी पर्ने। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव। जलवायु जोखिममा रहेका समुदायले थप क्षति भोग्नुपर्ने चेतावनी। र फुटबलमा मेस्सी युगको अन्त्य। आज बिहान भएको विदाई खेलमा अर्जेन्टिना विजयी।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: 3 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न।
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन सानिमिगीको सिर
2: मणि चोडको काख
1: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: मेघबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946661 र 9841924481 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण तथा संचालन गर्ने भएको छ। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाण्ड उपत्यका सहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा पालिका र पर्यटन सम्बन्ध संघ संस्थाको सहकार्यमा लिंगेपिङ निर्माण तथा संचालन गर्न लागेको हो। दशैंको अवसरमा मौलिक संस्कृति परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै बोर्डले ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, चाङनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान, होटल संघ नेपाल, होटल व्यवसाय महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसाय संघ संस्था सहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरिने बोर्डले जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावितको राहत तथा पुनर्स्थापना सहयोगार्थ नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा मानवताका लागि कला प्रदर्शनी शुरू भएको छ। भोटेकोशी बाढ़ी प्रभावित परिवार तथा समुदायलाई आवश्यक राहत सहयोग र दीर्घकालीन पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग संकलन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो। प्रतिष्ठानका कुलपति एरिना ताम्राकारले मानवीय दायित्व र सामूहिक ऐक्यबद्धताको भावनाको सम्मान गर्दै यो प्रदर्शनी राखिएको जानकारी दिनुभयो। कलाकृति बिक्रीबाट उठेको रकममध्ये 70% रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र 10% रकम कलाकार राहत कोषमा र 20% रकम कलाकारलाई प्रदान गरिने भएको छ। प्रदर्शनीमा 160 भन्दा बढ़ी कलाकारका विविध विधाका 200 भन्दा बढ़ी कलाकृतिहरू रहेका छन्। असोज 28 गतेसम्म प्रदर्शनी चल्नेछ। काठमाडौँको फर्पिङमा हरिशंकरको जात्रा मनाइरहेछ। हरिशंकरको जात्रा फर्पिङको प्राचीन दरबार परिसरमा रहेको झम्केश्वरी गुह्यदेवीको पीठबाट शुरू भएको हो। जात्राको मुख्य दिन आज गोपालेश्वर कुमारी महालक्ष्मी र शेषनारायणको खट नगर क्षेत्रमा घुमाइन्छ। माथि महादेव र तल शेषनारायण मूर्ति राख्ने परम्परा रहेको फम्पी जात्रा पर्व संचालन समितिले जनाएको छ। फर्पिङको हरिशंकर यात्रा बाणासुरका पालादेखि शुरू भएको विश्वास गरिन्छ। र काठमाडौँको बुढा नीलकण्ठ नगरपालिकाको श्री बीआईईटी उद्योगद्वारा संचालित तीखालाल ब्राण्डको धुलो खुर्सानीमा अत्यधिक मात्रामा हानिकारक विषाक्त तत्व इन्फाटोनिक्स भेटिएपछि 20 किलो खुर्सानी नष्ट गरिएको छ। विदेश निर्यातको प्रक्रियामा रहेको धुलो खुर्सानीमा इन्फाटोनिक्सको मात्रा मापदण्ड भन्दा उच्च देखिएको भन्दै युरोपियन युनियनको ऱ्यापिड अलर्ट सिस्टम मार्फत सूचना प्राप्त भएको थियो। सूचना पाए लगत्तै विभागको टोलीले गएको साउन 28 गते उद्योगको अनुगमन गरी शंकास्पद स्टक रोगका राखि नमूना संकलन गरेको थियो। प्रयोगशाला परीक्षण प्रतिवेदनमा समेत इन्फाटोनिक्सको मात्रा उच्च पुष्टि भएपछि उद्योगी स्वयंको संलग्नतामा 20 किलो तीखालाल ब्राण्डको धुलो खुर्सानी नष्ट गरिएको विभागले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्जिङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक। सभापतिमा थापा सहित 3 जनाको उम्मेद्वारी। शर्मा र भूषाल निर्विरोध। दशैंको अवसरमा पर्यटन बोर्डले पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण गर्ने पालिका र पर्यटन

0: Lucky. Good morning, namaste ni namaskar, sampurnama, hardik hardik, swagat ko saath ma karyakram lucky lagi ra upasthit bhaisakeka chhu, pravidik mitra ko saath ma awaz ma chhu, mastur ki lam surpa र सुन्दर अनुसामीला यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफ्यान 102.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ र सदाको भए आज पनि हामी कार्यक्रम लक्कीलाई नै लिएर उपस्थित भइसकेका छौ र पक्कै पनि तपाईँहरू हाम्रै कार्यक्रम लक्कीको पर्खाइमा हुनुहुन्थ्यो होला। तपाईँको पर्खाइको समय भने समाप्त भइ नै सकेको छ। आउन सक्नुहुनेछ 97649 को लाइन हुँदैछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला भइ नै सकेको छ र निर्धक्क भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र पक्कै पनि यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, खाना बनाउँदै हुनुहुन्छ होला, खाना खाँदै हुनुहुन्छ होला, र त्यसै गरी स्कूल कलेजतिर जाँदै पनि हुनुहुन्छ होला। र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र थोरै समय छुटाएर चाहिँ कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्न चाहन्छु है। सन्तानब्बे 64 49 70 को लाइन हुँदैछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौं हामी। तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने त हामी तपाईँहरूको टेलिफोन लाइन लिने नै छौं र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै प्रश्न उत्तरको खेल खेल्ने नै छौं। र विशेष गरी तपाईँहरू तपाईँ अनि हाम्रै बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर आउने गर्छौ र जसमा चाहिँ तपाईँ अनि हाम्रो बौद्धिक क्षमताको चाहिँ विकास गर्छ। र यदि तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउन चाहिँ फुर्सद आधा पाउनु भएन भने चाहिँ तपाईँहरूले चाहिँ हाम्रो कार्यक्रमलाई अन्तिम समाज सुनेर साथ दिनुहोला, किनभने यो कार्यक्रम निकै नै महत्वपूर्ण छ। अभियान गर्दै हुने साथीहरूलाई त झन् निकै नै महत्वपूर्ण हुन्छ, किनभने चाहिँ कतिपय साथीहरू लोकसेवा आयोगतिर, निजामती आयोग सेवा, त्यसै गरी शिक्षक सेवा आयोगतिर चाहिँ साथीहरू चासो लिँदै हुनुहुन्छ होला, अनि पढ्दै हुनुहुन्छ होला, अध्ययन गर्दै हुनुहुन्छ होला। र तपाईँहरूको लागि चाहिँ निकै नै महत्वपूर्ण हुनेछ र त्यसै गरी विद्यार्थी भाइ बहिनीको लागि पनि निकै नै महत्वपूर्ण हुनेछ, किनभने स्कूल कलेजमा त हजुरी जवाब प्रतियोगिता पनि बढ्नैरहेको हुन्छ र त्यसमा पनि तपाईँहरूले चाहिँ निकै नै यो कार्यक्रमलाई चाहिँ सहयोग गर्नेछ। र तपाईँहरूले हामीले सोधेका प्रश्नहरू प्रश्न र उत्तरहरू चाहिँ तपाईँहरूले टिपोट गर्दै जानुहोला, नोट गर्दै जानुहोला। र यदि तपाईँहरूले नोट गर्नुभयो भने चाहिँ बिर्सेको खण्डमा फेरि पनि तपाईँहरूले चाहिँ हेर्न सक्नुहुनेछ। र म केही क्वेसनलाई नै चाहिँ निरन्तरता दिन चाहन्छु, किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन। र प्रश्न यस्तो रहेको छ, दशैं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले र कहाँ गर्ने निर्णय भएको थियो? र यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मंसिर 2 गतेदेखि 9 गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो। र त्यसै गरी अर्को प्रश्न रहेको छ, प्रथम दक्षिण एसियाली खेलकुदको प्रतीक चिन्ह के थियो? यसको सही उत्तर रहेको छ हाब्रे रहेको छ। र तपाईँहरूले चाहिँ कार्यक्रममा टिपोट गर्दै जानुहोला भन्न चाहन्छु। र फेरि पनि अर्को प्रश्न यस्तो रहेको छ, ग्लोबल पीस इन्डेक्स 2026 अनुसार नेपाल कतियो स्थानमा रहेको छ? र साथीको टेलिफोन लाइन आइसकेको छ र यो प्रश्न पनि म साथीलाई राख्न चाहन्छु। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, ढिला नगरिकन स्वागत गरिहाल को हुनुहुन्छ कहाँबाट? हेलो
1: नमस्ते।
0: नमस्कार, को गर्दै हुनुहुन्छ कहाँबाट? खोटाङबाट सन्देश राई बोल्दै हुनुहुन्छ। हुन्छ, ढिला नगरिकन म सन्देशको लागि पहिलो प्रश्न राखिहाल्छु, ध्यान दिएर सुन्नुहोला है। तपाईको लागि पहिलो प्रश्न यस्तो रहेको छ, ग्लोबल पीस इन्डेक्स 2026 अनुसार नेपाल कति स्थानमा रहेको छ?
1: 111
0: भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामी लक गर्दैछौ। बधाई छ सन्देशी, पहिलो प्रश्नको सही उत्तर मिलाइसक्नु भएको छ। विधान नगर यहाँ गनामा तपाईँलाई अर्को प्रश्न पनि राखिने हाल्छु। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र संघको 81 महासभालाई कहिले सम्बोधन गरिएको हो? सेप्टेम्बर 5 भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लक गर्दैछौ। सन्देशी, यसको सही उत्तर चाहिँ सन् 2026 सेप्टेम्बर 24 रहेको छ है। हुन्छ, तपाईँको लागि म तेस्रो प्रश्न पनि राखि नै हाल्छु। तेस्रो प्रश्न यस्तो रहेको छ, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस कहिले मनाउने गरिन्छ?
1: जुलाई
0: 21 भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामी लक गर्दैछौ। सन्देश सुनि, जुलाई 21 नभएर चाहिँ अक्टोबर 1 रहेको छ है। हुन्छ, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो सन्देश सुनि हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रयास गर्दै साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी कार्यक्रमको पहिलो हामी छोटो विश्रामतर्फ मोडिने समय पनि आउने सकेको छ। र अहिले भने चाहिँ हामी पहिलो अनि छोटो विश्रामतर्फ मोडिने छौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलको सूचना। यस माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक भव्यताका साथ मनाउन लागेको सहस्र जानकारी गराउँदछौ। यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
3: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशीप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
2: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कूलमा जम्मा भई फाप्रोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्रांगण सोलु दुधकुण्ड नगरपालिका 6 सल्लेरी सोलु खुम्बु।
3: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलु खुम्बु।
2: माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको सूचना।
3: नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलु दुधकुण्ड नगरपालिका 5 स्थित माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अल्मनाई कप 7A साइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ।
2: एकताका लागि खेलौं, सँगै
1: अगाडि बढ़ौ भन्ने मूल नाराका साथ आयोजन हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्। खेल हुने मिति समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि युन स्टार क्लबको प्राङ्गण। पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 साथमा ट्रफी मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद 3,000 साथमा ट्रफी मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनुहोला।
2: माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुल सल्लेरी सोलु।

0: कार्यक्रम लकीको युवानी पहिलो अनि छोटो विश्राम रहेको थियो। पहिलो अनि छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रमलाई लिएर तपाईँको रेडियो सेटमा बस्ती भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुनाफ्याम 102 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरिकन स्वागत गरिहाल को हुनुहुन्छ कहाँबाट हेलो
1: हेलो नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर को बजे हुनुहुन्छ कहाँबाट प्युठानबाट ऋषिराम पाण्डे भेट्दै हुनुहुन्छ के छ त नयाँ नयाँ हल्का ऋषिरामजीको हाम्रो हामी पनि सबैजना एकदम ठिकै आरामै छौ भन्नुपर्छ है हुन्छ तपाईँको लागि म पहिलो प्रश्न दिँदा नगरिकन राख्छु ध्यान दिएर सुन्नलाई तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ मिस युनिभर्स नेपाल 2026 को उपविजेता को हुन् मिस युनिभर्स नेपाल 2026 को उपाधि विजेता को हुन् पास भन्नुहुन्छ हुन्छ यसको सही उत्तर चाहिँ प्रश्न गुरुङ रहेको छ है हुन्छ तपाईँको लागि म दोस्रो प्रश्न पनि राखिने अरे दोस्रो प्रश्न यस्तो रहेको छ डब्ल्यूएचओ दक्षिण पूर्वी एसिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड 2026 सम्मानित हुने नेपाली संस्था कुन हो नेपाल दूर संचार संस्थान भन्नुहुन्छ हुन्छ तपाईँको लागि तपाईँको यो प्रश्नको उत्तरलाई हामी लक गर्दैछौ ऋषिरामजी यसको सही उत्तर चाहिँ नेपाल नेत्र ज्योति सङ्घ रहेको छ है हुन्छ तपाईँको लागि म तेस्रो प्रश्न राखिहाल्छु अरुण तामर सुनकोशी नदीको संगम स्थलमा रहेको विशाल ढुङ्गालाई के भनिन्छ खुवालुङ भन्नुहुन्छ तपाईँको उत्तरमा हामी लक गर्दैछौ हुन्छ अहिले पनि हामी छुटिन्छौँ है नमस्कार भाइ साथ हुनुहुन्थ्यो प्युठानबाट ऋषिरामजी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेका प्रश्नको सहकार मिलायो भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता गराउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ उहाँलाई हामी स्वागत गरिहालौ को हुनुहुन्छ त्यहाँबाट हेलो
2: नमस्कार
0: हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
2: एनसु
0: राई खुटाङबाट बोल्दै हुनुहुन्छ हुन्छ म ढिला नगरी आएन एनसुजीको लागि पहिलो प्रश्न राखिहाल्छु ध्यान दिएर सुन्नुहोलाई विश्व मुटु दिवस कहिले मनाइन्छ हजुर सेप्टेम्बर 29 भन्नुहुन्छ हुन्छ तपाईँको उत्तरलाई हामी लक गर्दैछौ बधाई छ एनसुजी पहिलो प्रश्नको सही उत्तर मिलाइसक्नु भएको छ म तपाईँको लागि दोस्रो प्रश्न पनि राखिहाल्छु ध्यान दिएर सुन्नुहोलाई तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ नेपालमा प्रमुख जिल्लाधिकारीको व्यवस्था कहिलेदेखि भएको हो
2: 2022 पुस 1 गते
0: भन्नुहुन्छ हुन्छ तपाईँको उत्तर हामी लक गर्दैछौ बधाई छ युसुजी तपाईँले लक्की नम्बर प्राप्त गर्न सफल भएको छ तपाईँको लक्की नम्बर 7 रहेको छ है हुन्छ तपाईँको लागि म तेस्रो प्रश्न पनि राख्न आउँछु, ध्यान दिएर सुन्नुलाई। काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रादा सुरेश राज शर्माको निधन कहिले भएको हो?
3: सुरेन्द्र शर्माको निधन कहिले भयो?
0: सुरेश राज शर्माको काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रादा सुरेश राज शर्माको निधन कहिले भएको हो? हुन्छ, तपाईँको उत्तर हामी लक गर्दैछौँ। तेस्रो प्रश्नको पनि सही उत्तर मिलाइसक्नु भएको छ र अहिले भने चाहिँ हामी छुट्टिन्छौँ है। नमस्ते भाइ, साथी हुनुहुन्थ्यो, सुजी हुनुहुन्थ्यो, अहिले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउँदैछु। लकी नम्बर प्राप्त गर्न सफल भएर नि साथी छुटिसक्नु भएको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, ढिला नगरीकन स्वागत गरिहालौ। को हुनुहुन्छ, कहाँबाट? हेलो,
4: हजुर नमस्कार।
0: नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
4: म प्रसाद नर्ता काठमाडौँको सिन्केबाट, प्रेम प्रसाद भण्डारी।
0: प्रेम प्रसाद भण्डारी बोल्दै हुनुहुन्छ?
4: हजुर।
0: हुन्छ प्रेमजी, तपाईँको लागि म पहिलो प्रश्न राखिहाल्छु, ध्यान दिएर सुन्नुहोला है। विश्वकै प्रतिष्ठित नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो?
4: सन् 1992
0: भन्नुहुन्छ?
4: हजुर।
0: हुन्छ, तपाईँको उत्तरमा हामी लक गर्दैछौँ। प्रेमजी, सन् 1992 नभएर चाहिँ यसको सही उत्तर चाहिँ सन् 1901 रहेको छ है। हजुर
4: हजुर।
0: हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न राखिन हाले। तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ, हालै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सफल नेपालमा आयोजना हुने ट्रेड रेस कुन हो? पास भन्नुहुन्छ? यसको सही उत्तर चाहिँ एभरेस्ट बी ट्रेड रेस रहेको छ है। हुन्छ, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो उदयपुरबाट प्रेम प्रसादजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रश्न गर्ने साथी छुटिसक्नु भएको छ र यसै गरी कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र निर्गतका भएर चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र यो समयमा कतिपय साथीहरू त आफ्नै काममा व्यस्त त हुनुहुन्छ होला र आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई सुन्दै हुनुहुन्छ होला र यदि हामीलाई सुन्दै हुनुहुन्छ भने कार्यक्रममा पनि सहभागिता जनाउनु होला र कार्यक्रममा सहभागिता जनाएर चाहिँ तपाईँहरूले हामीले राखेका प्रश्नको सही उत्तर मिलाउनु नै पर्छ भन्ने पनि हुँदैन। तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रयास मात्र गर्नुभयो भने पनि तपाईँहरूको पक्कै पनि बौद्धिक क्षमताको विकास हुनेछ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, स्वागत गरिहाल। को हुनुहुन्छ, कहाँबाट? हेलो,
5: नमस्कार।
0: को बोल्दै हुनुहुन्छ, कहाँबाट? सबिन तामाङ खुटाङको बरा पोखरीबाट बोल्दै हुनुहुन्छ। हुन्छ सबिनजीको लागि म ढिला नगरिकन पहिलो प्रश्न राखिहाल्छु, ध्यान दिएर सुन्नुहोलाई। दिपाई एसियाली खेलकुद 2026 नेपालले कुन कुन खेलमा पदक हासिल गर्न सफल भयो? विश्व एसियाली खेलकुद 2026 नेपालको कुन कुन खेलमा पदक हासिल गर्न सफल भयो? कबड्डी र कराते भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लक गर्दैछौँ। सबिनजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर मिलाउन सफल भएको छ, म तपाईँको लागि दोस्रो प्रश्न पनि राखिहाल्छु, ध्यान दिएर सुन्नुहोलाई। एसियाली पूर्वाधार लगानी बैंकको 11 वार्षिक बैठकबाट नेपाल कुन पदमा निर्वाचित हुन सफल भयो?
3: यो उपसभापति
0: उपसभापति भन्नुहुन्छ? हुन्छ, तपाईँको उत्तरलाई हामी ल गर्दैछौ। बधाई छ सबिनजी, तपाईँले लक्की नम्बर प्राप्त गर्न सफल हुनु भएको छ। तपाईँको लक्की नम्बर 8 रहेको छ है। हुन्छ, तपाईँको लागि म तेस्रो प्रश्न पनि राखिहाल्छु, ध्यान दिएर सुन्नुहोला। तेस्रो प्रश्न यस्तो रहेको छ, अन्तर्राष्ट्रिय दूरसञ्चार संघको नयाँ दिल्ली स्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्ति हुने नेपालीको हुन्? अन्तर्राष्ट्रिय दूरसञ्चार संघको नयाँ दिल्ली स्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्ति हुने नेपालीको हुन्? आनन्द राज खनाल भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लग गर्दैछौ। बधाई छ सबिनजी, तेस्रो प्रश्नको पनि उत्तर मिलाउन सफल भएको छ र साथी छुटिसक्नु भएको छ। तर अब पनि हामी कार्यक्रमको दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिने समय पनि आइसकेको छ र अहिले पनि हामी कार्यक्रमको दोस्रो अनि छोटो विश्रामतर्फ मोडिने छौँ र विश्राम साथी फेरि उपस्थित हुनेछौ।
6: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गति सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9833-9191-55, उपाध्यक्ष 9849-51-10-79, कार्यालय प्रमुख 9849-51-56 र कार्यालय सहयोगी 9862-76-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जहाँ बाट चर्किन्छ सगरमाथा, जहाँ बाट छछल्किन्छ दुधकोशी, त्यही बाट गुञ्जन छ तपाईँ हाम्रै आवाज।
2: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुनवासन 101.2
3: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्डु नगरपालिका पास सल्लेरी सोलु खुम्बु।

क्यारिकले लौकिक हो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरा भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो शेरमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई। यस समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनाचार 110.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ। रहन सक्नुहुनेछ 97.64 को लाइन मुदीजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूका निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला भइसकेको छ र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने त हामी लिने नै छौं र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै प्रश्न उत्तरको खेल खेल्ने नै छौं र तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ लक्की नम्बर प्राप्त गर्नुभयो भने चाहिँ महिला कम्तीमा चाहिँ तपाईँहरू लक्की विजेता पनि हुन सक्नुहुनेछ र तपाईँहरू लक्की विजेता हुनुभयो भने चाहिँ तपाईँहरूले उपहार स्वरूप रिचार्ज प्राप्त गर्न सक्नुहुनेछ र तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ लक्की नम्बर प्राप्त गर्नुपर्छ भन्ने पनि हुँदैन। तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ हामीले राखेको प्रश्नको उत्तर दिने प्रयास मात्रै गर्नुभयो भने पनि तपाईँहरूको पक्कै पनि बौद्धिक क्षमताको विकास हुने नै हुन्छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो, नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? आवाज गर्ती सिन्धुलीबाट बोल्दै हुनुहुन्छ। आवाजी कार्यक्रममा पहिलो चोरी सहभागिता जनाउँदै हुनुहुन्छ। बीचमा चाहिँ कता हराउनु भयो नि आवाजी? निरन्तर कार्यक्रममा सहभागिता जनाउने कोसिस गर्नु होला है आवाजी। हुन्छ, तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नु होला है। हुन्छ, तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ। शिक्षक तालिम नीति कहिले जारी गरिएको हो? शिक्षक तालिम नीति कहिले जारी गरिएको हो? हुन्छ, तपाईँको उत्तर हामी लग गर्दैछौ। आवाजी 2028 नभएर चाहिँ विक्रम सम्वत 2062 24 गते रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न राखि नै हाल्छु। दोस्रो प्रश्न यस्तो रहेको छ, नेपालको पहिलो गीती चलचित्र कुन हो? गौथली भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लग गर्दैछौ। बधाई छ आवाजी, दोस्रो प्रश्नको सही उत्तर मिलाइसक्नु भएको छ। म तेस्रो प्रश्न पनि राखि नै हाल्छु। सूर्य मण्डलको कति प्रतिशत बार पृथ्वीमा पर्दछ? सूर्य मण्डलको कति प्रतिशत बार पृथ्वीमा पर्दछ? हुन्छ, तपाईँको उत्तरमा हामी लग गर्दैछौँ। बधाई छ आवाजी, तेस्रो प्रश्नको सही उत्तर मिलाइसक्नु भएको छ र तपाईँको लक्की नम्बर 9 रहेको छ है। ओके, नमस्ते, बधाई। साथ हुनुहुन्थ्यो आवाजी, हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाएर पनि लक्की नम्बर प्राप्त गर्न सफल हुँदैछ। साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरण आइसकेको छ र अब भने चाहिँ हामी साथीहरूको टेलिफोन लाइन चाहिँ लिन सक्दैनौ किनकि कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र आज धेरै साथीहरूले चाहिँ कल गर्नुभयो।

0: बन्द कोठा का आवाज लाई तपाईको रेडियो सेट अनि मोबाइल सेट समा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका रायजीलाई पनि विशेष विशेष धन्यवाद भन्दैछु। कार्यक्रम लक्कीको बसाईबाट म कार्यक्रम प्रस्तुत सुर्खी लम शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।
1: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सुलु दुध कुण्डु नगरपालिका पास सल्लेरी सुलु खुबो
2: माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलको सूचना नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलु दुधकुण्ड नगरपालिका पाँच स्थित माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कूलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अरुणाई कप सेभेन एस फाइट फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ। एकताका लागि खेलौं अगाडि बढ़ौं भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुकुण्डका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्। खेल हुने मिति समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि युन स्टार क्लबको प्राङ्गण। पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 3,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनुहोला। माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गति सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9833-9191-55, उपाध्यक्ष 9849-51-10-79, कार्यालय प्रमुख 9849-51-56 र कार्यालय सहयोगी 9862-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
3: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुला दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुला कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुर जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय। समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय भूम। पुरस्कारहरू: प्रथम द्वितीय र तृतीय 5,000 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ, साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुला कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
3: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852-88-72-72, 9862-83-13-44 र 9852-82-24-29।
3: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु।

0: माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल को सूचना।
1: यस माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल ने वार्षिक रूप में मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गते देखि 25 गते सम्म स्पोर्ट विक्स भव्यता का साथ मनाउन लागेको सहस्त्र जानकारी गराउँदछ। यस कार्यक्रम को उद्घाटन सत्र में शेरधनी महानुभावहरु कार्य समिति सदस्यहरुलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
0: यहाँहरुको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स वीक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशीप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलमा जम्मा भई फाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्राङ्गण सोलु दुधकुण्ड नगरपालिका छ सल्लेरी सोलुखुम्बु।
0: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।
1: माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको सूचना।
0: नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलु दुधकुण्ड नगरपालिका 5 स्थित माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अल्मनाई कप 7A साइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ।
1: एकताका लागि खेलौ, सँगै अगाडि बढ़ौ भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्।
0: खेल हुने मिति, समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि यंग स्टार क्लबको प्राङ्गण।
1: पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 साथमा ट्रफी, मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार 5,000 ट्रफी, मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद 3,000 साथमा ट्रफी, मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनुहोला।
0: माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलु।

नमस्कार पूर्व नेपाल के पहिलो सामुदायिक रेडियो सुनेफएम 101.2 मेगाहर्ज बाट देशका विभिन्न भाग र www.sunfm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सुरुहाल सारेर आइपुगे म रेविका राय।

नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत सभापति पदमा गगन कुमार थापाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। थापाले केही बेर अघि राष्ट्रिय सभा गृहमा पुगेर सभापति पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो। उहाँले बेलुका 6:05 मनोनयन दर्ता गराउनु भएको छ। यसअघि निर्वाचन समितिले उम्मेद्वारी दर्ताको समय बेलुकी 6 बजेसम्मका लागि तोकेको थियो, तर काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भएको अविरल वर्षा र त्यसले आवागमनमा पारेको असरका कारण केही आकांक्षीहरू समयमै पुग्न नसक्ने अवस्था देखिएपछि समितिले समय सीमा 1 घण्टा थपेर बेलुकी 7 बजेसम्म पुर्याएको थियो। यसअघि सभापति पदका लागि कोशर सिंह राठौर र श्यामकृष्ण खड्कीले पनि उम्मेद्वारी दर्ता गराउनु भएको छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको थप छलफल बुधबार पुनः हुने भएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापालाई प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको भारत सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री युगराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष अमित श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा 7 प्रदेशका अतिरिक्त भारतीय तथा स्वदेशिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनुभएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभएको छ। गई राती बागमती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको मालीपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखले जनाएको छ। यसै गरी काठमाडौँको थानकोट र ताब्लेजुङको दुभानमा पनि मध्यम वर्षा भएको छ। हिजो दिउँसो पनि काठमाडौँमा पानी ठूलो पानी परेको छ। आज लुम्बिनी सुदूरपश्चिम प्रदेशको पहाड़ी तराई भाग तथा बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी भागमा 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अहिले बिहान तराईमा हुस्सु र कोहरो लागेको छ भने लुम्बिनी र सुदूरपश्चिम मधेस, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको थोरै ठाउँमा पनि मेघगर्जन, चट्याङ हावाहुरी र औसिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ। भोलिदेखि पानी पर्ने क्रम घट्दै जाने मौसमविदको अनुमान रहेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राज्य पञ्चायतकृत द्वितीय श्रेणी उपसचिव वा सोसरका 44 कर्मचारीको सर्वाग गरेको छ। शिक्षा प्रशासन इन्जिनियरिङ सेवाका कर्मचारीहरूको एकसाथ सर्वाग भएको हो। सर्वाग हुनेहरूमा लोकबहादुर लोपचन, गृहनाथ गौतम, गोमा देवी सेमजोङ, वासुदेव रेग्मी, विनोद कुमार पोखरेल, सीता भुरियार, मेघनाथ पाध्याय, वेदनिधि खनाल, कल्पना घिमरे नेपाल, चितराज बराल रहेका छन्। यसै गरी डोरेन्द्र निरोला, दीपक गेवाली, गंगाधर पौडेल, टेग्र कुमार रेग्मी, चित्रा गोम बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्र बहादुर अर्याल, शिवप्रसाद रमसाल पनि सर्वाग भएको छ। यस्तै हरि पंगिनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेम काजी महर्जन, प्रकाश सेपुटा, अशोक कुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल, बासे, सचिन्द्र कुमार यादवको पनि सर्वाग भएको छ। यसै गरी रोशन कुमार कठायत, सूर्यप्रसाद सापगाई, विष्णु प्रसाद पौडेल, जितेन्द्र कुमार यादव, घनश्याम भूषाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफले, आशिष अर्याल र अनिश भुजेलको पनि सर्वाग भएको मन्त्रालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघीय शिखर सम्मेलनको मन्त्री स्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्र राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री सतहले फिजी र टुवाली जस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्त्याएको रोइटर्सले खबरमा उल्लेख गरेको छ। अध्ययन अनुसार टुवालुको समुद्री सतह विश्वव्यापी औसत भन्दा दोब्बर गतिले बढ़ेको छ।
2015 को पेरिस सम्झौता अनुसार विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा बढ्न नदिने सहमति भए पनि संयुक्त राष्ट्र संघले आउँदो केही वर्षभित्र यो सीमा नाघ्न सक्ने चेतावनी दिएको छ। मन्त्री स्तरीय बैठकमा विश्वव्यापी तापक्रम 1.5 डिग्री सेल्सियस नजिक पुग्दा एल निनोको सामना गर्दा तापक्रमको प्रत्येक अंशले जलवायु परिवर्तनको प्रभावलाई तीव्र बनाउने र जलवायु जोखिममा रहेको समुदायहरूको लागि अपरिवर्तनीय क्षतिको जोखिम बढ़ाउने उल्लेख गरेको छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री सतहबाट केही प्रशान्त राष्ट्रहरूले अस्तित्वगत खतराको सामना गरिरहेका छन्। नासाका अनुसन्धानकर्ताहरूका लागि सन् 2023 सम्मको 3 दशकमा टुभालुको समुद्री सतह लगभग 15 सेन्टिमिटरले बढ़ेको छ भने जुन विश्वव्यापी औसत भन्दा दोब्बर छिटो रहेको छ। अन्त्यमा खेल समाचार। विश्व फुटबलमा लियोनल मेस्सी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीको ब्युनर्स आयर्समा मेस्सीले अन्तिम खेल खेलेको हो। उहाँले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिन संघको मैत्रीपूर्ण खेलसँग अन्त्य गरेका हुन्। मेस्सीको विदाय खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उहाँले गोल गरेको हो। मेस्सीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उहाँको 126 गोल रहेको छ। आजका थप 2 गोलमा पनि उहाँको भूमिका महत्वपूर्ण रहेको छ। निकोलस ओटमेन्डीले 48 मिनटमा र निको बासले 61 मिनटमा गोल गरेका थिए। मेस्सीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रहेको छ। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 पछि पार्टी जितेको हो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानी बनाएका मेस्सीलाई आफ्नो 200 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावपूर्ण विदाई गरेका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385016 फोन वा सेलिफिल्म न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवश्य यसलाई सुरु हालचाल सकियो। अपराह 4 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सेलिफिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइज भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 सोलिरी सुनुखुम्बु।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जानिन नि है
1: किन नि के भयो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो हो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: साथी हेर न क्या खतरा समाचार आइसक्यो
6: बाप रे
5: अब चाहिँ के हुने हो
7: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जल्ले नि लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
7: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नुहुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
8: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर

अहिलेको दसैँमा बस्तरकामा बसन्दानी मानिसको साथी अहिलेको दसैँमा साथ पर्वमा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
3: केही होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
1: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
1: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
1: यो त लागौ छ कलकत्तामा देखिने जस्तै लक्षण छ त, कतै चाहिँ लागौ छ त।
0: भाइ, के भएको तिमीलाई? घाँटी भन त।
2: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्न सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्न सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
0: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रिने मौका दिउ नि।
3: बारिशमा लज सिर्जना गरी धुमेचरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जन्मदर्ता दिनुहोस् त।
9: जन्मदर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन।
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखलाई घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
8: किन खोज्नु भएको होला हजुर?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
9: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

लाभांश सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात् असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि

0: गरिएको भर्ती खरिदमा 50% अनुदान सहयोग, कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू, न्यूनतम 20 रोपनी उत्पादनशील अलैची, बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरूको नाम, उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5,00,000। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू, न्यूनतम 5 रोपनी, फलफूल सुताउने सोलर ब्याड प्रबन्धन, अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू, क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना, व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 को भौचर, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5,00,000 वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201131 र 9897548476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो,
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
3: लु त, हेलो, भन्नुहोस् त।
1: हेलो, हजुर
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भन्ने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम, राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रित नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक सञ्चालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङलामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता त्यसको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस मापे दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,30,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयुक्त युगेशलाई सम्पर्क नम्बर 9842 सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9860137340। उपस्थित विश्वको पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260, अनुराज बस्नेत 9851174419, विपिन तामाङ 9862093264 र राजकुमार राई 9852554557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयो विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को क्षतिप्रति हमी गहिरो सकारात्मक छौ। सोही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष सोलुखुम्बु।

संस्कार र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल। आफ्नो त यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनुहोला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समय नै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा युथ नेपालद्वारा जनहितमा जन सन्देश

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
2: देश विखण र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव दोष विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरियो। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
0: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
1: अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु बरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून

भित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनु हुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरुण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संखुवासभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली, नुम्बर नेटवर्क प्राली, एभरेस्ट लिङ्क प्राली। सम्पर्क नम्बर 97-68-63-74-34। अध्यक्ष पासाङ शेर्पा, चेरिम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकुरुङ एक चेरिम सोलुखुम्बु।

एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सोलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com मा अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385130 वा 9869-9546 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिप तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfire.shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी।

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55, उपाध्यक्ष 9849-5110-79, कार्यालय प्रमुख 9849-5921-56 र कार्यालय सहयोगी 9862-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पक्षी बिलेटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुर जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय। समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू: प्रथम, द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरू

0: लाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
1: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुला कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
0: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813344 र 9852842429।
0: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु। माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलको सूचना।
2: यस माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक्स भव्यताका साथ मनाउन लागेको सहस्र जानकारी गराउँदछौ। यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
0: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कूल फुटबल च्याम्पियनशिप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
2: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कूलमा जम्मा भई फाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 5:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्राङ्गण सोलु दुधकुण्ड नगरपालिका 6 सल्लेरी सोलुखुम्बु।
0: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
5: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
6: ए बाबु, ल मेरो त हात खुट्टा अनि बसा झमझम गर्छ।

0: Noche. Sony FM, Studio Time.
1: Melbourne.
2: को न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्ड नगरपालिका पाँच सोलु खुम्बु
1: ओटी कैलाली कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जन चट्याङ हावाहुरी सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन पनि महाशाखाले आग्रह गरेको छ। अहिले काठमाडौँ उपत्यकामा पनि पानी परिरहेको छ। मेघगर्जन चट्याङ हावाहुरी र असिनासहित ठूलो पानी पर्ने क्रम पर्सि शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली थोरै ठाउँमा पनि हिमपात र मध्यम वर्षाको सम्भावना छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन मौसमविदले आग्रह गरेका छन्। हुम्लामा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा पानी परेको छ। नामखा सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदामचुली ताजाकोट लगायत जिल्लाको तल्लो ताजाकोट लगायतका विभिन्न तल्लो क्षेत्रमा गैरातीदेखि नै हल्का वर्षा भइरहेको छ। चिसो बढ़ेको छ। कच्ची सड़क तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवत जावतमा समस्या भएको छ। उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा थप पानी पर्न सक्ने भएकाले सावधानी अप्नाउन स्थानीय बासिन्दालाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो। कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनहरू पारित गरिँदैछ। काठमाडौँमा चलिरहेको महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत भएका चारवटा प्रतिवेदनहरू पारित गर्ने कार्यक्रम छ। बन्द सत्रमा सभापति गगन थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्व प्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेले संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। नेपाल रेडक्रस सोसाइटीले भोटेको शिवबारी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। रेडक्रस तथा क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले बाढ़ी प्रभावित क्षेत्रको अवलोकनका क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री गीता वादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशाल कुमार भण्डारी बीच सहकारी सम्झौता हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेको शिवबारीबाट प्रभावित 63 जिल्लाका लक्षित परिवारलाई प्रति परिवार 1,00,000 रूपियाँका दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषि रमन खनालले जानकारी दिनुभएको छ। नेपाल रेडक्रसले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयनमा रहेको समुन्नति कार्यक्रम मार्फत नगद प्रदान गर्ने जनाएको छ। बाढ़ीबाट प्रभावित झण्डै 6,000 परिवार रहेको प्रारम्भिक अनुमान छ। प्राप्त तथ्याङ्क तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको ब्याङ्क खातामा रकम सिधै जम्मा गरिनेछ। प्राप्त रकम परिवारले आफ्नो प्राथमिकता अनुसार खाद्यान्न, कपड़ा, स्वास्थ्य तथा सरसफाई, अत्यावश्यक घरायसी सामग्री, यातायात संचार तथा जीविकोपार्जनमा आवश्यक काममा प्रयोग गर्न सक्नेछन्। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण भएका छन्। मध्य पहाड़ी लोकमार्गको पोखरा महानगरपालिका यामदी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने कट्टे खोला नजिक एउटा पक्की पुल निर्माण सम्पन्न गरी संचालनमा ल्याएको मध्य पहाड़ी राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्जवल शर्माले जानकारी दिनुभयो। यी पुल निर्माण कार्य सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हटेको छ। यात्रु र गाड़ीलाई आवतजावतमा सहज भएको छ। तीनवटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्का मार्फत काम अघि बढ़ाएको थियो। त्यस अनुसार 21,59,78,000 रूपियाँ लागतमा 2079 साल साउन 22 गते गीता कन्स्ट्रक्सन स्याङ्जासँग ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार निर्माण कार्य अघि बढ़ाई तीनवटै पुल संचालनमा ल्याइएको कार्यालयले जनाएको छ। मध्य पहाड़ी लोकमार्गले मध्य पहाड़ी क्षेत्रका विभिन्न जिल्लालाई सड़क सञ्जाल मार्फत जोड्दै आएको छ। कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखराबाट पर्वत बागलुङ म्याग्दी मुस्ताङ लगायतका जिल्लातर्फ हुने यातायात आवागमन सहज हुने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राजमार्गका विश्राम स्थलमा महिला बाल बालिका र अपाङ्ग मैत्री शौचालय अनिवार्य गराउन पहल आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-6601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एतिन्जेल हामीले देशका पश्चिम क्षेत्रसम्म वर्षा हावाहुरी र असिना सहित पानी पर्ने क्रम पर्सीसम्म रहने हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित रेड क्रसले भोटे कोशीबाड़ीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रूपियाँ नगद सहयोग गर्ने लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। राजमार्गका विश्राम स्थलमा महिला बालबालिका अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक तथा लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि सुरक्षित मर्यादित र पहुँचयोग्य शौचालय तथा आवश्यक पूर्वाधार सुनिश्चित गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको छ। मन्त्रालयले पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै देशका विभिन्न राजमार्ग तथा सड़क खण्डमा सार्वजनिक गाड़ीले यात्रु रोक्ने अस्थायी तथा स्थायी विश्राम स्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेको हो। चाड़पर्व नजिकिँदै गर्दा लामो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चाप बढ़ने भएकाले राजमार्गका विश्राम स्थलमा आधारभूत सेवा तथा पहुँचयोग्य पूर्वाधारको आवश्यकता अझ बढ़ने मन्त्रालयले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। आज सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन अस्ति सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 10 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,425 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाले धान उत्पादनका लागि जमीन खाली गर्न लाखौं हेक्टर वन क्षेत्र फडानी गर्ने योजना रोक्ने घोषणा गरेको छ। इण्डोनेशियाले मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानमा आत्मनिर्भरता हासिल गरिसकेपछि सरकारले यस्तो निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। सरकारले सन् 2024 धान खेतीका लागि 30,00,000 हेक्टर जमीन खाली गरी 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू गरेको थियो। इण्डोनेशिया विश्वमै सबैभन्दा धेरै वन क्षेत्र भएका देशमध्ये एक हो। यी वनले मानव गतिविधिका कारण जीवाश्म इन्धनको दोहनबाट उत्सर्जित हुने र पृथ्वीको तापक्रम बढ़ाउने कार्बन डाइअक्साइड लगायतका हरितगृह ग्यास ठूलो मात्रामा सोच्ने गर्छन्। विश्वमै धानको उच्च खपत गर्ने देशमध्ये एक इण्डोनेशियामा आन्तरिक उत्पादनले नै देशभरको माग पूरा गर्न थालेको तथ्याङ्क सार्वजनिक भएपछि राष्ट्रपति प्राबोओ सुबियान्टोले यसलाई महत्वपूर्ण उपलब्धि भन्नुभएको छ। उहाँका अनुसार अब सरकारले धान उत्पादन बढ़ाउन उन्नत बिउको प्रयोग लगायत उत्पादनमा नयाँ उपायहरूमा ध्यान केन्द्रित गर्नेछ। नेशनल फूड एजेन्सीका अनुसार इण्डोनेशियाले सन् 2025 3,47,10,000 टन धान उत्पादन गरेको थियो। अब खेल खबर। विश्व फुटबलमा लियोनल मेसी युगको अन्त भएको छ। आज राष्ट्रिय टोलीबाट व्युनर्स आयर्समा मेसीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेसीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेसीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजको थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। मेसीले यस अघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 पछि उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका मेसीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावुक विदाई गरेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका पश्चिम क्षेत्रमा वर्षा हावाहुरी र असिना सहित पानी पर्ने क्रम पर्सीसम्म रहने हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित रेडक्रसले भोटेको चिप बाढ़ीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रूपियाँ नगद सहयोग गर्ने रकम पाउने परिवारले आफ्नो प्राथमिकता अनुसार प्रयोग गर्न सक्ने मध्य पहाड़ी लोकमार्गको कास्की खण्डमा 3 मोटरेबल पुल निर्माण फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हट्यो धानमा आत्मनिर्भर बनेपछि वन फडानी रोक्ने इण्डोनेसियाको निर्णय 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावुकको विदाई दिउँसो 12 बजेको नेपाल खबर सकियो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: प्रतिदिन उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गर।
2: कृषि मन्त्र नाग सिंह।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। यूरिया मलको प्रयोग नगरौं।
4: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन्। पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: घरबाट निस्किनु अघि धारा बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-3333, 493-555।

0: उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकेटमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गर।
2: मेरो छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44 28 242।
5: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
6: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
7: तपाईं अहिले उज्यालो रेडियो नेटवर्क को चित्र लहर

0: ए बाबु
1: नौन मेरो त हातको टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789852 9824417718 9843449096 र 9861314472 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
4: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
5: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
4: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
5: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
4: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
8: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
9: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
8: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
9: ल अब आँखा खोला त
8: वाओ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
0: अरू कहाँबाट हुनु र हजुर, विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू

0: सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु धुपकुण्ड नगरपालिका 5 सोलिरी सुनुखुम्बु।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
5: किन रे, के भयो, सन्चो भएन?
4: होइन, यत्तिकै जाने मन लागेन।
5: यत्तिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
9: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले पनि लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sound check. Solu FM. Studio time.
2: It's 1 p.m. दिउँसोको 1 बजे.
0: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुकुन्द नगरपालिका 5 सोलु खुम्बु.
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सोलु FM. सोलु FM मा अब तपाईले सुन्न सक्नुहुन्छ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: वन जंगलको छेउमा घर आँगन पर्ने भई होसियारी बनाउनु जोखिम टार्ने भई।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त नागौसत कोलकातामा देखिने जस्तै लक्षण छ त कतै श्री नागौसत भाइ के भएको तिमीलाई घाँटी भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
2: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि
3: बारिशमा लज सिर्जना गरी दुर्गति तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
11: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
12: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
13: के भयो, के को हल्ला खल्ला हो यो?
14: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
15: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
13: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
15: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
14: हो त है, हामीले त ध्यानै नदिएको।
15: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
16: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: नाउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगराउनु हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन हो।
5: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 4 को संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरूको नाम। उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुताउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 को भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301-2-2301-4-0 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि,
6: स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट ₹5,00,000 वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201131 र 9869548376 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश सुमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
7: हेलो
8: हेलो
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी
9: हजुर
8: यहाँ आऊ त नानी, यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
9: लु हेलो भन्नुहोस् त।
7: हेलो हजुर
9: हजुर
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी के भने रहेछ, के भयो
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
11: अनलाइन ठगी बारे सचेत बनाउ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगी वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथ

42 81 52 40 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98 61 37 40 उपस्थित विश्वको उपाधि मिटिङ समय र स्थान मिटिङ 2083 मङ्सिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मङ्सिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60 अनुराज बस्नेत 98 51 17 24 19 विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57 एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन् प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ शर्तहरू लागू हुनेछन् खेलाडीहरू दर्ता निशुल्क हुनेछ गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापी दुखोसी

0: संस्कार और संस्कृति की वो मान्यता सबने बेसी से किया आजकल आत्मीयता यही एक कार्पेट ने वो विगत तीन दशक देखे को सुंदर साथ यदि कार्पेट के अंदर कार्पेट को पसारे यदि को लोगो हेना न बिस्म होना यदि कार्पेट कार्पेट को शहनशाह
1: बत्ती को ताक है ख्याल
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
3: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
2: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
3: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: ओए साथी हेर न के खतरा समाचार आइसक्यो
1: भारत ट्रेन
0: अब चाहिँ के हुने हो
2: कतै के आयो त्यस्तो यत्तिकै पत्याल्छु रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआत्तिन यसो त जल्ले नै लगिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउँ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउँ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव तर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा गुणहतमा जारी सन्देश।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरेम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
4: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरिए। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
3: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
4: अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
3: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
4: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संखोसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
3: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली लुम्बर नेटवर्क प्राली एभरेस्टलिङ्क प्राली। सम्पर्क नम्बर 97 68 63 77 34।
4: अध्यक्ष पासाङ शेर्पा चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुरुङ एक चेरेम सोलुखुम्बु।

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिन्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुदिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सोलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akc@solukhumbu.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यालयबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9845-76 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिक्षा तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shromsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-5110-79 कार्यालय प्रमुख 9849-5121-56 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय। समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813144 र 9852842429।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु। माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलको सूचना
3: यस माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलले वार्षिक रूपमा मनाउँदै आएको विभिन्न अतिरिक्त क्रियाकलापलाई समेट्दै यही असोज 21 गतेदेखि 25 गतेसम्म स्पोर्ट विक्स भव्यताका साथ मनाउन लागेको सहस्र जानकारी गराउँदछौ। यस कार्यक्रमको उद्घाटन सत्रमा शेरधनी महानुभावहरू कार्य समिति सदस्यहरूलाई यस अगाडि नै पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
1: यहाँहरूको गरिमामय उपस्थितिले हाम्रा विद्यार्थी, शिक्षक तथा अभिभावक वर्गलाई थप हौसला र प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौ। स्पोर्ट्स विक कार्यक्रमकै अवसरमा माउन्ट एभरेस्ट अल्मनाई फर्स्ट कप इन्टर स्कुल फुटबल च्याम्पियनसिप समेत आयोजना गरिएको जानकारी गराउँदछौ।
3: कार्यक्रमहरू यही असोज 21 गते बिहान 7 बजे माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलमा जम्मा भई फाप्लोबाट मिनी म्याराथन प्रतियोगिता यंग स्टार क्लबमा आएर समापन हुनेछ। यसै गरी बिहान 10:30 बजे कार्यक्रमको उद्घाटन गरिनेछ। स्थान यंग स्टार क्लबको प्राङ्गण सोलु दुधकुण्ड नगरपालिका 6 सल्लेरी सोलुखुम्बु।
1: अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, प्रधान अध्यापक दिवस मुखिया, माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुल सल्लेरी सोलुखुम्बु।
4: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
5: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
4: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
5: हो र, के डेन्टल रे?
6: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलुखुम्बु।
4: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा पीड़ा लगे दुखे में उपचार करने र मुख नखुलने समस्या को उपचार गरिने
7: नेपाल मेडिकल काउंसिल में दर्ता भएका चिकित्सक द्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक में व्यवस्थित स्टैंडर्ड स्टेलाइजेशन स्टैंडर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलॉजी प्रयोग करी संपूर्ण सावधानी अपनाई दाँत तथा मुख संबंधी संपूर्ण सेवा दी रहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487।

0: एहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742

0: पूर्वसेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुपकुमा नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइनु। अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
2: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खुजु त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
2: सुनु दुपकुण्ड नगरपालिका 5 सोलिरी सुनु।

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साइन चेक सोलु एफएम स्टूडियो टाइम
2: 3 PM दिउँसोको 3 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ढोलामाई अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु खुम्बु
3: बाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका केही ठाउँमा वर्षा, अबका केही दिन पानी पर्ने, आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान। पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्द सत्र दिउँसो 4 बजे शुरू हुने, बन्द सत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण पनि हुने। विश्व आर्थिक स्वतन्त्रता प्रतिबन्धमा नेपाल 1 स्थान खस्कियो, कानूनी शासन र नियमनमा कमजोरी। अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग शुरू, कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देश। र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारत सहित 7 देशको दावी। नेपाल खबरमा अब पूरा खबर। पछिल्लो 3 घण्टामा बाँकेको कोहलपुरमा 64 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा पानी परेको छ। यस्तै पूर्वतर्फ पनि केही ठाउँमा पानी परेको छ। पछिल्लो 24 घण्टामा अर्घाँचीको सिमलपानीमा 100 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। चितवन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोर्खामा पनि अत्यधिक वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका धेरैजसो ठाउँमा वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने विभागले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार धेरैजसो ठाउँमा अहिले मेघगर्जन सहित वर्षा भइरहेको छ। आज दिनभर वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने पर्सि शुक्रबार दिउँसो फेरि पानी पर्ने सम्भावना छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ। अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव समेत रहेको मौसमविदले बताएका छन्। मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झण्डै 500 कन्टेनर सड़कमा रोकिएका छन्। यसो 8 देखि 11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि 1 हप्तादेखि ती कन्टेनर रोकिएका छन्। यस्तै 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा धेरै विद्युतीय गाड़ी जोमसममा रहेका बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसम कोरला सहखण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवाहक वस्तुहरू कन्टेनर जोमसम ल्याइएको छ। म्याग्दीको पोखरे बगर, कुनौटे र बैसरी लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै कम्तीमा 1 हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरला नाका हुँदै नेपाल भित्र आएका दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारी संघ उपभोक्ता समेत समस्यामा परेका छन्। यसले मुख्य पर्व दशैंको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन। काठमाडौँको खुला मञ्चमा चलिरहेको नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ। पूर्व निर्धारित समय अनुसार बिहान 10:30 बजे बन्द सत्र सञ्चालन हुने भनिए पनि वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो 4 बजेदेखि शुरू हुने भएको छ। कांग्रेसको सूचना संचार तथा प्रविधि समितिका अनुसार बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठनात्मक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल जारी। यी सबै प्रतिवेदन पारित भएपछि सभापति गगन कुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गरेर बन्द सत्रको औपचारिक कार्यसूची समापन हुनेछ। आजको बन्द सत्रको सम्पूर्ण कार्यवाही कांग्रेसको आधिकारिक फेसबुक पेज र अन्य संचार माध्यमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको कांग्रेसले जनाएको छ। बन्द सत्रको समापन सँगै महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। निर्वाचन कार्यकालका अनुसार भोलि बिहान 7 बजेदेखि मतदान शुरू हुनेछ। 15 महाधिवेशनबाट 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुँदैछ। 19 निर्वाचित पदाधिकारी पदका लागि 79 जनाको उम्मेद्वारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा भएको छ। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति 1 स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खस्किएको 90 स्थानमा झरेको छ। प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अंक वरीयतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्ष सहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विजरल्याण्ड र सिंगापुर विश्वका उत्कृष्ट 3 देश बन्न सफल भएका छन्। नीतिगत अस्थिरता, द्वन्द्व र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बाब्वे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात पुछारका 3 स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानूनी र संरचनागत सुधारमा विशेष जोड़ दिनुपर्ने विज्ञहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कडाई गर्ने भएको छ। खपतका पूर्वाधार बजार सुनिश्चित नगरी पीपीए मात्र गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकाले त्यसमा कडाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज दत्त श्रेष्ठले बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्या पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ। मन्त्री श्रेष्ठले अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपीए अगाडि बढ़ाइने बताउनु भएको छ। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना समेत छ। अब विदेशको खबर। प्रविधिका क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआई को सट्टा अमेरिकामा सुपर इन्टेलिजेन्स एसआई प्रयोग हुन थालेको छ। अमेरिकी न्याय मन्त्रालय लगायतका अन्य संघीय निकायहरूले आफ्ना आन्तरिक नीति, कागजात र संचारमा अब एआई को सट्टा एसआई शब्द प्रयोग गर्न थालेका छन्। न्याय मन्त्रालयले मातहतका सबै निकायहरूलाई पनि एआई को सट्टा एसआई शब्द प्रयोग गर्न कड़ा निर्देशन दिएको एनबीसी न्यूजले जनाएको छ। मन्त्रालयले आफ्ना कर्मचारी र अधिकारीहरूलाई जारी गरेको परिपत्र अनुसार अबदेखि अदालतका कानूनी फाइलहरू, नीतिगत दस्तावेजहरू तथा सरकारी सार्वजनिक संचारमा एआई को सट्टा आधिकारिक रूपमा सुपर इन्टेलिजेन्स वा एसआई शब्दको प्रयोग अनिवार्य गर्नुपर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सेप्टेम्बर 29, 2026 हस्ताक्षर गर्नुभएको विशेष कार्यकारी आदेशको प्रभाव स्वरूप यो नयाँ अभ्यास शुरू भएको हो। प्रविधिको तीव्र विकास र यसको दूरगामी प्रभावलाई अझ गम्भीरताका साथ सम्बोधन गर्नका लागि यो नीति लिएको अमेरिकी सरकारले जनाएको छ। यस कदमले विश्वभर भइरहेको प्रविधिको विकास क्रममा अमेरिकाले अपनाउने शब्दावली र कानूनी परिभाषामा समेत ठूलो फेरबदल ल्याउने विश्लेषण भइरहेको छ। अन्तर्राष्ट्रिय प्रविधि बजार र कूटनीतिक वृत्तमा समेत यस निर्णयले बहस सृजना गरेको छ। अब खेल खबर। सन् 2026 ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि अहिलेसम्म भारत सहित 7 देशले दावी गरेका छन्। प्रतियोगिता आयोजना गर्न भारत, कतार, दक्षिण कोरिया, जर्मनी, दक्षिण अफ्रिका, टर्की र हंगेरी प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। यस्तै अरू देशहरूले ओलम्पिक आयोजनाका लागि यही अक्टोबर 31 दावी गर्न सक्नेछन्। आउँदो वर्षको मार्चमा आईओसी को कार्यकारी बोर्डले इच्छुक पक्षहरूको संक्षिप्त सूची तयार पार्नेछ र त्यसपछि उनीहरूले ओलम्पिक निकायसँग संवाद शुरू गर्नेछन्। सन् 2028 प्राथमिकता प्राप्त आयोजकहरूको नाम घोषणा गर्ने र सन् 2029 मध्यतिर अन्तिम निर्णय हुने अपेक्षा गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। आईओसीले सन् 2036 ओलम्पिक आयोजकको मूल्यांकन आर्थिक स्रोत तथा राजनीतिक र जनसमर्थन जस्ता पक्षहरूका आधारमा गर्ने बताएको छ। सन् 2028 ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जलसमा आयोजना हुनेछ भने सन् 2032 संस्करणको आयोजना गर्ने जिम्मा अस्ट्रेलियाको ब्रिस्बेनमा पाएको छ। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका केही ठाउँमा वर्षा, अबका केही दिन पानी पर्ने, आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान। पानी परेपछि प्रभावित कांग्रेसको बन्द सत्र दिउँसो 4 बजे शुरू हुने, बन्द सत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण पनि हुने। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो, कानूनी शासन र नियमनमा कमजोरी। अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग शुरू, कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देशन। र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारत सहित 7 देशको दावी।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
7: मेरो छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि उस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242, 44 28 242। कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
10: परिवर्तनीय ब्याज दरमा
12: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98 63 91 91 55, उपाध्यक्ष 98 49 51 79, कार्यालय प्रमुख 98 49 9 21 56 र कार्यालय सहयोगी 98 62 86 72 57। जिल्ला खेलकुद विकास समिति।

नमस्कार सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौ। प्राविधिक मित्रको साथमा अब सुनाछु म सिर्की लमु शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेका कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ। सुदाजी आज पनि हामी कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाले लिएर उपस्थित भइ नै सकेका छौ र हामीले चाहिँ हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर आउने गर्दछौ र जसमा चाहिँ आज बुधबारी बसाइरहेको छ र बुधबारी बसाइमा चाहिँ हामीले लिएर आएका छौ पूर्वी लोक गीत रहेको छ र आज चाहिँ हामी पूर्वी लोक बाका सुन्दै मनोरञ्जन लिँदै अगाडि बढ्नेछौ र पक्कै पनि तपाईँहरू हाम्रो कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय पनि समाप्त भइ नै सकेको छ र आज चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिन सक्दैनौ किनकि हामीले हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर आउने क्रममा चाहिँ हामीले तपाईँहरूको टेलिफोन लाइन चाहिँ हप्ताको चार दिन मात्र लिने गर्दछौ र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार र शनिबार चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हामी तपाईँहरूको टेलिफोन लाइन दिनेछौ भने चाहिँ बुधबार चाहिँ हामी तपाईँहरूलाई पूर्वेली गीत सुनाउँदै मनोरञ्जन दिलाउँदै अगाडि बढाउने नै छौ र पक्कै पनि यस समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, कोही खाजा बनाउँदै हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ भने कतिपय साथीहरू गोठालोतिर हुनुहुन्छ होला, मेलापातिर हुनुहुन्छ होला, घाँस दाउरा गर्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यमसम्म सुनेर साथ दिनुहोला र तपाईँहरूका निमित्त चाहिँ हामी निकै नै मिठा अनि रमाइलो पूर्वेली लोकबाटहरू राख्ने नै छौ र तपाईँहरूले पनि आफ्नो कामलाई निरन्तरता दिँदै चाहिँ हाम्रो कार्यक्रममा राखेका निकै नै मिठा पूर्वेली गीतहरू सुन्दै चाहिँ मनोरञ्जन दिनुपर्ने हुन्छ र विशेष गरी तपाईँहरूले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर चाहिँ अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.solafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सोलाफ्याम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ है। आज हामी निकै नै पूर्वेली लोक बाका सुन्दै मनोरञ्जन लिँदै चाहिँ हामी अगाडि बढ्नेछौ र विशेष त आज मौसमको कुरा गर्नुपर्दा चाहिँ हाम्रो सोलुखुम्बुतिर निकै नै चिसो छ, पानी परिरहेको छ र तपाईँहरूकोतिर के कस्तो छ र पक्कै पनि आज त धेरै ठाउँमा पानी पर्ने चट्याङ लाग्ने र त्यसै गरी असिना पर्ने सम्भावना रहेको भन्ने खबर पनि प्राप्त भएको छ र सबैजना सतर्क रहनुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र अब त एकदमै चिसो बढ्दो क्रममा छ र कतिपय ठाउँमा त गर्मी नै भइरहेको होला र हाम्रो सोलुखुम्बुतिर चाहिँ निकै नै चिसो भइरहेको छ र सोलुखुम्बुता झन् सगरमाथा हिमालको फेदमा रहेको जिल्ला भएर पनि होला निकै नै चिसो बढ़िरहेको छ है। अब भने चाहिँ हामी निकै नै मिठा पूर्वेली गीततर्फ नै जानेछौ, निकै नै मिठा गीत सुन्दै चाहिँ चिसो चिसो मौसमलाई चाहिँ तताउनेछौ र निकै नै मिठो गीत रहेको छ बेटघाटा हुँदा नै हो मिठो बोल्ने बोली निकै नै मिठो पूर्वेली गीत रहेको छ र जसमा चाहिँ आवाज बढ़ुभएको छ कैलाश विश्वकर्माको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत हामी एकैछिन सुन्नेछौ र यो गीतको साथमा चाहिँ पहिला हामी छुट्टो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटीज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
1: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
0: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813344 र 9852842429।
0: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।
2: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाइसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863191155, उपाध्यक्ष 9849501079, कार्यालय प्रमुख 9849951156 र कार्यालय सहयोगी 9862876257। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि हुलाकमा जाऊ न,
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: साथी हेर नि, क्या खतरा समाचार आइसक्यो, बाप रे अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो, यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआथेन यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे मिथ्या भ्रामक हुन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन, शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
2: नेपाल सरकार।

કાર્યક્રમ આપની પાસે આપની બાળકો યુવાનીએ પહેલાની છોટ વિશ્રામ રહેકો થયો પહેલાની છોટ વિશ્રામને પણ વખરે હમીલે પાર કરી ભને ફેરે પણ કાર્યક્રમને મેરા તપેકો રેડિયો સેટમાં ઉપસ્થિત ભઈસકેકા છું ર સુંદે હુંછ હમીલા એ સમયમાં પૂર્વ નેપાળકી પહેલો સામુદાયિક રેડિયો સલાફિયન 110.2 મેગાહર્ટ્ઝમાં કાર્યક્રમ આપની પાખા આપની બાખા સુંદર હુંછ ર હરેક દિન હરેકવાર ફરક ફરક કાર્યક્રમ લીરા છે તપેકો રેડિયો સેટમાં ઉપસ્થિત હું हुने गर्दछौं र विशेष गरी आज चाहिँ हामी बुधबार बसाईमा रहेका छौं र बुधबार बसाईमा चाहिँ हामीले लिएर आएका छौं पूर्वली बाका र आज चाहिँ हामी पूर्वली बाका सुन्दै मनोरञ्जन लिदे चाहिँ अगाडि बढ्नेछौं र विशेष गरी पूर्वली बाका चाहिँ नेपालको पूर्वी क्षेत्रमा चाहिँ निकै नै प्रचलित गीत हो र यसमा चाहिँ विभिन्न जात जातिको चाहिँ कस्तो खालको संस्कृति कला हुन्छ भन्ने विषयमा चाहिँ निकै नै रोचक तरिकाले समेटिएको हुन्छ र सुन्दा पनि आनन्द लाग्छ र यसमा माया किरातीका कुराहरू दुःख सुखका कुराहरू मात्रै चाहिँ नभएर चाहिँ विभिन्न ठाउँको चाहिँ रमाइला पर्यटकीय ठाउँहरूको चाहिँ रमाइलो तरिकाले चाहिँ वर्णन गरिएको हुन्छ र हामी सहर बजारतिर बस्नेलाई पनि निकै नै गाउँघरको झल्क आउँछ होइन गाउँघरको चाहिँ पाखा पखेरीहरूको निकै नै मिठो तरिकाले चर्चा गरेको हुन्छ वर्णन गरेको हुन्छ र जसले चाहिँ सुन्दा चाहिँ हामी पनि कतै हामी आफ्नै गाउँघरतिर पनि गाउँघरतिर नै छौँ कि जस्तो नै लाग्छ र कतिपय गीतहरूमा त निकै नै बाल्यकालको पनि सम्झना आउँछ कतिपय गीतहरू सुन्दा त हामी कुनै पनि तनावमा हुँदा पनि गीतहरू सुन्दा हामीलाई चाहिँ तनाव पनि हराएर जान्छ र त्यसै गरी हाम्रो मनमा चाहिँ विभिन्न थरीका छुट्टी खालको चाहिँ जागरूकता चल्छ होइन सधैँ सकारात्मक सोचमा चाहिँ हामी पुग्छौँ र हामी गीत नसुने त्यतिकै हामी बस्छौँ भने एक्लै बस्छौँ भने चाहिँ हामीलाई नाना थरीको सोच आउँछ होइन विभिन्न नकारात्मक कुराहरू सोचमा पुग्छ त्यसकारण चाहिँ हामीले हामीलाई चाहिँ मानसिक रोग पनि लाग्न सक्छ त्यसकारण चाहिँ हामी सबैले चाहिँ गीत संगीत सुन्नुपर्छ र विशेष गरी त पूर्वेली बासहरू निकै नै सुन्नुपर्छ किनभने यसमा चाहिँ निकै नै सकारात्मक कुराहरू समेटिएको हुन्छ सुन्दर नै आनन्द लाग्ने हुन्छ र त्यसकारण चाहिँ आज हामी पूर्वरी लोक भाका सुन्नेछौ मनोरञ्जन लिनेछौ र जिल्ला नगरीकन फेरि पनि अर्को गीततर्फ जानेछौ निकै नै मिठो गीत रहेको छ गाउँठाउँ हाम्रो भन्ने निकै नै मिठो गीत रहेको छ र जसमा चाहिँ आवाज बढ्नुभएको छ निकै नै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ पूर्ण चामलिङ र ज्योति सुनारको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि उपस्थित हुनेछौं

फेरि पनि स्वागत गर्दछु। भर्खरै मात्रमा हामीले निकै नै मिठो पूर्वली गीत सुनिसकेका छौं र पक्कै पनि तपाईँहरूले पनि सुन्नुभयोला, सँगसँगै गाउनुभयोला, सँगसँगै मनोरञ्जन लिनुभयोला। र कतिपय साथीहरूले त गीत सुन्दै गर्दा चाहिँ कतिपय साथीहरूलाई चाहिँ आफ्नै गाउँघरतिर छौ कि जस्तो पनि लाग्यो होला। आफूलाई बाल्यकालको ती दिनहरू र साथी संगीको पनि सम्झना आयो होला र मलाई पनि त्यस्तै भएको छ। होइन, धेरै पूर्वली गीतहरू सुन्दै गर्दा चाहिँ हामी गाउँघरमै छौं जस्तो लाग्छ र ती पुराना साथीहरूसँगै छौं जस्तो पनि लाग्छ र पक्कै पनि तपाईँहरूलाई पनि त्यस्तै लाग्छ होला। र यो समयमा कतिपय साथीहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला, मेला पातिर हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ व्यस्त र अनि व्यस्त रहँदै कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहोला। र तपाईँहरूका निमित्त चाहिँ हामी निकै नै मिठा अनि माइला पूर्वेली गीत राख्दै जानेछौ र तपाईँहरूले चाहिँ सुनेर मनोरञ्जन दिनुपर्ने हुन्छ र पक्कै पनि तपाईँहरूलाई यो कार्यक्रमलाई चाहिँ निकै नै मनोरञ्जन दिलाउनेछ। र कतिपय साथीहरू गोठालोतिर हुनुहुन्छ भने गोठालोतिर हुने साथीहरूको लागि त निकै नै महत्वपूर्ण हुनेछ, किनभने हामी गोठालो गर्दै गर्दा चाहिँ हामीलाई गीत संगीत चाहिँ निकै नै आवश्यक हुन्छ। गोठालो गर्दै गर्दा त निन्द्रा लाग्न सक्छ, अल्छी लाग्छ, बोर लाग्छ र यदि हामीले चाहिँ पूर्वेली गीत सुन्दै मनोरञ्जन लियौं भने चाहिँ हामीलाई बोक तिर्खा लागेको पनि थाहा हुँदैन। र त्यसै गरी हामी काम गर्दै गर्दा चाहिँ हामीले गीत संगीत सुन्छ भने काम गर्दा चाहिँ हामीलाई थकान लाग्न सक्छ र त्यो थकान पनि हामीलाई थोरै भए पनि थकान कम हुन्छ र त्यसै गरी एक्लै बस्दा पनि हामी विभिन्न नकारात्मक कुराहरू खेल्न सक्छ र हामीले गीत संगीत सुन्दै गर्दा चाहिँ हाम्रो दिमागलाई चाहिँ सधैँ सकारात्मक तर्फ डोराउन सकिन्छ, हामी मानसिक रोगबाट चाहिँ बच्न सकिन्छ। त्यसकारण चाहिँ हामी सबैले चाहिँ गीत संगीत सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ र विशेष गरी पूर्वेली भाका सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ, किनभने पूर्वेली भाकामा चाहिँ विभिन्न माया पिरातीको कुराहरू र दुःख सुखको कुराहरू मात्रै नभएर चाहिँ विभिन्न ठाउँको चाहिँ मिठो तरिकाले वर्णन गरिएको हुन्छ। त्यसै गरी कुन ठाउँको कुन जात जातिको कस्तो खालको चाहिँ रीतिरिवाज संस्कृति हुन्छ त भन्ने विषयमा पनि हामीले चाहिँ गीत संगीत सुन्दै गर्दा चाहिँ मनोरञ्जन लिन सकिन्छ र त्यसकारण चाहिँ पूर्वेली गीत सुन्न चाहिँ निकै नै आवश्यक छ। फेरि पनि ढिलो नगरिकन अर्को निकै नै मिठा अनि रमाइला पूर्वेली गीततर्फ नै जानेछ, निकै नै मिठो रहेको छ। सुनकाटी टोलाको होलको पूर्वेली गीत रहेको छ र जसमा चाहिँ आवाज बढ़ो भएको छ कुमार प्रयास राई र त्यसै गरी रेणुका रेणु चामलिङको आवाजमा सजिएको यो मिठो पूर्वेली बाका हामी एकैछिन सुन्नेछौ र यो बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: ए साथी हेर न यो के खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
5: नेपाल सरकार विज्ञापन हो

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन।
1: नमस्कार, म जेबी टुरे। तपाईँ अहिले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 MHz।
0: ढाकर बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखल ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

स्वागत गर्दछु। बकरी मात्रमा चाहिँ हामीले दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलाफ्याल 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाख्रा सुन्दै हुनुहुन्छ र विशेष गरी हामी आज मंगलबारे बसाई नबारे बुधबारे बसाईमा रहँदै गर्दा निकै नै मिठा पूर्वेली लोक बाख्रा सुन्दै मनोरञ्जन लिँदै हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेको छ र पक्कै पनि तपाईँहरू पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुन्दै आउनुभयोलाई मनोरञ्जन पनि दिनुभयो होइन र विशेष गरी त पूर्वेली लोक बाख्रा चाहिँ अरू लोक बाख्रा भन्दा चाहिँ निकै नै महत्वपूर्ण हुन्छ। अरू लोक बाख्रामा चाहिँ विभिन्न थरीको बाजे गाजाको प्रयोग गरिएको हुन्छ भने चाहिँ पूर्वेली भाकामा चाहिँ हामीले हाम्रो नेपालीको लोक संस्कृतिलाई झल्काउने बाजे गाजाहरू प्रयोग गरेको हुन्छ जसमा चाहिँ मादल सारङ्गी ज्याम्टाहरू को चाहिँ निकै नै महत्वपूर्ण तरिकाले चाहिँ प्रयोग गरेको हुन्छ र पछिल्लो समयमा त विभिन्न गीतहरू चाहिँ एआईबाट बनाउने पनि गरिन्छ होइन तर पूर्वेली गीतमा चाहिँ निकै नै हाम्रो पुर्खाले सृजना गरेको आफ्नै मौलिक कला संस्कृति हो र हामीले सुन्नुपर्छ मनोरञ्जन लिनुपर्छ र हामी सबैले पूर्वेली लोक बाख्रा चाहिँ सुन्दैछ आज धेरै पुस्तान्तरण पनि गर्नुपर्छ हामीले चाहिँ आज भोलिको समयमा चाहिँ विभिन्न थरीका गीतहरू सुन्ने गर्छौं र हामी पश्चिमी संस्कृतितिर रमाउन थालेका कारण चाहिँ हाम्रो नेपाली लोक संस्कृति चाहिँ हराउँदै पनि गइरहेको अवस्थामा चाहिँ हामी देख्न सक्छौं र विशेष त पूर्वेली भागमा चाहिँ हामी नेपालीको विभिन्न संस्कृति झल्काउने कुराहरू चाहिँ समेटिएको हुन्छ र हामी नेपालका विभिन्न जात जाति र विभिन्न भाषाभाषी र विविधताले भरिएको देश पनि हो। त्यसकारण चाहिँ हामी सबैजनाले चाहिँ कुन जातिको कस्तो खालको भाषाभाषी हुन्छ र कस्तो खालको संस्कृति रीतिरिवाज हुन्छ त भन्ने विषयमा चाहिँ हामी सबैले जानकारी बनाउन नहुन सक्छ र हामीले पूर्वेली गीत सुन्दै गर्दा चाहिँ हामीले त्यहाँबाट मनोरञ्जन मात्र नलिएर चाहिँ विभिन्न थरीका विभिन्न जात जातिको कस्तो खालको संस्कृति र रीतिरिवाज हुन्छ त भन्ने विषयमा चाहिँ हामीले जानकारी दिन सकिन्छ। त्यसकारण चाहिँ पूर्वेली लोक बाख्रा सुन्नु निकै नै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ मलाई चाहिँ र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र किनकि कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र यति बेलसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ तमाम श्रोतालाई एकपुष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त चाहिँ भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेडिका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दैछु। कार्यक्रमको अन्त्यमा निकै नै मिठो अनि रमाइलो लोक बाख्रा नभएर चाहिँ पूर्वेली गीत रहेको छ। तीन पाने रक्सी बोलको पूर्वेली गीत रहेको छ र जसमा चाहिँ आवाज बढ़ो भएको छ निकै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ पारस राई र अञ्जु पन्तको आवाजमा सजिएको यो मिठो पूर्वेली बाख्रा छाड्दैछु। आजको कार्यक्रम आफ्नै बाख्रा आफ्नै बाख्राको विशेष गरी बुधबारे बसाईबाट म कार्यक्रम प्रस्तुत सिर्की लम्बी शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रताप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्यात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
1: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिप तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा।

0: सोलु एफएम 101.2 मेगाहर्ज
1: उज्जवल भविष्य को लागि हाम्रो अभियान
2: सन्चे सोलु एफएम स्टुडियो टाइम
3: इट्स 4 पीएम अपराह्न को 4 बजे

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solefm.com संसारभरि एकसाथ प्रसारण भइरहेको अपराह्न 7 बजेको सुरु हालचाल लिएर आइपुगे म रेविका राय। सरकारले गएको भदौको 10 मा आएको रसुवा फुटेपछि बाढीबाट पीड़ित परिवारलाई गैर सरकारी संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास ट्रान्जिशनल सेन्टर निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभग्राहीको विवरण पनि माग गरेको छ। बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकेको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ। प्राधिकरणका प्रवक्ता शान्ति मातहतका अनुसार ट्रान्जिशनल सेन्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको छ। भोटेकोसी त्रिशुली नदीमा आएको बाढ़ीका कारण 7,570 धेरै भन्दा घर क्षतिग्रस्त भएको प्रारम्भिक विवरण भएको छ। घरबार विहीन कतिपय अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन्। अब पालिकाले लाभग्राहीको तथ्याङ्क दिएपछि आवश्यक अस्थायी र स्थायी घर पुननिर्माण कार्य अघि बढ्ने प्रवक्ता मातहतले बताउनु भएको छ। हुम्लामा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा पानी परेको छ। नामखसिंहसिंहकोट लगायतका उच्च हिमालय तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदाञ्जुली ताकरकोट लगायतका जिल्लाको तल्लो क्षेत्रमा गइरातीदेखि नै हल्का वर्षा भइरहेको छ। चिसो बढ़ेको छ। कच्चे सड़क तथा गोरेटो बाटोमा हिलो तथा पानी छुन्दा आउसाउसमा समस्या भएको छ। उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा थप पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन स्थानीयवासीले आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभएको छ। मन्त्री परिषदको बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अपराह 4 बजे बैठक बस्न लागेको हो। बैठकमा विभिन्न कानून निर्माणका लागि मन्त्रालयका विभिन्न एजेण्डाबारे छलफल हुने स्रोतले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले पशु बद्धशाला र मासुजास दोस्रो संशोधन नियमावली 2057 को मस्यौदा सार्वजनिक गरेको छ। मन्त्रालयको सूचना जारी गर्दै विधेयन ऐन 2081 को दफा 6 को दफा 2 को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरकारवालाबाट राय सुझाव तथा पृष्ठभूषण माग गरेको हो। सार्वजनिक गरेको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य उद्देश्य मासु विक्रेताको इजाजत लिने प्रक्रिया सरलीकृत गर्ने मासु पसल तथा पशुबद्ध गर्ने स्थलको भौतिक मापदण्ड समय साथै बनाउने र मासु जाँचमा प्राविधिक जनशक्तिको कामलाई समेत समेट्ने रहेको छ। प्रस्तावित नयाँ व्यवस्था अनुसार अब मासु पसल तथा पशुवध गर्ने स्थान पूर्ण रूपमा अलग अलग गर्नुपर्नेछ। पशुवध गर्नुभन्दा अगाडि पशुलाई कम्तीमा 12 वटा घण्टासम्म विश्राम गराउन सक्ने छाना सहित टहरा अनिवार्य निर्माण गर्नुपर्नेछ। अब अन्तर्राष्ट्रिय समाचार। प्रविधिका क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई को सट्टा अमेरिकामा सुपर इन्टेलिजेन्स एआई प्रयोग हुन थालेको छ। अमेरिकी न्याय मन्त्रालय अन्तर्गत अन्य संघीय निकायहरूले आफ्ना आन्तरिक नीति कागजात र संचारमा एआई को सट्टा एसआई शब्द प्रयोग गर्न थालेका हुन्। न्याय मन्त्रालयले मातहतका सबै निकायलाई पनि एआई को सट्टा एसआई शब्द प्रयोग गर्न कड़ा निर्देशन दिएको एनबीसी न्यूजले जनाएको छ। मन्त्रालयले आफ्ना कर्मचारी र अधिकारीहरूलाई
जारी गरेको परिपत्र अनुसार अबदेखि अदालतका कानूनी फाइल नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एआईको सट्टा आधिकारिक रूपमा एसआई शब्दको अनिवार्य प्रयोग गर्नुपर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सेप्टेम्बर 29 हस्ताक्षर गर्नुभएको विशेष कार्यकारी आदेशको प्रस्ताव स्वरूप यो नयाँ अभ्यास शुरू भएको हो। प्रविधिको तीव्र विकास र यसको दूरगामी प्रभावलाई अझ गम्भीरताका साथ सम्बोधन गर्नका लागि यो नीति लिएको अमेरिकी संचार सरकारले जनाएको छ। यस कदमले विश्वभर भइरहेको प्रविधिको विकास क्रममा अमेरिकाले बनाउने शब्दावली कानूनी परिभाषा समेत ठूलो फेरबदल ल्याउने विश्लेषण गरिएको छ। अन्तर्राष्ट्रिय प्रविधि बजार र कूटनीतिक वित्तमा समेत यस निर्णयले बहस सिर्जना गरेको छ। अन्त्यमा खेल समाचार। पाँच खेलको टी20 श्रृंखला अन्तर्गत गैरराती भएको पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले हराएको छ। भारतले श्रृंखलामा 1-0 अग्रता बनाएको छ। लखनऊमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले 19 ओभरमा एक बलमा अल आउट हुँदै 171 रन बनाएको थियो। जीतका लागि 172 रनको लक्ष्य पसाएको भारतले 14 ओभरमा 4 बलमा 2 विकेट गुमाएर फिटाएको छ। भारतका लागि श्रेयस अय्यरले अभिजित 102 रन बनाएको छ। उहाँले 43 बलमा शतक पूरा गरेका थिए भने ईशान किशनले अभिजित 37 रन जोड़ेको हो। पाँच खेलको श्रृंखला अन्तर्गत दोस्रो खेल शुक्रबार हुनेछ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835016 फोन वा सोलेफेम न्यूज @gmail.com इमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवसरलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलेफेम सुन्दै रहनुहोला। नमस्कार।

0: लाभांश सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात् असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्गको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 50% बजेट 3 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50% बजेट 8 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुकाउने सोलर ब्रान्ड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-131 र 98-69-58-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हार्दिक निमन्त्रणा। हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम स्वदय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा तुल्कु रिन्पोछे तुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
1: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841130094।
0: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
2: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै कृषिको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863191155, उपाध्यक्ष 9849551079, कार्यालय प्रमुख 9849551956 र कार्यालय सहयोगी 9862876257। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

Good afternoon, good afternoon, namaste, namaskar, sambhuna sadhalai, hardik, hardik, swagat ko saath ma, karikram giti gitlai, mero pasit bani. Okay ka, so, pravdik kimitri ko saath ma, mawas masu, revikarai, rasundinu, sayo, samayi ma, पूर्व नेपाल के पहिलो सामुदायिक रेडियो सुलेखनी में 101.2 मेगाहर्ज में कार्यक्रम गीति गीतलाई सुनी रख्नु भएको छ। आज पनि हामी पाँच बिताका गीतका क्लिप्सहरू लिएर उपस्थित भइसकेका छौं। ढिलाइ नगरी सुनौ आज बस्ने गीतका क्लिप्सहरू।

0: भर्खरै मात्रम हामीले एकदम मीठा मीठा गीतका क्लिप सुरुवाले सुनिसकेका छौ। अब पालो तपाईँको 97.49 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन पनि डिस्कनेक्ट भइ नै सकेको छ। 97.49 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
1: नमस्ते नमस्कार दिदी।
0: नमस्ते नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ?
1: म उदयपुरबाट सलिना परियार।
0: उदयपुरबाट सलिना परियार, सलिनाजीको हाल खबर के कस्तो छ नि?
1: मेरो हालखबर सबै ठिकै छ दिदीहरूको के कस्तो सुनाउनुहोस्?
0: हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला सलिनाजी। असल खुम्बुको वेदरको कुरा सुनाउनु पर्दाखेरि है, बिहान चाहिँ हल्का मात्रामा घाम लागिरहेको थियो, अहिले दिउँसोको समयमा चाहिँ पुरा पानी परिरहेको थियो, अहिलेको समय चाहिँ ठ्याक्कै रोकिरहेको छ, यस्तै छ भन्नु पर्ला। चिसो चिसो बढ्दैछ। अनि हाम्रो सलिनाजी, अनि आजको दिन के गरेर बिताउनु भयो, खाजा लिनु भयो त सलिनाजीले? हाम्रो बाँकी छ भन्नु पर्ला सलिनाजी। अनि सलिनाजीले खाजामा के लिनु भयो नि? चाउमिन अनि सलिनाजीले मात्र खानु भएको? ल ठिक छ त, डेलिभरी गरिदिनु होला है, उदयपुरबाट सोलु खुम्बु। लेटिक्स त सलिनाजी कार्यक्रममा सहभागिता सुनाउनु भएको छ। राजु कुन गीत रोज्नुहुन्छ सलिनाजीले? ओके, तपाईँको लागि यो गीत बस्ने छ आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, फर्मादी दिदीहरूको लागि, रक्षा हुने दिदीको लागि, अनि समीन बाबा सुमन परियार, सुहना परियार, अनिता परियार, ममता परियार, सीता परियार भन्दै छुटिन्छ। ओके, बाई बाई दिदी।
0: ओके, बाई बाई। नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट सलिना परियार, सलिनाजी भने पनि छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
2: नमस्ते
0: नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ? मलाई लागिरहेको थियो यति मिठो आवाज पक्कै पनि गोरीजी नै आइपुग्नु भयो होला भनेर सोचिरहेको थिएँ। अनि गोरीजी यो समयमा के गरिदिनुहुन्छ? के गोठालो गरिदिनुहुन्छ गोरीजीले? बाख्रा गोठालो गरिदिनुहुन्छ। अनि रेडियो सुनिदिनुहुन्छ नि तपाईँले? के मार्फत सुन्दिनुहुन्छ, अनलाइन मार्फत सुन्दिनुहुन्छ कि रेडियो मार्फत सुन्दिनुहुन्छ गुरुजीले? लाइटिक छ त, गोठाला गर्दै रेडियो सुने एकदम मजा आउँछ है, एकदम रमाइलो हुन्छ। हजुर, अब चाहिँ हामी पक्कै पनि निमित आउने नै छौँ, तपाईँहरूको दुःख सुखलाई हामी हराउने नै छौँ भन्दा पनि है। अब गोठालो गर्दै गर्दा, गाउँमा कामहरू गर्दै गर्दा रेडियो सुन्न एकदम मलाई पनि पहिला मन पर्थ्यो, अनि एकदम सुन्थे पनि है, अनि एकदम होइन रेडियो नबुझ्दै गर्दाखेरि अलिकति निराश त हुन त सबै प्राय हुन्छन्, तैपनि अब चाहिँ आउने दिनमा चाहिँ हामी पक्कै पनि हामी निरन्तरता दिनेछौँ है। हजुर, एकदम पक्कै पनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अनि गोरीजीले खाजा लिनु भयो कि बाँकी छ? हाम्रो बाँकी छ भन्नु पर्दा, अब प्रोग्राम सक्ने बित्तिकै हाम्रो खाजा हुन्छ। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ गोरीजी। राजा हाम्रो सलिनाजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ, बादलो पारीको देशैमा भने गीत, मिठो गीत रोज्नु भएको छ है। यो मिठो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ।
1: अनि अनुराग कुमार, पूर्णिमा सुनवार, कमल मगर, इन्द्रा मगर, तारा श्रेष्ठ, आकाश मगर, बाकी
0: ओके बाई बाई साथी रहन्थ्यो उदयपुर बाजा गोरी मगर गोरी सीले पनि आफ्ना नजिकका मित्रलाई सम्झिकन छुट्टी सक्नु भएको छ र अवश्य पनि हामी सलिनाजी र हाम्रो गोरीजीको रोजाई त पनि सानेछौ है एकदम मिठो गीत रहेको छ बादलु पारीको देशैमा एकदम मिठो गीत रहेको छ जसमा आवाज भर्नु भएको छ एसटी योगी र रेशमा पुनका बासमा सुझेको एकदम मिठो गीत रहेको छ यो मिठो गीतलाई सुन्दै कार्यक्रम गीत गीतको विश्राम जानेछौ विश्रामको साथ फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ सुन्दै गर्नुहोला।

0: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामयिक एवं अन्यबाट रहनेछ।
1: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
0: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872472, 9862813144 र 9852842429।
0: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

0: कार्यक्रम गीती गीतको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि कार्यक्रम गीती गीतलाई लिएर उपस्थित भइसकेका छौं। सुन्नुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीती गीतलाई सुनिराख्नु भएको छ। आज पनि हामीसँग चार विधाका गीत भने बाँकी रहेको छ। आउनु सक्नुहुनेछ आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
1: नमस्ते
0: नमस्कार। कहाँबाट को बोल्नुहुन्छ?
1: उदयपुरबाट
0: सुमन परियार। सुमनजी के गर्दैछ यो समयमा? गाई बाख्रा हेर्दै हुनुहुन्छ, लटिक छ त नि। सुमनजी खाजा लिनुभयो त हजुरले? हाम्रो बाँकी छ भन्नु पर्दा अनि सुजनजीले खाजामा के, सुमनजीले खाजामा के लिनुभयो नि? ओहो, चाउमिन खानु भएको। लैठिक छ त नि दिदीहरूलाई नसम्झिकन नि हाम्रो सुमनजीले आफूले खानुभएछ त चाउमिन त। लैठिक छ त, सम्झिनु भयो मात्र हामीलाई ल्याइदिनु भएन है। लैठिक छ त, पक्कै पनि कुनै दिन समय मिल्यो भने पक्कै पनि हामी उदयपुरतिर आउने नै छौँ भन्ने चाहे सुमनजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। राजु कुन गीतहरू सुन्छ सुमनजीले? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने इच्छा आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट सुमनजी। सुमनजी भने पनि छुटिसक्नु भएको छ। जोडिन चाहनुहुन्छ भने 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता सुनाउन सक्नुहुनेछ है। र कतिजना साथीहरू अहिलेको समयमा स्कूल कलेजबाट पनि फर्कदै हुनुहुन्छ होला, कतिजना साथीहरू खाजा खाँदै खाजा बनाउँदै हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला, मेलापाततिर हुनुहुन्छ होला है, गाउँघरमा कोही टिप्दै धान टिप्दै काट्दै पनि हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भन्न चाहे है। र कतिपय गाउँठाउँमा चाहिँ अहिलेको समयमा है गहुँ जौहरू रोप्ने समय पनि आइ नै सकेको छ है। अलिकति हिमाली भेगतिर चाहिँ अहिले आलु खन्ने समयमा पनि समय पनि रहेको छ। कतिपय ठाउँमा आलु खन्दै पनि हुनुहुन्छ होला है। जस्तो सुकै अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै अगाडि बढ्नुहोला भन्न चाहे। चिसो मौसम बढ्दै रहेको छ र चिसोबाट सम्पूर्ण साथीहरू जोगिनु होला भन्न चाहे है। र कार्यक्रम पनि सुनिरहनुहुन्छ भने कार्यक्रममा सहभागिता पनि जनाउन चाहिँ नभुल्नुहोला भन्न चाहे। र कार्यक्रममा सहभागिता जनाउन मन छैन भने अन्तिम समयसम्म सुनेर पनि साथ दिन सक्नुहुनेछ है। र तपाईँले हामीलाई अनलाइन मार्फत सुन्न सक्नुहुनेछ। www.trainfm.com सर्च गर्नुभयो भने तपाईँले हामीलाई फेसबुकबाट पनि है सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो नेपाली पात्रो 101.2 मेगाहर्जको फ्रिक्वेन्सी मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार। कहाँबाट को बोल्नुहुन्छ? देवराज श्रेष्ठ खोटाङबाट। खोटाङ कुन ठाउँबाट बोल्नुहुन्छ देवराज श्रेष्ठजी? हाल चाहिँ डिक्टेलबाट बोल्दैनुहुन्छ अनि के मार्फत सुन्दैनुहुन्छ देवराजले?
2: हजुर दिदी, मैले सुन्न पाएको थिइनँ, अहिले भर्खरै रेडियो खोलेको भन्नुपर्छ है
0: दिदी। लटिक्स कार्यक्रममा सहभागिता जनाउनु भएको छ, यहाँलाई स्वागत छ। आगामी दिनमा पनि यसरी नै सहभागिता जनाउनु होला है त देवासी।
2: हुन्छ दिदी।
0: अहिले देवासी अनि खुटाङतिरको नयाँ नौलो खबर सुनाउनुहोस् न।
2: अहिले यतातिर एकदमै ठिकठाक छ। मौसमको कुरा गर्ने हो भने चाहिँ अहिले घुमिदिँदाखेरि चाहिँ अघि पानी पर्दै थियो, एकछिन चाहिँ पानी पर्यो अनि अहिले चाहिँ रोकिएको छ, पानी चाहिँ परेको छैन भन्नुपर्छ।
0: ठिक छ त, खोटाङको दुईतिनतिर त अहिले अलिक गर्मी छ होला है त्यतातिर?
2: हजुर, अब अहिले चाहिँ अलिक कम कमै हुँदैछ, पहिले चाहिँ धेरै नै गर्मी थियो, अहिले चाहिँ अलिक घटिरहेछ, अहिले चाहिँ अलिक चिसो चिसो लागेको हो कि हो कि जस्तो पनि भइरहेछ।
0: ल ठिक छ त, आफ्नो ख्याल गर्नुहोला देवासी। सुलकुमतिर पनि अहिले चिसो चिसो बढ़िरहेको छ है। हिजो कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो सुमनजीले चाहिँ एकदम मिठो गीत रोजिसक्नु भएको छ है। गैरीखेतको सिनेहा हाडो भन्ने एकदम मिठो हानी भन्ने एकदम मिठो गीत रहेको छ। यो मिठो गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ देवासीले?
2: ए हुन्छ, फर्स्ट त तपाईँको लागि भन्छु, अनि साथीहरू त धेरै हुनुहुन्छ, उहाँहरू सम्पूर्णलाई भन्दैछु चिन्छु।
0: नमस्ते भाइ भाइ साथी हुनुहुन्थ्यो खोटाङबाट देवराज श्रेष्ठ। देवराज श्रीसँग पनि एकदम मिठो कुराकानी हुँदै साथी छुटिसक्नु भएको छ र अवश्य पनि हामी सुमन परियार र देवराज श्रेष्ठजीको रोचाईतर्फ पनि जानेछौ है। एकदम मिठो गीत रहेको छ गोरी खेतको सिरे हार्यो हान्यो, एकदम मिठो गीत रहेको छ, पुरानो गीत पनि रहेको छ है, जसमा आवाज गर्नु भएको छ आशा भोसले, स्वर्गीय आशा भोसलेको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ। यसमा यो गीत लेख्नु भएको छ यादव खरेल ले भन्नुभएको छ, एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनेछौ, त्यसको साथ फेरि उपस्थित हुनेछौ।

भर्खरै मात्र हामीले एकदम मिठो गीत सुनिसकेका छौ। एकदम मिठो गीत रहेको थियो, पुरानो गीत पनि रहेको थियो, गैरी खेतको सिने हान्यो, एकदम मिठो गीत रहेको थियो है। बगी पनि यो गीत सुनेर धेरैजना साथीले मनोरञ्जन त लिनुभयोला। अझ पनि हामीसँग गीत भने बाँकी रहेको छ है, हामीसँग अझै पनि तीनवटा गीत बाँकी रहेको छ। रेडी सुनिनुहुन्छ, गीतको केही विस्तार छ भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ। अब भने हामी गीत पनि जानेछौ है, एकदम मिठो गीत रहेको छ, गाउँ गाउँ शहर शहर भने एकदम मिठो गीत रहेको छ, जुन चाहिँ नेपाली गीत पनि रहेको छ, जसमा आवाज भर्नु भएको छ एदरिन देवनको आवाजमा सजेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई सुन्दै कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछ। विश्राम पुस्तक फेरि उपस्थित।

0: भेट पाण्ड म्याराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयो विनाशकारी बाढ़ी पहरो ठूल जनधन को क्षति प्रति हमी गहरों सकारकुल सोही राष्ट्रीय विपत्ति को गुजीला गंभीरतापूर्वक ध्यान दिए एकदम म्याराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति देखा अतीत सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छु। नया मिति में इस म्याराथन भव्य र सफलतापूर्वक संपन्न गर्न हामीलाई सब सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाषको।
2: दशौं राष्ट्रीय खेलकूद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकूद विकास समिति सोलुखुम्बुको सूचना।
0: प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: अन्य जिल्लाको नागरिकता हुनेले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति।
2: थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57।
0: जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
3: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

कार्यक्रम गीतगीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफिएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुनिरहनु भएको छ र आज पनि हामीसँग दुईवटा गीत भने बाँकी रहेको छ। आउन सक्नुहुनेछ 97 64 49 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आफूले मन पर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। टिम्फलाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै थिए, साथीको फोन भने डिस्कनेक्ट भइ नै सकेको छ, प्रयास गर्न चाहिँ नभुल्नुहोला भन्न चाहिँ। र अवश्य पनि हामी गीततर्फ नै जानेछौ है। एकदम मिठो गीत रहेको छ एकदेव लिम्बुको आवाजमा, सजिक एकदम मिठो गीत रहेको छ, चमेली समेली भने एकदम मिठो गीत रहेको छ है, जुन चाहिँ एकदम सामाजिक सञ्जालमा एकदम भाइरल पनि भएको गीत, एकदम मन पराएको गीत पनि कतिजनाले मन पनि पराउनुहुन्छ होला। एकदम मिठो गीत रहेको छ, प्रविधा बाटेलेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुन्नेछौ, त्यसको साथ फेरि उपस्थित हुनेछौं।

भर्खरै मात्रमा हामीले एकदम मिठो गीत सुनि नै सकेका छौ। समेरी एकदम मिठो गीत रहेको थियो। पक्कै पनि गीत सुनेर धेरैजना साथीले मनोरञ्जन त लिनुभयोलाई र हामीसँग अझै पनि गीत भने एउटा बाँकी रहेको छ। कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइ नै सकेका छौ। सुन्नुहोस् कार्यक्रमको गीतको क्लिप्स थाहा छ अनि मनपर्छ भने चाहिँ कार्यक्रममा सहभागिता सुनाउन सक्नुहुनेछ र कार्यक्रमको अन्तिम चरणमा सुन्नुहोस् भने कार्यक्रममा फटाफट सहभागिता सुनाउनुहोला। तपाईँसँग कुराकानी गर्नलाई चाहिँ एकदम आदर्श भन्दै थिए। साथीको फोन आइ नै सकेको छ। साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्कार भन्दै थिए। साथीको फोन विषयमा डिस्कनेक्ट भइ नै सकेको छ। फेरि पनि कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। साथीको फोन चाहिँ डिस्कनेक्ट भइ नै सकेको छ। कुनै बेला नेटवर्कमा समस्या हुन सक्छ किनकि अलिकति बर्खाको समय पनि अझै पनि छ है। पानी पर्ने चट्याङ लाग्ने कारणले गर्दाखेरि है, त्यही भएको कारण गर्दाखेरि कुनै बेला समस्या हुन सक्छ नेटवर्कमा। त्यति बेलाको समयमा अन्तिम समयसम्म रेडियो सुनेर पनि साथ दिनुहोला कल नलागेको खण्डमा। र अवश्य भने हामी कार्यक्रमबाट बाई बाई भन्ने समयमा हामी आइ नै सकेका छौ है। र सबैभरिको लागि बाई बाई होइन, आजलाई मात्र बाई बाई, भोलि पक्कै पनि हामी उपस्थित हुनेछौ यही समयमा। हामी 4:15 तपाईँहरूसँग हामी 4:51 हामी मिठा मिठा कुराकानी गर्दै चाहिँ हामी आउनेछौ। कुराकानी गर्नलाई चाहिँ हामी आउने नै छौं भन्न चाहे किनकि कार्यक्रमले निर्धारित गरेको समय पनि सकिने सकेको छ। तपाईँहरूसँग कुराकानी गर्न त एकदम मन छ किनकि कार्यक्रमले छुट्याएको समय पनि सकिने सकेको छ। कार्यक्रमको नियम अनुसार चल्नुपर्छ किनकि अनुशासन नै सबैभन्दा ठूलो कुरा हो। पक्कै पनि सबैजना साथीलाई अवगत छ। र अवश्य पनि हामी कार्यक्रमबाट विदा माग्नेछौ। यतिन्जेलसम्म अन्तिम समयसम्म सुनेर साथ दिनुभयो, आफ्नो व्यस्तताको बावजुद पनि कार्यक्रममा सहभागिता सुनाउनुभयो र सम्पूर्ण श्रोतालाई विशेष त म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्तिम समयसम्म मलाई प्राविधिक मित्रबाट साथ दिनुभएको थियो, प्राविधिक मित्र सेकिला मुसिर्पालाई पनि विशेष धन्यवाद दिँदै अन्तिममा पछि पनि एकदम मिठो गीत बाँकी नै रहेको छ। राम्रो एकदम मिठो गीत रहेको छ। राष्ट्रभावले सजेको मिठो गीत रहेको छ। यो मिठो गीतलाई साथै आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुत राई पनि विदा हुन्छु। नमस्ते नमस्कार।

उपाध्यक्ष 98-49-51-10-79 कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। हार्दिक निमन्त्रणा। हाम्रो पवित्र गाउँ खिचितिम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेनछेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचितिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-60-28-63-69 र 98-41-31-00-94। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य

साथ प्रसारण भइरहेको साँझ पाँच बजेको सुरु हालचाल लिएर आइपुगे म रेविका राय। नेपाली कांग्रेसको बन्द्र सत्र शुरू भएको छ। बन्द्र सत्रमा सभापति उपसभापति महामन्त्री र कोष अध्यक्षका चार प्रतिवेदन पास गर्नेछ। त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहनेछ। निर्वाचन कार्यतालिका अनुसार असोज 22 गते बिहान 7 बजेदेखि मतदान शुरू गर्ने तयारी रहेको छ। यो महाधिवेशनबाट एक सभापति एक वैश्य उपसभापति एक सहित चार उपसभापति महामन्त्री तीन सह महामन्त्री 15 कोष अध्यक्ष एक गरी 24 जना पदाधिकारी यस्तैमा सह महामन्त्रीमा 4 जना र कोष अध्यक्ष 1 जना सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ। त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या 11 जना हुनेछ। सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक विवाह सेवा केन्द्र स्थापना गर्ने गरी कार्यविधि तयार पारेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठ नागरिक विवाह सेवा केन्द्र संचालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार पारेको हो। कार्यविधि अनुसार स्थानीय तहमा ज्येष्ठ नागरिक विवाह सेवा केन्द्र स्थापना हुने भनिएको छ। जस अनुसार घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट सामाजिक घुलमिल मनोरंजन स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरेको छ। विवाह सेवा केन्द्रलाई कम्तीमा हप्ताको 5 दिन संचालनमा राख्नुपर्ने व्यवस्था गरिएको छ। केन्द्रहरू ज्येष्ठ नागरिक मैत्री हुनुपर्ने र शौचालय भान्सा ऋम्प आउट जाउट गर्ने स्थानमा समाउने रेलिङ तथा आवश्यक अन्य संरचना व्यवस्थापित गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई 2 लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ। यस्तै महिला उद्यमी समूहलाई 3 लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ। महिला उद्यमशीलता विकास वित्तीय बहुस सेवा पुँजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने भनिएको छ। मन्त्रालयले बुधबार उक्त कार्यक्रमको कार्यविधि लागू गरेको छ। कार्यविधि अनुसार महिला उद्यमीलाई आवश्यक मेसिन औजार तथा उपकरण उपलब्ध गराउने उद्यमको स्तर उन्नति गर्ने उत्पादन र उत्पादकत्व बढ़ाउने तथा महिलालाई स्वरोजगार उद्यमशीलता आकर्षित गर्ने कार्यक्रम संचालन गरिनेछ। कार्यक्रम अन्तर्गत चयनित भएका एकल महिला उद्यमीलाई कम्तीमा 2 लाख रूपियाँसम्म र महिला उद्यमी समूहलाई 3 लाख रूपियाँसम्मको उपयुक्त प्रविधि सहयोग गर्न उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको रसायन शास्त्रको शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईलाई प्रदान गरिने भएको छ। जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रसायनिक प्रक्रिया स्रोत उत्प्रेरणा सम्बन्धी खोजका लागि नोबेल समितिले हेनरी र केन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँहरूले संयुक्त रूपमा 1 करोड़ 10 लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। गएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासका लागि 3 जना वैज्ञानिकलाई प्रदान गरिएको थियो। ती संरचनालाई ठूलो मात्रामा ग्यास थुन्न सक्ने भएकाले वातावरणबाट हरित गृह ग्यास शोषने तथा मरूभूमि जस्ता सुक्खा क्षेत्रबाट आर्द्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको हो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत अस्ति चिकित्सा शास्त्रतर्फ हिजो भौतिक शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि साहित्य पर्सि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ। अन्त्यमा खेल समाचार। लियोनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो विदाय खेलमा गोल गरेका छन् र अर्जेन्टिना विजय भएको छ। बुधबार बिहान अर्जेन्टिनाको घरेलू मैदानमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 हराउँदा कप्तान मेस्सीले एक गोल गरेका थिए। निकोलस ओटामेन्डी र निको पासले एक एक गोल गरेका हुन्। खेलको 48 मिनटमा निकोलस ओटामेन्डीले गोल गर्दै अग्रता दिलाएका थिए। 61 मिनटमा निको पासले गोल थपेका छन्। कप्तान मेस्सीले 71 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै 3-0
नेको जीत पक्का गरेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 फोन वा सोलेफेम न्यूज @gmail.com ईमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवस्थालाई सुरुवात साथसाथै साझा साथसाथको शुरू समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलेफेम सुनिरहनुहोला। नमस्कार।

नमस्कार पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनेफएम 101.3 मेगाहर्जबाट देशका विभिन्न फाँटहरू www.sunfm.com बाट संसारभरि

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायस, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824747718, 9843449696 र 9861323472। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
5: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
7: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840656 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलु

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
3: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जादिन नि है
1: किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिन सरले कुट्नु हुन्छ
1: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति कामले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
5: खोइ के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
8: नेपाल सरकार

0: यस्तो आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि, हो र होइन होला त्यस्तो त?
1: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भो भन त?
2: केही भएन मिस,
1: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: हुन्छ मिस।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
1: लौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
1: यो त लागौसत प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त।
0: कति श्री लागौसत त
1: भाइ, के भएको तिमीलाई?
0: रुधाती भन त।
2: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
0: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका देऊ है।
3: भारिस्ता लज सिर्जना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: खै, जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको र जिम्मेवारी लिने बारे मात्रै प्रतिस्पर्धा रहेको सभापति थापाको भनाई। नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 ठाउँमा मतदान शुरू हुने।
0: देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू।

0: 50,000 भन्दा धेरै प्रहरी परिचालन, मुस्ताङमा 500 भन्दा बढ़ी कन्टेनर रोकिँदा चाडपर्व लक्षित सामानको अभाव हुने जोखिम,
1: मनसून सकिनै लाग्दा पनि स्क्रब टाइफसका बिरामी बढ्दै, मुसा नियन्त्रण गर्न र खेतबारीको काम गर्दा शरीर ढाक्ने कपड़ा लगाउन विज्ञको सुझाव,
2: मुसासँग कुनै न कुनै रूपमा जोडिएको भएको कारणले त्यसलाई नियन्त्रण गर्न सक्यौं भनेदेखि र शरीर ढाक्ने नसकिने ठाउँमा केही इन्सेक्ट रिपेलेन्टहरूको प्रयोग गर्न सक्यौं भने यसलाई त्यसरी नियन्त्रण गर्न सकिन्छ।
0: रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोहीले पाउने, जीवहरूमा हुने विषमता सम्बन्धी रासायनिक रहस्य पत्ता लगाएको भनाई,
1: र आर्सेनलका प्रशिक्षक आर्टेटाले 2030 सम्झौता लम्ब्याए।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। काठमाडौँको खुल्ला मञ्चमा भइरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्रमा विभिन्न प्रतिवेदनहरू पारित गर्ने क्रम चलिरहेको छ। बन्द सत्रले उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभावना सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको छ। सभापति गगन थापाले पेश गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव पारित गर्ने क्रममा रहेको छ। बन्द सत्रमा बोल्दै कांग्रेसको सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भूमिमा बस्ने कार्यकर्ताको पनि हुने बताउनु भएको छ। पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्ने बारेमा मात्रै प्रतिस्पर्धा रहेको उहाँले जिकिर गर्नुभयो। आज बन्द सत्र सकेर भोलि बिहानदेखि नेतृत्व चयनमा केन्द्रित हुने कांग्रेसले जनाएको छ। नेतृत्व चयनका लागि भोलि बिहानदेखि मतदान गर्ने कार्यतालिका छ। नेतृत्व चयनका लागि 7 ठाउँमा मतदान हुने भएको छ। ब्रिकुटी मण्डल, सभागृह र खुल्ला मञ्च गरी 7 ठाउँमा मतदानको व्यवस्था गरिएको छ। 3 ठाउँमा 7 बुथमा मतदान गर्न लागेको कांग्रेसले जनाएको छ। 15 महाधिवेशनबाट 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुनेछ। 19 निर्वाचित पदाधिकारी पदका लागि 79 जनाको उम्मेद्वारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति कपन कुमार थापा र श्याम कृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ। अर्का उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै कांग्रेस प्रवक्ता समेत रहनुभएका देवराज चालिसेले उपसभापति पदमा दिएको उम्मेद्वारी फिर्ता लिनु भएको छ।
1: सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश तोलेन्द्र शमशेर जबरा र वहाँ निकटका केही व्यक्तिहरूको घरमा छापा मारेको छ। विभागको टोलीले दिउँसो राणा सहित नवराज थपलिया, दीपक तिमिलसेना र नवीनराज बस्नेत लगायतका व्यक्तिहरूको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमत देखिएको विभागको दावी छ। प्रहरीले यही असोज 10 गते राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्राउ गरेको थियो। सुरक्षा चुनौतीको कारण भनिए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबराका निकट मानिने इनाम सातपोकटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाल समेत निलम्बनमा पर्नु भएको छ।
0: सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय तथा काम कार्यवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले लीलबहादुर थापाद्वारा दायर रिटमाथि सुनवाई गर्दै यस्तो आदेश दिएको हो। एमाले सरकारबाट बाहिरिएपछि संविधानको धारा 188 उपधारा 2 बमोजिम मुख्यमन्त्रीले 30 दिनभित्र विश्वासको मत लिनुपर्नेमा त्यसो नगरिएको दावी रिट निवेदनमा गरेको छ। अदालत निवेदनमा गरिएको छ। अदालतले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै रिटको अन्तिम टुङ्गो नलाग्दासम्म दीर्घकालीन महत्वका काम नगर्नु भनी गण्डकी प्रदेशका मुख्यमन्त्रीका नाममा आदेश दिएको हो। साथै अदालतले विपक्षीहरूलाई कार्तिक 11 गतेभित्र लिखित जवाब पेश गर्न आदेश दिनुका साथै मुद्दालाई अग्राधिकार समेत दिएको छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले आज प्रस्तुत गर्न लागेको चालू आर्थिक वर्षको बजेट प्रक्रिया सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै अन्यलमा परेको छ। अघिल्लो सरकारले ल्याएको बजेट सम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेपछि आज बजेट प्रस्तुत गर्ने तयारी प्रभावित भएको हो। अधिवक्ता मणिराम उपाध्यायले दायर गर्नुभएको रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका विपक्षीका नाममा आदेश जारी गरेको हो। मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढ़ाउन आदेशमा उल्लेख छ। यसअघि प्रदेश सरकारले आज बेलुका 5 बजे सभामा बजेट प्रस्तुत गर्ने अन्तिम तयारी गरेको थियो, तर मन्त्री परिषद बैठकबाट बजेट स्वीकृति गर्ने तयारी भइरहेका बेला सर्वोच्चको आदेश आएपछि सरकार अप्ठ्यारोमा परेको हो। बजेट शून्यताको अवस्था टार्न दबाव झेलिरहेको सरकारलाई यो आदेशले थप चुनौती थपिदिएको छ।
0: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभरि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेका अनुसार यस पटक विगतभन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू गरिएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा बढ़ी प्रहरीहरू खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। डिजिटल ठगी, एआईको दुरूपयोग र फेक अनलाइन सपिङ विरूद्ध विशेष सतर्कता अप्नाएको प्रवक्ता काफ्रेले बताउनुभयो। प्रहरीका अनुसार सड़क सुरक्षालाई प्रभावकारी बनाउन लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य गरिएको छ भने गाड़ीको अवस्था जाँच गर्न र क्षमताभन्दा बढ़ी यात्रु राख्न नदिने ठाउँ ठाउँमा हेल्प डेस्क राखिएका छन्। देशभर झण्डै 408 ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा बढ़ी प्रहरी परिचालन गरिएको छ। प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्राथमिकतामा राखेको भन्दै ढुक्क भएर चाडपर्व मनाउन आम नागरिकलाई आग्रह गरेको छ। यस वर्ष दशैंको टीका आउँदो कार्तिक 4 गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कार्तिक 4 गते बिहान 10:26 उत्तम साइत रहेको जनाएको छ।
1: मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झण्डै 500 कन्टेनर सड़कमा रोकिएका छन्। यही असोज 8-11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि एक हप्तादेखि ती कन्टेनर रोकिएका हुन्। त्यस्तै 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा बढ़ी विद्युतीय गाड़ी जोमसोमा रहेको बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसोम कोरला खण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवस्तु वाहक कन्टेनर जोमसोम ल्याएको हो। म्याग्दीको पोखरी बगर, कुनौटे र बैसिर लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै 1 हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोला नाका हुँदै नेपाल भित्राएको दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। यसले मुख्य पर्व दशैंको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन।
0: यसैबीच पहिरोले अवरूद्ध कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सड़क खुलेको छ। गगनी खोलामा पहिरो खस्दा बिहान 8 बजेदेखि अवरूद्ध सड़क हिलो पन्छाएपछि बेलुका 4:30 बजे सञ्चालनमा आएको हो। पानी रोकिएपछि बिहानैदेखि पहिरो हटाउने काम शुरू गरिए पनि लगातार वर्षा कारण लेदो झर्दा सड़क खुलाउन समस्या भएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। सड़क सञ्चालन भएपछि जुम्ला, मुगु र कालीकोट तथा कर्णाली करिडोर हुँदै हुम्ला, बाजुरा र कालीकोटको रासकोट क्षेत्रबाट आएका गाड़ी गन्तव्यतर्फ लागेका छन्।
1: आज पूर्वी मधेश र पश्चिमको पहाड़का केही ठाउँ बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। मनसून बाहिर नै शुरू भएर मौसम खुल्न थालेको बेला आज देशका धेरै ठाउँमा पानी पर्नका साथै केही ठाउँमा अत्यधिक वर्षा समेत भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका धेरैजसो ठाउँमा वर्षा हुने सम्भावना छ भने यो क्रम शुक्रबारसम्म चल्नेछ। महाशाखाका अनुसार शनिबारदेखि मात्र मौसममा क्रमशः सुधार आउने सम्भावना छ। मौसमविद रोजन लामिछानेका अनुसार अहिले देशमा पश्चिमी न्यूनतापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव समेत छ। भोलि वर्षा केही कम हुने र पर्सि शुक्रबार वर्षा बढ़ने महाशाखाले अनुमान गरेको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्कट टाइफस संक्रमण जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली कांग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको जिम्मेवारी लिने बारे मात्रै प्रदेश पर्दा रहेको सभापति थापाको भनाई नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 ठाउँमा मतदान शुरू हुने पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू 50,000 भन्दा धेरै प्रहरी परिचालन मुस्ताङमा 500 भन्दा बढ़ी कन्टेनर रोकिँदा चाडपर्व लक्षित सामानको अभावको जोखिम लगायत खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग स्क्रब टाइफसको संक्रमण देशका 74 जिल्लामा फैलिएको छ। दोस्रो विश्वविद्यालयता जापानबाट फैलिएको स्क्रब टाइफस नेपालमा भने विशेष गरी 2072 सालको भूकम्पपछि देखिन थालेको हो। शुरूआती वर्षमा यो रोग चितवन नवलपरासी लगायत तराईका जिल्लामा बढ़ी देखिएकामा पछिल्लो वर्षमा पहाड़ी र हिमाली जिल्लामा फैलिँदै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष 74 जिल्लाका झण्डै 10,000 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। पछिल्लो तथ्याङ्क अनुसार दाङमा स्क्रब टाइफस संक्रमितको संख्या सबैभन्दा धेरै छ। ईडीसीडीका अनुसार दाङमा 600 जनामा संक्रमण पुष्टि भएको छ भने स्याङ्जामा संक्रमितको संख्या 500 पुगेको छ। समयमै उपचार भए निको हुने यो स्क्रब टाइफसको समस्या किन बढ़दैछ भनेर साथी सम्झना महर्जनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दाहाललाई सोध्नु भएको छ।
2: यो देखिनुको एउटा कारण के हो भने स्क्रब टाइफस आफैमा ब्याक्टेरियल जन्य रोग हो अथवा ब्याक्टेरियाको कारणले लाग्ने रोग हो। यो रोग मान्छेबाट मान्छेमा सर्दैन भन्ने पनि भयो, तर कुनै कारणले यो ब्याक्टेरिया बोकेको किरणा मान्छेसँग सम्पर्कमा आयो र मान्छेलाई टोक्यो भनेदेखि यसले यो रोग सार्ने गर्छ। र यो समय भनेको बर्खाको समय भनेको किरणा जसलाई हामी चिगर माइस भन्छौ त्यसको वृद्धि र विकास हुने त्यसको डेभलपमेन्टलाई उपयुक्त हुने ह्युमिडिटीहरू प्रशस्त मात्रामा बढ़ी हुने जमिनमा ओसिलो हुने घाँसपातहरू वरिपरि चारैतिर उम्रने यस्तो कारणले गर्दाखेरि यो सिजनमा अलिक बढ़ी नै हुने गर्छ।
9: कस्तो वातावरणमा चाहिँ यो किरणा धेरै देखिन्छ र यो चाहिँ मानिसमा छिटो फैलिएको चाहिँ पाइएको छ?
2: यो किरणा पनि आफैमा संक्रमित हुनु पर्यो। तीनवटा कुरामा यो रोग कति बढ़ी हुन्छ हुँदैन भन्ने कुराले प्रभाव पार्छ। एउटा हामीसँग घर वरिपरि ब्याक्टेरिया बोकेको मुसा लगायतका अन्य म्यामल्सहरू कति छन् त्यसमा भर पर्यो, अथवा किरणा आफैले चाहिँ कति इन्फेक्टेड हुन सक्यो सकेन र मान्छे चाहिँ आफू कति एक्सपोजर भयो किरणासँग यो सबै कुराहरूले कति चाहिँ यसका प्रायोस बढ्ने भन्ने अनुमान चाहिँ रहन्छ। तर अब हाम्रो नेपालीको घाँस दाउरा गर्नुपर्ने बाध्यता अथवा खेतीपाती अथवा वन जंगल जानुपर्ने बाध्यता अथवा शहरी बस्तीमा पनि कहिलेकाहीँ पार्कहरू जाँदा हामी हाम्रो शरीरको भागहरू एक्सपोजर हुने त्यो कारणले गर्दा चाहिँ हामी ग्रामीण ठाउँमा त हामी त्यसको रिस्कमा छँदैछौ र शहरी इलाकामा पनि त्यही लेभलको एउटा रिस्क छ।
9: स्क्रब टाइफसको समस्या देखियो भने चाहिँ के कस्ता लक्षणहरू चाहिँ देखिन सक्छ?
2: खास गरी स्क्रब टाइफस कसैलाई देखियो भने सबैभन्दा पहिला त असाध्य चाहिँ ठूलो ज्वरो आउँछ, कडा ज्वरो आउँछ, शरीर दुख्ने, मांसपेशीहरू दुख्ने, टाउको धेरै दुख्ने, अब अन्य प्रकृतिका ज्वरो आउने जति पनि रोगहरू छन् ठ्याक्कै छुट्टाउन चाहिँ यसलाई पनि गाह्रो हुन्छ। तर पनि किरणाले टोकेको ठाउँमा कालो कालो दाग जस्तो देखिने त्यो देखिने लक्षणहरू सँगसँगै समुदायमा स्क्रब टाइफस फैलिएको छ, छिमेकीमा छ, आफ्नो पेसा पनि आफू घाँस दाउरा अथवा वन जंगलसँग सम्बन्धित जोडिएको छ, आफू स्क्रब टाइफस धेरै भएको ठाउँहरूमा आफूले ट्राभल गरेको हिस्ट्री छ, यी सबै कुराहरू भयो भने मलाई स्क्रोटाइफस हुन सक्छ भन्ने अनुमान गर्ने हो र कसै कसैलाई आँखामा कन्जक्टिभाइटिस भन्छौ त्यस्तो पनि देखिन्छ भनेर
9: यो रोगबाट बस्ने कसरी त
2: यदि आफू घाँस दाउरा गरेर आइन्छ अथवा वन जंगलमा गइन्छ खेतीबारीमा गइन्छ भने हामी आउने बित्तिकै आफूले लगाएको कपडालाई छोडाएर राख्यौं सबै शरीर ढाक्ने कपडा लगाएर त्यो ठाउँमा गयौं र आउने बित्तिकै हामीले नुहायौं साबुन पानीले अझ सकिन्छ मन तातो पानीले नुहायौं भने त्यो टाँसेको किरणा त्यो पखालिन सक्छ सँगसँगै हामीले आफ्नो घर वरिपरि घाँसपात छ अथवा बुट्यानहरू छ फोहोर छ भने त्यसलाई व्यवस्थापन गर्ने दोस्रो काम गर्नु पर्यो र यो मुसासँग कुनै न कुनै रूपमा जोडिएको भएको कारणले घर वरिपरि मुसाको वासस्थान धेरै पखो देखिन्छ भने त्यसलाई नियन्त्रण गर्न सक्यौं भनेदेखि र शरीर ढाक्ने नसकिने ठाउँमा केही इन्सेक्ट रिपेलेन्टहरूको प्रयोग गर्न सक्यौं भने यसलाई त्यसरी नियन्त्रण गर्न सकिन्छ तर अन्य जसरी हामी लामखुट्टेलाई नियन्त्रण गर्न अलिक सहज छ त्यस्तो प्रकृतिको सहजता चाहिँ यसमा देखिँदैन त्यो हिसाबले हामीले सावधानी अप्नाउने भनेकै ज्वरो आयो अप्ठ्यारो भयो भनेदेखि चाहिँ स्वास्थ्य संस्थामा गइहाल्ने तत्काल त्यसको निदान भयो भनेदेखि त उपचार फेरि हामीसँग सहज नै हुन्छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना 2083/84 र 2087/88 स्वीकृत गरेको छ। रणनीतिले सन् 2030 सम्ममा कुकुरको टोकाईबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य राखेको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष 2081/82 कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावर टोकाईबाट 223,510 घटना रिपोर्ट भएकामा 96% घटना कुकुरको टोकाईबाट हुने र रेबिजका 99% कारण रेबिज कुकुरको टोकाई रहेको उल्लेख छ। रणनीति अनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण कुकुरमा सामूहिक खोप अभियान कुकुरको संख्या व्यवस्थापन कुकुरको टोकाई तथा चिथोराईको एकीकृत व्यवस्थापन मानिसमा रेबिज विरोधी खोप तथा त्यसको पहुँच विस्तार लगायत कार्यक्रम सञ्चालन गरिनेछ। साथै क्षमता विकास जोखिम संचार सामुदायिक सहभागिता र अनुसन्धानलाई समेत प्राथमिकता दिएको छ। रणनीतिले कुकुरमा 70% खोप कवरेज पुर्याउने मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य समेत अघि सारिएको छ।
1: विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति 1 स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खस्किएर 90 स्थानमा झरेको हो। प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अंक र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्ष सहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ स्विजरल्याण्ड र सिंगापुर विश्वका उत्कृष्ट शीर्ष 3 देश बन्न सफल भएका छन्। नीतिगत अस्थिरता द्वन्द र कमजोर शासन प्रणालीका कारण सुडान जिम्बावे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात पुछारका 3 स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानूनी र संरचनागत सुधारमा विशेष जोड़ दिनुपर्ने सुझाव विज्ञहरूको छ।
0: मलेसियाले आउँदो नोभेम्बर 5 नेपालका 275 म्यान पावर कम्पनी मार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया अगाडि बढ़ाउने भएको छ। मलेसियाली प्रणाली FWCMS सञ्चालन गरिरहेको बेस्टिनेट कम्पनीले एक मेमो सार्वजनिक गर्दै यो नयाँ व्यवस्था लागू हुने जानकारी गराएको हो। नेपालसँग कुनै छलफल नै नगरी सीमित कम्पनी मार्फत मात्र श्रमिक लिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ। यो कदमले मलेसिया रोजगारीमा सिन्डिकेट गर्न खोजेको भन्दै समस्या समाधानका लागि कूटनीति पहल हुनुपर्ने आवाज उठिरहेको छ। नयाँ व्यवस्था लागू हुनु अघि पुराना प्रक्रिया टुंग्याउन विभिन्न कट अफ मिति समेत तोकिएका छन्। जस अनुसार यही अक्टोबर 15 समय पुराना प्रणालीमा बायोमेडिकल दर्ताको अन्तिम मिति हुनेछ। यस्तै योग्य श्रमिकहरूले यही अक्टोबर 31 भीडीआर अर्थात भिसा विथ रिफरेन्स आवेदनको प्रक्रिया अघि बढ़ाउन सक्ने व्यवस्था गर्न लागि छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: कृषि मन्त्र नार्कसँग
11: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। इजरायलमा केयर गिभरको आकर्षक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको ठूलो घटना सार्वजनिक भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले यस प्रकरणमा थप पीड़ितहरूलाई सम्पर्कमा आएर जाहेर दर्ता गर्न गम्भीर आग्रह समेत गरेको छ। यो मुद्दामा संलग्न रहेको आरोपमा रामेछापका 59 वर्षीय भरत प्रसाद चौलागाई सहित 4 पक्राउ गरी अहिले ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। अनुसन्धानबाट खुले अनुसार सन् 2024 केयर गिभर परीक्षाको प्रतीक्षा सूचीमा रहेका 1152 मध्य पहिलो चरणमा 150 भन्दा बढ़ीलाई विशेष निर्णय गराएर इजरायल पठाइदिने आश्वासन यो गृहले दिएको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिन्जान रहेको दावी गर्दै यो गृहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका फर्जी कागजात समेत देखाएर अहिलेसम्म 2,50,00,000 रूपियाँ भन्दा बढ़ी ठगी गरेको पाएको छ।
3: सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कडाई गर्ने भएको छ। खपतका पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्रै गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकाले त्यसमा कडाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ। अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपीए अगाडि बढ़ाउने बताउनुभयो। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना छ।
4: दुई कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 6.38 अंकले घटेर 2,572.34 बिन्दुमा झरेको छ। आज बैंक बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूह 1.38% ओह्रालो लागेको छ। आज 167 कम्पनीको शेयर घटेकामा 100 बढ़ेको छ। 12 कम्पनीको शेयर भने घटबड भएको छैन। नेप्से घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। हिजो 3,13,00,00,000 कारोबार भएकामा आज 359 कम्पनीको 1,03,00,00,000 शेयर 3,74,00,00,000 रूपियाँमा किनबेच भएको छ।
3: केही पालिकाहरूले कानूनी प्रावधान र बजेट प्रक्रिया विपरीत जथाभावी आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। आयोगको 8 वार्षिक प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष 2082/83 17 पालिकाले अर्थ मन्त्रालयको सहमति र वार्षिक बजेटमा समेत समावेश नगरिकन नगर विकास कोषबाट 33 करोड़ भन्दा बढ़ी आन्तरिक ऋण परिचालन गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार पालिकाले ऋण लिनु अघि नेपाल सरकारको सहमति अनिवार्य लिनुपर्ने भए पनि कुनै पनि पालिकाले त्यस्तो प्रक्रिया पूरा नगरेको पाइएको छ। यस्तै मोरङका 2 पालिकाले आयोगले तोकेको सीमाभन्दा बढ़ी ऋण लिएको तथा केही पालिकाले प्रचलित कानून विपरीत विभिन्न संस्थाको ऋणका लागि जमानत बसेको प्रतिवेदनमा उल्लेख छ। आयोगले सार्वजनिक ऋणको एकीकृत विद्युतीय प्रणाली विकास गर्न र उत्पादनशील क्षेत्रमा मात्र ऋण परिचालन गर्नमा जोड़ दिएको छ।
4: रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपालीहरू दशैं नजिकैसँगै स्वदेश फर्किने क्रम तीव्र भएको छ। नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश र शिमला लगायतका ठाउँबाट परिवारसहित नेपालीहरू फर्कन थालेपछि बाँकेको नेपालगंजमा रहेको जमुनाहा नाकामा यात्रुको अत्यधिक चाप बढ़ेको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अहिले त्यस नाकाबाट दैनिक 5,000 भन्दा बढ़ी नागरिकहरू नेपाल आइरहेका छन्। भारतबाट फर्कने यात्रुहरूको सहजता र सुरक्षाका लागि यस वर्ष जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। साथै सीमा क्षेत्रमा हुने सम्भावित ठगी, लुटपाट र अव्यवस्था रोक्न नेपाल र भारतीय प्रहरी बीच आवश्यक समन्वय सहित सुरक्षा निगरानी समेत कड़ा पारिएको छ।
3: भरतपुरबाट बिरामी बोकेर ठोडीतर्फ जाँदै गरेको एम्बुलेन्स आज पर्सा राष्ट्रिय निकुञ्जको बगही पोस्ट नजिकैको खोल्छ तर्ने क्रममा खोलाले बगाएको छ। मध्य प्रदेश 03001014 नम्बरको एम्बुलेन्समा चालक दुर्गा श्रेष्ठ, ठोरी 4 बिरामी मोहन लामा र 1 कुरुवा रहेका थिए। उनीहरू 3 सकुशल रहेका छनृ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोयले प्राप्त गर्नुहुने भएको छ। नोबेल समितिले जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजका लागि हेनरी र कन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँहरूले संयुक्त रूपमा 1,10,00,000 स्वीडिश क्रोनर अर्थात झण्डै 16,90,00,000 रूपियाँ नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। गएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासका लागि तीनजना वैज्ञानिकहरूलाई प्रदान गरिएको थियो। त्यो संरचनाले ठूलो मात्रामा ग्यास थुन्न सक्ने भएकाले वातावरणबाट हरित गृह ग्यास शोषने तथा मरूभूमि जस्ता सुक्खा क्षेत्रबाट आर्द्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत अस्ति चिकित्सा शास्त्रतर्फ हिजो भौतिक शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि साहित्य, पर्सि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
3: दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी अन्तरिक्ष रकेट नुरीले आज सफलतापूर्वक उडान भर्दै 15 उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्याएको छ। यो सफलता दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नुरीको विकास क्रममा यसलाई अहिलेसम्मकै सबैभन्दा जटिल र चुनौतीपूर्ण अभियान मानिएको छ। तीन चरणमा विभाजित तरल इन्धनबाट चल्ने नुरी रकेटले स्थानीय समय अनुसार बुधबार दिउँसो 12:25 उडान भरेको थियो। रकेटलाई राजधानी सोयलबाट झण्डै 400 किलोमिटर दक्षिण पश्चिममा रहेको गोहुङ क्षेत्रमा रहेको नारो अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको। प्रक्षेपणपछि रकेटको उडान निर्धारित योजनाअनुसार अघि बढ़ेको छ। रकेटको पहिलो चरण सफलतापूर्वक अलग भएको थियो। त्यसपछि यसको बाहिरी आवरण र दोस्रो चरण पनि योजनाअनुसार छुटिएका छन्। प्रक्षेपणको झण्डै 12:30 रकेटको तेस्रो चरणको इन्जिन बन्द गरिएको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। इंग्लिस क्लब आर्सेनलका प्रशिक्षक मिकेल आर्टेटाले 2030 सम्झौता लम्ब्याएका छन्। गएको सिजन क्लबलाई 22 वर्ष यताकै पहिलो प्रिमियर लीगको उपाधि दिलाएका आर्टेटाले 2030 जून महिनासम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका आर्सेनलले जानकारी दिएको छ। 2019 जिम्मेवारी सम्हालेका आर्टेटाले आर्सेनलको प्रशिक्षकका रूपमा आफ्नो पहिलो सिजनमै एफए कप पनि जितेका थिए। आर्सेनलसँग नयाँ सम्झौता गरेपछि आर्टेटाले यसलाई क्लबको सफलताको शुरूआत मात्र भएको बताएका छन्। स्पेनी प्रशिक्षक मिकेल आर्टेटाको सम्झौता यस सिजनको अत्यन्त अन्त्यमा सकिँदै थियो। अब भने उनको कार्यकाल एक दशकसम्म लम्बिने सम्भावना देखिएको पीबीसीले जनाएको छ।
3: नेपाल दर्पण सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: नेपाली कंग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको र जिम्मेवारी लिने बारे मात्रै प्रतिस्पर्धा रहेको सभापति थापाको भनाई। नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 मतदान शुरू हुने।
3: देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू। 50,000 भन्दा धेरै प्रहरी परिचालन। मुस्ताङमा 500 भन्दा बढ़ी कन्टेनर रोकिँदा चाडपर्व लक्षित सामानको अभावको जोखिम।
4: मनसून सकिने लाग्दा पनि स्क्रब टाइफसका बिरामी बढ़दै। मुसा नियन्त्रण गर्न र खेतबारीको काम गर्दा शरीर ढाक्ने कपड़ा लगाउन विज्ञको सुझाव।
3: रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोयले पाउने। जीवहरूमा हुने विषमता सम्बन्धी रासायनिक रहस्य पत्ता लगाएको भनाई।
4: र आर्सेनलका प्रशिक्षक आर्टेटाले 2030 सम्झौता लम्ब्याए।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 0942-8888-8888।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रम श्रोता
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी सबिना तामाङबाट सुन्नुहोस्। जंगियोटामा असोज 15 र 16 गते पृतनापति समन्वयात्मक बैठक 2083 सञ्चालन भएको छ। अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकको प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेलले असोज 16 गते समापन गर्नुभयो। बैठक समापन गर्दै प्रधान सेनापतिले यस वर्षको मनसूनमा भएका विपदका घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकल दर्जाले देखाएको उच्च पेशागत दक्षता, व्यावसायिकता एवं पृतनापतिहरूबाट सम्पन्न भएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद ज्ञापन गर्नुभयो। साथै वहाँले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो। दुई दिनसम्म सञ्चालन भएको बैठकको शुभारम्भमा बलाधिकृत रथी श्री प्रदीप जंग किसीले स्वागत मन्तव्य राख्नु भएको थियो। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी, पहिरो तथा डुबानबाट प्रभावितहरूको नेपाली सेनाले खोज तथा उद्धार गरेको छ। त्यसक्रममा असोज 11 13 गतेसम्ममा बागलुङ, म्याग्दी, पर्वत, कास्की लगायतका जिल्लाबाट 123 जनालाई हवाई उद्धार गरिएको छ भने 602 जनालाई जमिनी उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै नेपाली सेनाले मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका 5 स्थित हिन्दुङ हिमालको हिमपैरोमा परेर विपत्ता भएकाहरूमध्ये 8 जनाको शव असोज 15 गते सैनिक हेलिकप्टर मार्फत सम्बन्धित स्थानमा पुर्याएको छ। सुक्रममा 2 शव मनाङको चामे र 6 शव फुगाउँ पुर्याइएको हो। यसैगरी नेपाली सेनाको हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरो प्रभावित इलाकाहरू म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका स्थित मुक्ति मार्ग विद्यालय, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका स्थित सोले डाँडा र पर्वत जिल्लाको जलजिल्ला गाउँपालिका लगायतका स्थानमा 3000 केजी भन्दा बढ़ी राहत सामग्री ढुवानी गरिएको छ। त्यस्तै कालीभञ्जनगढ इन्जिनियर्स र नयाँ भैरवी दलगुल्माबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय मनाङसँगको समन्वयमा अविरल वर्षाका कारण अवरूद्ध भएको मर्स्याङ्गे नदीको बहाव असोज 13 गते सुचारू गरेको छ। उक्त स्थानको असोज 14 गते गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्र राज पाण्डे र पश्चिम पृतनापति उपरती श्री भोलानाथ थापाले निरीक्षण समेत गर्नु भएको थियो। यसै गरी नारायण दलगणबाट खटिएको टोलीले रौतहटको मौलापुर नगरपालिका 1 मर्यादापुर स्थित लालबकैया नदीको पश्चिमतर्फ बाढ़ीले क्षति पुर्याएको स्थानमा तटबन्ध निर्माण तथा मरमतको कार्य गरेको छ। सुक्रममा टोलीले अन्य सुरक्षा निकायको सहकार्यमा करिब 80 मिटर तटबन्ध बाँध्ने तथा मरमतको कार्य गरेको थियो, जसबाट 1500 घरदुरीका करिब 7500 जना लाभान्वित भएका छन्। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेका दुईजना बिरामी महिलाको हवाई उद्धार गरेको छ। शुक्रबार बीचले असोज 15 गते हुम्लाको सर्केगाड गाउँपालिका 3 26 वर्षीय पुष्पा डीसी र असोज 12 गते जाजरकोट जिल्ला जुनी चाँदी 2 19 वर्षीय 1 महिलाको हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यस्तै मध्य एयरबेसले जटिल प्रसूति समस्यामा परेकी धादिङ जिल्ला गंगा जमुना गाउँपालिका 1 24 वर्षीय ममता तामाङलाई असोज 14 गते हवाई उद्धार गरी काठमाडौँ पुर्याएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। प्रधान सेनापति ट्रफी 2083 असोज 12 गतेबाट शुरू भएको छ। उक्त प्रतियोगिताको प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेलले शुभारम्भ गर्नुभएको हो। लगनखेल स्थित खेल मैदानमा आयोजित ट्रफी शुभारम्भ समारोहमा प्रधान सेनापति महारथी श्री सिगदेलले महिला र पुरूष 5000 मिटर दौड़का विजेताहरूलाई पुरस्कृत गर्नुभएको थियो, जस अन्तर्गत उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा प्रथम हुनुभएको छ। यसैगरी पूर्वी पृतनाका प्युट विनोद रुका द्वितीय र विशेष फौज वाहिनीका प्युट गणेश सिंह रावत तृतीय हुनुभएको छ। त्यस्तै महिलातर्फ मध्यपूर्वी पृतनाकी प्युट निर्मला किसी प्रथम हुनुभएको छ। वहाँले 17:44 पल्समा दौड़ पूरा गर्दै नयाँ आर्मी रेकर्ड समेत बनाउनु भएको छ। यसैगरी पूर्वी पृतनाका सिपाही निशा सार्के द्वितीय र मध्यपूर्वी पृतनाकी प्युट सिर्जना पाण्डे तृतीय हुनुभयो। त्यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेबाट सञ्चालन भएको पौडी प्रतियोगितामा उपत्यका पृथना प्रथम भएको छ। प्रतियोगितामा नवसुर बाहिनी अड्डा द्वितीय र विशेष फौज बाहिनी अड्डा तृतीय भएको छ। प्रतियोगितामा मध्य पृथनाकी सिपाही शोभा बलामी महिलातर्फ तथा सोही पृथनाका सुविधार दिलीप थापा मगर पुरूषतर्फ सर्वोत्कृष्ट खेलाड़ी हुनुभयो। विजय टीम तथा खेलाड़ीलाई उपत्यका पृथनाका चीफ अफ स्टाफ सहायक रथी श्री विमल राज शर्माले असोज 16 गते सातोबाटो स्थित स्विमिङ कम्प्लेक्समा आयोजित कार्यक्रममा पुरस्कृत गर्नुभयो। यसैगरी प्रतियोगिता अन्तर्गत असोज 7 13 गतेसम्म पश्चिम पृतनामा सञ्चालन भएको बक्सिङ खेलमा नम्बर 16 बाहिनी अड्डा प्रथम भएको छ। प्रतियोगितामा पूर्वी पृतना द्वितीय र विशेष फौज बाहिनी तृतीय भएको छ। विजय टीम तथा खेलाड़ीलाई पृतनापति उपरती श्री भोलानाथ थापाले पुरस्कार प्रदान गर्नुभयो। यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेदेखि 18 गतेसम्म उपत्यका प्रीतना हेडक्वार्टरमा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा उपत्यका प्रीतना विजयी भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र पूर्वी प्रीतना तृतीय भएका छन्। प्रतियोगितामा पहिलातर्फ नम्बर 13 बाहिनी अन्तर्गत राजदल गण्डकी प्युट विनिका जोशी र पुरूषतर्फ नम्बर 14 बाहिनी अन्तर्गत कालीबोक्स गण्ड इन्जिनियर्सका अमलदार लोकबहादुर राउत उत्कृष्ट खेलाड़ी हुनुभयो। विजेता खेलाड़ीहरूलाई प्रबन्ध र त्युपरती श्री हरेन्द्र पाठकले असोज 18 गति पुरस्कार वितरण गर्नु आठवटा प्रीतना पाँचवटा युद्ध मद्दती वाहिनी र विशेष फौज वाहिनी गरी 14 टीम सहभागी उक्त प्रतियोगितामा एथलेटिक्स स्विमिङ बक्सिङ तेक्वान्दो जुडो भलिबल बास्केटबल र फुटबल खेल सञ्चालन हुनेछ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
2: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
0: शैक्षिक सत्र 2082 कक्षा 4 देखि 12 सम्म उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
2: निवेदन दिने मिति र स्थान
0: असोज 31 गतेसम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
2: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
0: आवश्यक कागजातहरू
2: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र
0: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्ग पत्रको प्रतिलिपि
2: जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि
0: सैनिक परिचय पत्रको प्रतिलिपि
2: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
0: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
2: पेन्सन पट्टाको प्रतिलिपि
0: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
2: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
0: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-5979570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोर्खापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ। श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158 मैथिली भाषामा 34 भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 वटा गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री।

0: नेपाली सेनाका विभिन्न 22 युनिटमा संचालन भएको सैन्य आधार तालिम असोज 9 गति सम्पन्न भएको छ। 9 महिनाको कठोर तालिम पूरा गरेसँगै करिब 3,000 जना सैनिहरू अब औपचारिक रूपमा नेपाली सेनाका तालिम प्राप्त सिपाही बनेका छन्।
1: राष्ट्र सेवाका लागि सबैभन्दा उत्तम माध्यम सैनिक सेवा हो, तर सैनिक बन्न भर्ना छनौटका विभिन्न परीक्षामा खरो उत्रिएर मात्रै पुग्दैन। आधारभूत तालिम अनिवार्य शर्त हो। सेवा प्रवेशको दर्जा अनुसार यस्ता तालिमहरू फरक फरक हुन्छन्, जस अनुसार सैन्य आधार तालिम गरेपछि मात्रै औपचारिक रूपमा सिपाही बन्ने सपना पूरा हुन्छ। यही सैन्य आधार तालिम पूरा गर्दै असोज 9 गतेबाट करिब 3,000 जना नेपाली सेनाको सिपाही बनेका छन् अनि झण्डा छोएर राष्ट्र र जनताको नाममा कसम खाएका छन्।
2: मुलुक र जनता प्रति पूर्ण वफादार रही सत्य निष्ठा पूर्वक प्रतिज्ञा गर्छु।
0: यो शपथसँगै अब उनीहरूको परिचय बदलिएको छ। उनीहरू व्यक्ति होइन, राष्ट्रका साझा सिपाही बनेका छन् र त देशले राष्ट्रिय स्वार्थमा समर्पित हुनेहरूको लाममा अब 3,000 ऊर्जावान सैनिक पाएको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभवलाई प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
1: र म प्राविधिक जमादार सन्तोष।

0: बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा, यो भनाई सैनिक जीवनभर लागू हुने यथार्थ सत्य हो। त्यसो त सैनिक जीवनमा तालिम सधैं अपरिहार्य हुन्छ। त्यसमा पनि आम मानिसलाई सैनिकका रूपमा रूपान्तरण गर्ने आधारभूत तालिमको महत्व झन धेरै छ। यस्तै महत्वपूर्ण तालिम हो सैन्य आधार तालिम।
1: नेपाली सेनाको सांगठनिक जग भनेको सिपाही हुँ र सिपाहीको जग सैन्य आधार तालिम हो। त्यसैले व्यक्तिको जीवनमा मात्रै होइन सैनिक संगठनमा समेत सैन्य आधार तालिमलाई महत्वका साथ लिइन्छ। यही तालिम 2502 जना पुरूष तथा 466 जना महिला गरी कुल 2968 जनाले असोज 9 गते पूरा गर्दै सिपाही बनेका छन्।
0: एक सामान्य नागरिकले 9 महिनासम्म घाम, पानी, भूख, तिर्खा र थकानलाई बिर्सेर बगाएको पसिनाले उनीहरू सिपाही बनेका हुन्। त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सैन्य दलेल कवासको निरीक्षण पश्चात सम्बोधन गर्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुन,
2: 9 महिना कठिन तालिम अवधिमा तपाईहरूले गर्नुभएको कठोर परिश्रम, मेहनत, लगनशीलता र समर्पण तथा तपाईहरूबाट प्रदर्शन गर्नुभएको फुर्तिलो कवासले तपाईहरूमा आधारभूत सिपाहीमा हुनुपर्ने गुणहरू र उच्च स्तरको मनोबल विकास भएको स्पष्ट रूपमा झल्किएको छ। आजबाट तपाईहरू गौरवशाली इतिहास भएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिमामय छवि बनाएको नेपाली सेनाको सिपाही जस्तो मर्यादित दर्जामा नियुक्ति हुनुभएको छ। यस सुगत घड़ीमा तपाईहरू सबैलाई नेपाली सेना र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु। साथै आगामी दिनहरूमा तपाईहरूको सफल सैनिक जीवनको लागि समेत शुभकामना व्यक्त गर्दछु।
1: तालिम समापनको अवसरमा सम्बन्धित पृतनापति र वाहिनीपतिहरूले सैन्यहरूले प्रदर्शन गरेको अन्तिम दलेल कवाचको निरीक्षण तथा सलामी ग्रहण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभएको छ। त्यसै क्रममा उहाँहरूले तालिमी सिपाहीहरूलाई सफल सैनिक जीवनको शुभकामना समेत दिनुभएको छ। यस्तै एउटा प्रतिनिधि आवाज हो उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनाका चीफ अफ स्टाफ सहायक रथी श्री विमलराज शर्माले दिनुभएको शुभकामना।
3: राष्ट्रको मेरुदण्ड सेना हो। सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित एवं कर्तव्यनिष्ठ सिपाही हो भन्ने उद्गारलाई हर हमेसा मनन गर्न र सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई अनुसरण गर्दै कर्तव्य पदमा तपाईहरूले आफ्नो व्यावसायिक क्षमता, दक्षता र कार्यकौशलता प्रदर्शन गर्दै नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेसाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने, सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खर रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ। जननी जन्मभूमिस्व स्वर्गादपि गरिएछि भन्ने उक्तिलाई आत्मसात गर्दै तपाईहरू सबैले आफ्नो दायित्व निर्वाह गर्न सदैव कटिबद्ध रहनुहुनेछ भन्ने विश्वास लिँदै सैन्य आधार तालिम सफलतापूर्वक सुसम्पन्न गर्नुभएकोमा सम्पूर्ण नवनियुक्त तालिमी सिपाहीहरूलाई उत्तरोत्तर प्रगति र सफलताको कामना दिन चाहन्छु।
0: सैनिक सिप क्षमता, चरित्र र गुण विकास गराउने अवधारणामा आधारित तालिम हो सैन्य आधार तालिम। नव प्रवेशी सैनिकहरूलाई 9 महिना अवधिभर विभिन्न चरणमा गरी आधारभूत तालिम दिइन्छ। तालिमको पहिलो चरणमा आम नागरिकलाई सैनिक जीवनमा ढल्ने प्रयास गरिन्छ भने दोस्रो चरणमा सैनिक हात हतियार, सैनिक युद्धकला लगायतका विविध विषयमा सैद्धान्तिक र व्यावहारिक सिप प्रदान गरिन्छ।
1: त्यस्तै तेस्रो चरणमा सिकेको सिपलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अभ्यस्त गराई उनीहरूलाई सहनशीलता, नेतृत्व विकास, सामूहिक भावना र निडरपनको विकास गरिन्छ। उक्त तालिम आफैमा एउटा कठोर परीक्षा भएकोले तालिम समापनको क्षण तालिमी सैनिकहरूको लागि एक अविस्मरणीय सुखद क्षण बन्न पुग्दछ।
4: प्रशिक्षण युवका म यसरी नम्बर 1 सैनिक तालिम केन्द्रमा 9 महिनाको ट्रेनिङ सकेर आज असोज 9 गते पास आउट भएको आउन पाउँदा भित्री मनदेखि नै खुसी फिल हुन्छ। मलाई पछाडिको भाइ बहिनीहरूलाई पनि सेनामा चाहिँ आबद्ध हुन म आग्रह गर्दछु।
5: सिपाही जावेद अन्सारी, नेपाली सेनामा म बचपनदेखि यो मेरो सपना थियो र गाउँमा दाई साथी पनि नेपाली सेनामा आउँदैथ्यो। त्यही हेरेर म पनि जिज्ञासा लिएर आज म पनि नेपाली सेनाको पोसाकमा लगाएर बसेछु। धेरै गर्वशाली भएर अब देशलाई सेवा गर्ने, देशको माथिमा भएर बस्ने, अब यही मेरा माग्ने सबैले म यही गर्छु कि सबै नेपाली सेनामा आयो, नेपाली सेनामा भएर विदेशतिर नलाग।
0: भर्खरै सैनिक सेवामा प्रवेश गरेका सैन्यहरूले एउटा सिंगो पुस्ताको प्रतिनिधित्व गरिरहेका हुन्छन्। त्यसैले उनीहरूको सोच र जोशलाई राष्ट्रिय हितमा प्रयोग गर्ने गरी सैनिक चरित्र निर्माण गर्न सैन्य आधार तालिम दिने गरिएको हो। यससँगै पेशेवर सैनिक उत्पादन गर्ने हौसला अभिवृद्धि गर्ने र प्रतिस्पर्धात्मक भावना विकास गराउने उद्देश्यले तालिमका उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्ने परम्परा सैन्य आधार तालिमको अर्को उल्लेखनीय पक्ष हो।
6: सिपाही सिसिलोनी एकदम रमाइलो अब आफूलाई गर्वशाली महसुस भइरहेको छ। यत्रो नौ महिना कठोर तालिम पुरा गरेर आफ्नो अब आफूमा भएको मेहनत र यसरी आफ्नो परिवारप्रति देखाउन पाउँदा आफूलाई एकदमै गौरवशाली ठान्नु छ। अनुशासनमा रहेर आफू भन्दा माथिको कमान्डरको आदेश अनुसार आफूले कामहरू गरेर त्यसको सेवा गर्न चाहन्छु।
7: सिपाही असिल थापा श्रीमाली तालिम सकेर धेरै खुसी छु। आफ्नो अभिभावक अगाडि पुरस्कार स्थान पाउँदा तालिममा सर्वोत्कृष्ट हुनलाई मिहिनेत गर्दै जाँदा अनुशासित हुँदै जाँदा हुन सफल भयो। सानैदेखि अब यो सेनाको पोसाक देखेर रहर थियो, रहर हुँदा हुँदा उमेर भइसकेपछि आएर चाहिँ देखाउँदा चाहिँ पहिलो पटकमै हुन सफल भयो, त्यसमा खुसी।
8: मेरो नाम सिपाही सुधर विश्वकर्मा हो। म भैरवनगरमा तालिम गरेर सर्वोत्कृष्ट शिक्षार्थी बन्न पाउँदाखेरि म र मेरो देशप्रति एक जिम्मेवारी थपिएको महसुस गराएको छ। मैले भविष्यमा आफ्नो देशप्रति इमान्दारीका साथ कर्तव्य पालन गर्नेछु।
1: सैन्य तालिमकै कुरा गर्दा तालिम लिनेहरूको लागि जति गाह्रो हुन्छ उत्तिकै गाह्रो हुन्छ तालिम दिनेलाई। देशको फरक भूगोल, फरक समाज, फरक भाषा र फरक संस्कृतिबाट आएका अनि फरक फरक शारीरिक क्षमता भएका व्यक्तिलाई समान स्तरमा पुर्याउन प्रशिक्षकहरूले समेत ठूलो मेहनत गरेका हुन्छन्। आम मानिसलाई तालिम दिएर कसरी पेशेवर सैनिक बनाइन्छ त?
9: सुरु सुरुको फेजमा चाहिँ खासै सेना सम्बन्धी त्यति ज्ञान नभएको भएर अलिकति दिलदस्ती कम भएको कि जस्तो, तर बिस्तारै उसले अब चरणगत रूपमा सिक्दै गएपछि चाहिँ सेनाप्रति चाहिँ यस्तो गर्नुपर्ने रहेछ, यो गर्नुहुने, यो गर्न नहुने, र हरेक क्षेत्रमा चाहिँ मैले गर्नुपर्छ भनी पाए। सबैभन्दा पहिला बाहिर वातावरणबाट आएको दिल अब बोडा उठाउनु पर्यो, हातदेखि लिएर अनुशासन भन्यो। अरू भनेको चाहिँ नर्मल्ली अब एफसीबीसी अनि त्यसपछि एमआर भनेको त बिस्तारै अलि पछि पछि हुने भएर बिस्तारै सेना सम्बन्धी ढल्दै गएको भएर त्यसमा चाहिँ अलिक छिटै बुझाउन सकिने भएको छ।
0: शिल्पी हातहरूले नै काँचो माटोलाई भाँडोको आकार दिए जस्तै कुशल प्रशिक्षकको मार्गदर्शनले एउटा पेशेवर सैनिक तयार हुन्छ। सैन्यसँगै उठ्नु, सैन्यसँगै कुद्नु, सैन्यसँगै बस्नु, सैन्यसँगै सुत्नु अनि नबोले पनि तालिमे सैनिकको मर्म बुझ्नु सैन्य

0: विविधता र एकता सैन्य आधार तालिममा समेत स्पष्ट झल्किन्छ, जहाँ हिमाल पहाड र तराई मधेसका विभिन्न जात जाति भाषा र संस्कृति परिवेशका युवाहरूलाई राष्ट्रभक्तिकै धागोले बाँधेर एकताको माला बनाएको छ, जहाँ लैंगिक समावेशिता समेत स्पष्ट देखिन्छ। यसैको उदाहरण हो यस पटक 466 जना महिला सैन्यहरूले तालिम पूरा गर्नु। तालिम अनुभव राख्दै सिपाही सन्तोषी विष्ट:
1: मैले आज आफूले आफूलाई एकदमै गर्व महसुस गर्न पाएको छु र साथै आफूले गरेको कठोर मेहनत र परिश्रमको आजको फल आमा बाबाहरूलाई देखाउन पाउँदा म एकदमै गर्ववान बनेको छु। छोरी मान्छेले आफूले आफूलाई मानसिक रूपमा बलियो बनाउन सक्नु पर्दछ। छोराले मान्छेले मात्रै होइन, छोरी मान्छेले पनि सबै काम छोरा मान्छेले जस्तै गरे जस्तै गर्न सक्छ। कुनै पनि मान्छेले आफूले आत्मनिर्भर बन्न सक्यो भने कसैको अगाडि हेपिनु पर्दैन। सानैदेखि मेरो पनि यही सोचाइ थियो, त्यही भएर मैले नेपाली सेनामा भर्ना भई नेपाली सेनाले मलाई यही सिकायो कि आफू र आफ्नो देशको लागि अहोरात्र सधैँ देश र जनताको सेवामा समर्पित रहनु पर्दछ। म पनि जस्तो सुकै विषम परिस्थितिमा पनि पछि नहटिकन सेवा गर्न सधैँ समर्पित रहनेछु।
2: सैन्य आधार तालिम कुनै एक व्यक्तिको सैनिक बन्ने लक्ष्यको प्रवेशद्वार मात्रै होइन, आमा बुबाको सपना साकार बनाउने माध्यम पनि हो। 9 महिने कठोर सैन्य आधार तालिमको अन्तिम दलेल कवाज भइरहँदा दर्शक दीर्घाका उपस्थित अभिभावकहरू आफ्ना सन्ततिको खुशी र सफलतामा रमाइरहेका थिए।
0: आफ्नो प्रियजनलाई सैनिक वर्दीमा सुशोभित भएर मातृभूमिको रक्षक बनेको देख्दा परिवारजनका आँखामा खुशीका आँसु र अनुहारमा गर्वको चमक प्रष्ट झल्कन्थ्यो। हिजोसम्मका कसैका छोरा कसैका भाई आज देशकै रक्षक बन्दा परिवारजनमा देखिएको खुशीले सैन्य आधार तालिमको आयामलाई
3: अमृत नेपाली, हामीलाई त एकदम खुसी लागेको छ। अब हाम्रो परिवारबाट खासै अरू कसैले पनि यसरी गर्न सकिरहेको थिएन, हामीलाई अहिले एकदम खुसी लागिरहेछ। अब देश र जनताको लागि भनेर लागिसकेको मान्छे अब निरन्तर लाग्नुपर्छ, सेवा गर्नुपर्छ। हामीले एउटा कर्म गरेरै खाने हो जे गरे पनि, त्यो भएको कारणले गर्दाखेरि जता भए पनि आफ्नो देशको आफ्नो सुरक्षा गर्नुपर्छ जस्तो लाग्छ मलाई।
4: सीतामैया गुरुङ, 9 महिना कठोर तालिम सम्पन्न गरेर मेरो

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेतिका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: सोलु खुम्बुमा अन्तर्विद्यालय 7 ए स्वाइड फुटबल प्रतियोगिता शुरू। दीर्घ सेवा गर्ने शिक्षक कर्मचारी सम्मानित। नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिमा सोलुखुम्बुका 6 नेताको उम्मेद्वारी।
1: थुक्ला खोलामा 26 मिटर लामो झुलुङ्गे पुलको उद्घाटन। 30 मिनटको जोखिमपूर्ण यात्रा अन्त्य। सोलुखुम्बु कांग्रेस अधिवेशन धादरीपूर्ण भएको नेता भूषराज कार्कीको आरोप।
0: ओखलढुङ्गामा नक्कली नोट सहित 2 जना पक्राउ। बाल श्रम निवारण गर्न कोशी प्रदेशका पालिकालाई 5 लाख अनुदान। देशका पश्चिम क्षेत्रमा हावाहुरी। असिना सहित पानी पर्ने क्रम पर्सिसम्म रहने।
1: पूर्व प्रधान न्यायाधीश सोबडाको घरमा सम्पत्ति शुद्धिकरण।

0: को छापा गगनलाई समर्थन गर्ने भन्दै राठौरद्वारा उम्मेदवारी फिर्ता सरकारले विद्युत खरिद सम्झौतामा कडाई गर्ने
1: अमेरिकामा एआई को सत्ता एसआई शब्दको प्रयोग शुरू फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार
0: र आर्सेनलका प्रशिक्षक आर्टेटलाई सन् 2030 सम्म सम्झौता लम्ब्याए
2: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त आउँ दिदी अरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 79 82 98 24 74 17 18 98 43 49 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: अब समाचार विस्तारमा
5: स्थानीय खबर
0: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सोलोखुम्बुका 6 जना नेताहरूले केन्द्रीय तहका विभिन्न पदहरूमा आफ्नो मनोनयन दर्ता गराएका छन् समावेशी नेतृत्व पार्टी सुदृढीकरण र सामुदायिक आवाजलाई प्रवर्तन गर्ने उद्देश्य सहित उनीहरू चुनावमा उत्रिएका हुन् मनोनयन दर्ता गराउनेहरूमा सोलोखुम्बुका प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले खुल्ला तर्फबाट केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराउनु भएको छ त्यसै गरी महामन्त्री पदका लागि शुभराम बस्नेतले खसार्य तर्फबाट र अल्पसंख्यक सह महामन्त्री पदतर्फबाट आङ्गुलु शेर्पाले मनोनयन दर्ता गराउनु भएको छ यस्तै गरी केन्द्रीय सदस्य पदका लागि सोलुखुम्बुका अन्य नेताहरूमा खसार्य तर्फबाट विनोद कुमार बस्नेत आदिवासी जनजाति महिला तर्फबाट छोल्डी लमु शेर्पा थापा मगर र द्वन्द स्वेडे तर्फबाट केन्द्रीय सदस्यमा प्रेम बहादुर थापा मगरले मनोनयन दर्ता गराउनु भएको छ मनोनयन दर्तासँगै उम्मेद्वारहरूले सोलुखुम्बु जिल्लाको पहिचान लोकतन्त्रको रक्षा र समृद्धिको संकल्प व्यक्त गर्दै महाधिवेशनका प्रतिनिधिहरूसँग अमूल्य मतको अपेक्षा गरेको पनि बताएका छन्
6: माउन्ट एभरेस्ट इंग्लिश सेकेण्डरी स्कूल र सोही विद्यालयको पूर्व विद्यार्थी संगठनको संयुक्त आयोजनामा प्रथम माउन्ट एभरेस्ट अल नाइन्थ कप इन्टर स्कूल 7 एम साइट फुटबल प्रतियोगिता शुरू भएको छ प्रतियोगितामा माउन्ट एभरेस्ट इंग्लिश सेकेण्डरी स्कूल जनजागृति माध्यमिक विद्यालय व्हाइट हिल्स इंग्लिश बोर्डिङ स्कूल र सगरमाथा माध्यमिक विद्यालय स्यालसगरी सार विद्यालय सहभागी रहेका छन् उद्घाटन खेलमा व्हाइट हिल्स इंग्लिश बोर्डिंग स्कूल र माउन्टेनियर एभरेस्ट इंग्लिश सेकेण्डरी स्कूल बीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेल एक एक गोलको बराबरीमा सकिएको छ। प्रतियोगिताको अवसरमा पूर्व विद्यार्थी संगठनले मातृ विद्यालयको विकासका लागि 2,00,000 रूपियाँ आर्थिक सहयोग समेत हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक दिवस मुखियाले जानकारी दिनुभएको छ। कार्यक्रममा विद्यालयमा लामो समय योगदान पुर्याएका शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ। विद्यालयमा 20 वर्षसम्म निरन्तर सेवा गर्नुभएकी शान्ति तमाङ सहित 22 प्रिन्सिपल शुभम छेत्री, दीपशिखा राई र पवन राईलाई प्रशंसा तथा नगद सहित सम्मान गरिएको हो। माउन्ट एभरेस्ट इंग्लिश सेकेण्डरी स्कूलका अध्यक्ष बुद्धिनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद बुद्धि कुमार राज भण्डारी, प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी कुमार सिंह थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अभिभावकले विद्यालयमा गरेको लगानी खेर नजान नदिन विद्यालयले विभिन्न सृजनात्मक गतिविधिलाई अघि बढ़ाइरहेको बताउनु भएको छ। उहाँले आगामी वर्ष राष्ट्रिय कलाकारको सहभागितामा भव्य कन्सर्ट आयोजना गर्ने तयारी रहेको जानकारी दिँदै पूर्व विद्यार्थी संगठनले मातृ विद्यालयप्रति देखाएको समर्पण र सहयोग प्रशंसनीय रहेको बताउनु भएको छ। त्यस्तै प्रमुख अतिथि प्रदेश सांसद बुद्धि कुमार राज भण्डारीले विद्यालयले सबै वर्ग र समुदायका बाल बालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनु भएको छ। उहाँले छोराछोरीको उज्जवल भविष्यका लागि अभिभावकले पनि शिक्षामा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनु भएको छ। विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले विगतका पढ़ाईमा किताबी ज्ञानलाई मात्र प्राथमिकतामा दिइने गरे पनि अहिले बाल बालिकाको प्रतिभा र सृजनाशीलतालाई समेत प्राथमिकतामा दिनुपर्ने उहाँले बताउनु भएको छ। पढ़ाई मात्र सबै कुरा नभएको भन्दै विद्यार्थीले आफ्नो क्षमता र कलाको पहिचान गर्न सक्ने वातावरण बनाउनु पर्ने उहाँको भनाइरहेको थियो। प्रतियोगिता असोज 25 गतेसम्म सञ्चालन हुने आयोजकले सुनाएको छ।
0: यसै बीच माउन्ट एभरेस्ट इंग्लिश सेकेण्डरी स्कूलको वार्षिकोत्सवको अवसरमा आयोजित म्याराथन प्रतियोगिता पनि सम्पन्न भएको छ। फाप्लोदेखि शुरू भएको म्याराथन दोर्पु स्थित योङ स्टार क्लबमा आइपुगेर सम्पन्न भएको हो। प्रतियोगितामा विद्यार्थी अभिभावक तथा शिक्षकहरूको सहभागिता रहेको थियो। विद्यार्थीतर्फ छात्र विधामा कक्षा 9 का अङवाङ शेर्पाले प्रथम, कक्षा 9 की संजीव श्रेष्ठले द्वितीय र कक्षा 9 का संगीत तामाङले तृतीय स्थान हासिल गरेका छन्। छात्रातर्फ कक्षा 10 की रोमाना मगर प्रथम, कक्षा 6 की अनिशा तामाङ द्वितीय र कक्षा 7 की चाँदनी तामाङ तृतीय बन्नु भएको छ। त्यस्तै अभिभावकतर्फ पुरूष विधामा गीता बहादुर सुनुवार प्रथम, सुबिन राई द्वितीय र धनकुमार राई तृतीय हुनु भएको छ। महिला अभिभावकतर्फ अनिशा राईले प्रथम, बिना राईले द्वितीय र शर्मिला राईले तृतीय स्थान हासिल गर्नुभएको छ। शिक्षकतर्फ पुरूष विधामा नवराज ढक्काल प्रथम, आकाश राई द्वितीय र सुमन राई तृतीय बन्नु भएको छ। महिला शिक्षकतर्फ अस्मिता राई प्रथम, निमायांशी शेर्पा द्वितीय र यमुना भुजेल तृतीय बन्नु भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विजेता तथा धावकहरूलाई विद्यालयको वार्षिक उत्सव समारोहका बीच बधाई तथा शुभकामना समेत व्यक्त गरिएको छ।
6: खुम्बु पक्सन लामो गाउँपालिका 4 स्थित थुक्ला खुलामा निर्माण गरिएको झुलुङ्गी पुलको उद्घाटन गरेको छ। गाउँपालिकाका अध्यक्ष मिङमा श्री शिर्पाले मंगलबार उक्त पुलको उद्घाटन गर्नुभएको हो। 3 जना लामा गुरूहरूद्वारा मन्त्रोच्चारण तथा विधिपूर्वक पूजाआजा गरेपछि पुल औपचारिक रूपमा सञ्चालन आएको गाउँपालिकाले जनाएको छ। सगरमाथा आदर्श शिविर जाने प्रमुख पर्यटकीय पथमार्ग अन्तर्गत 4,620 मिटर उचाइमा निर्माण गरेको उक्त पुल 206 मिटर लामो रहेको छ। पुल निर्माणमा गाउँपालिकाको कुल 5,95,769.85 रूपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभएको छ। पुल निर्माणको जिम्मेवारी बीएलटी कन्स्ट्रक्सन प्रणालीले लिएको थियो। पुल निर्माण सम्पन्न भएसँगै थुक्ला क्षेत्रमा हाउस आउट गर्ने पर्यटक तथा स्थानीय बासिन्दालाई सहज हुने भएको छ। यसअघि थुक्ला खोला पार गर्न पर्यटक तथा स्थानीयले जोखिमपूर्ण बाटो हुँदै करिब 30 मिनट हिँड्नुपर्ने बाध्यता रहेको थियो। नयाँ पुल सञ्चालनमा आएपछि उक्त जोखिमलाई पैदल यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभएको छ। पुलको निर्माण कार्य बेल्टी कन्स्ट्रक्सन पालीले आर्थिक वर्ष 2080-81 शुरू गरेको थियो। गाउँपालिकाले पुल निर्माण तथा संचालनमा सहयोग गर्ने निर्माण व्यवसायी बेल्टी कन्स्ट्रक्सन पालीलाई लगायत सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ।
0: नेपाली कंग्रेस सोलुखुम्बुका पुराना एवं प्रभावशाली नेता भोजराज कार्कीले भर्खरै सम्पन्न पार्टीको 15 महाधिवेशन धाँधलीपूर्ण अविवेकपूर्ण तरिकाले सम्पन्न भएको गम्भीर आरोप लगाउनु भएको छ। 10 अधिवेशनदेखि निरन्तर पार्टी संगठनमा क्रियाशील रहँदै सचिवको जिम्मेवारी सम्हालिसकेका कार्कीले लोकतान्त्रिक पद्धति र मर्यादालाई दाउमा राखेर चुनाव गराइएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। सुनुवा आसामसँगको कुराकानीका क्रममा नेता कार्कीले मौसमको खराबी, झरी बाधक र यातायातको असुविधाका कारण तल्लो सोलु क्षेत्रका धेरै प्रतिनिधिहरू उपस्थित हुन नसकेको स्थितिमा पनि मताधिकारको चरम दुरूपयोग गरिएको बताउनुभयो। कुल 1300 मतमध्ये सोलु क्षेत्रबाट झण्डै 1,059 मत खस्नु र अनुपस्थित प्रतिनिधिहरूको समेत फर्जी मतदान हुनुले निर्वाचन प्रक्रिया निष्पक्ष नरहेको प्रष्ट हुने उहाँको भनाई छ। ठेकेदार तथा माइतीहरू मार्फत भोटर खसाल्न लगाएर लोभ लालच, डर र त्रासको वातावरण सृजना गरिएको पनि कार्कीले दावी गर्नुभएको छ। निर्वाचन गराउन खटिएका मतदान अधिकृत यसको स्वास्थ्य तथा मानसिक अवस्था असमर्थन रहेको र उनीमाथि तीव्र दबाव सर्जना गरी चुनाव गराइएकाले यस अधिवेशनले पार्टी संगठनलाई सुदृढ बनाउन नसक्ने उहाँको भनाइ छ।
7: पद्धति ठिक भएन भन्ने कुरा मात्रै हो। अब अधिवेशन जिल्लाको अधिवेशन धाँधले पूर्ण विवेकहीन तरिकाले राजनीतिलाई टाउको हिजमा राखेर जो अधिवेशन भयो त्यो अधिवेशन गलत हो भन्ने मेरो बुझाइ हो। मैले बुझेको चाहिँ म 10 अधिवेशनदेखि त्यो जिल्लाको सदस्यदेखि लिमा समितिदेखि लिएर म पार्टी सचिव हुँदै अहिलेसम्म पनि म निरन्तर छु। अब त्यो निरन्तर म अधिवेशनमा हुँदै गर्दा मैले आज 15 अधिवेशन जसले डेमोक्रेसीलाई शुद्धता गर्ने यस फ्याक्टरलाई इज्जत दिने बुढाहरूले काम गरेर भनेर अहिले जुन नयाँ पद्धतिमा सोलुखुम्बुमा गरियो त्यो निर्वाचन गर्दै सबैभन्दा धाँधलीपूर्ण अधिवेशन यसपटक जिल्लामा भएको छ। दुईटै धाँधली नै धाँधली सही छ, रहित होइन सही छ। एउटा कुरा के हो भने जिल्लाको हाम्रो खुकु एरियाको साथीहरू आउनुभएकै छैन। हाम्रो तल्लो क्षेत्र तल्लो सोलु खुम्बु र सोलु दुई भागमा छ, तपाईँलाई जानकारी छ। तल्लो साथीहरू पनि जनप्रतिनिधि साथीहरू झरी बादल, खराब मौसम, यातायातको असुविधाको कारणले साथीहरू उपस्थित हुन सक्नु भएको थिएन। धेरै अहिले पनि दुवै क्षेत्रका साथीहरूको मत तपाईँले हेर्नुभयो भने 1300 मतमा 1054 मत खसै। अब त्यो मत कसरी खस्यो भन्ने विषयमा तपाईँहरू पनि सायद त्यही सेरो फेरो हुनुहुन्थ्यो होला। अब हामीलाई पुरा जानकारी छ कि हामी सुरुदेखि नै यो मत गलत मत प्रयोग हुँदैछ भन्यो। अब मतदानमा भाग लिइसकेपछि एउटा मतदाताले एउटा क्षेत्रीय प्रतिनिधि साथीले चाहिँ 10, 11, 12, 13 वडाबाट आउने सदस्य संख्यालाई ध्यानमा धेरै एक दुईजना खाली गरेर सबै मत लगाएपछि मत चाहिँ निष्पक्ष धाँधली रहित भएको भन्ने कुरा हामीले मान्नु मिल्छ। 1301 हाराहारी त्यस्तै त्यही मतदाता हो
8: है।
7: अब त्यो मत मत चाहिँ जबरजस्ती खसाइएको छ। नम्बर एक त्यो मत कसरी खसेको छ भन्दा एउटा नायकीले भाग लिएको छ, त्यो नायकीले ठेका लिएको छ। त्यो ठेकेदारले भोट आफैले गएर भोट हाले बापतमा उसले पुरस्कार पाउँछ। अनि हाम्रो जिल्लाको बडा अचम्म के भएको छ भने जिल्लामा जो नेताको टिम बनाए नि, टिम भयो नि अहिले, त्यो जिल्लाको नेताको टिमै मैले थाहा पाइनँ क्या। भन्नुभयो न जिल्लाको नेता हामी चाहिँ माननीय प्रकाश सिंह कार्कीको टिमबाट चुनाव लड्यौं, अर्को आङ्गेल दाईको टिमबाट चुनाव लड्यो भन्नेसम्म हामीलाई जानकारी छ। तर टिम कस्तो भएको छ तपाईँ मत परिणाम हेरिराख्नु भएको छ नि तपाईँले, मत परिणाम हेर्दाखेरि त्यही टिमबाट लड्ने एउटा उम्मेद्वार को त्यो अखा छुने मत आउनु पर्ने सिक्किमबाट लड्ने एउटा उम्मेद्वार चाहिँ उठेको थियो भन्ने थाहा नपाउने पनि मतदान गरेर टिम बनाउने नेताहरूको हैसियत कस्तो रहेछ भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। जिल्लाको निर्वाचन थाहादै पूर्ण
8: ओखलढुङ्गाको सुनकोशी गाउँपालिकामा नक्कली नेपाली नोट्सले दुईजना पक्राउ परेका छन्। कृषि झण्डा बसु चौपाय खरिद बिक्री गर्ने क्रममा नक्कली नेपाली नोट प्रयोग गरी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार असोज 19 गते दिउँसो सुनकोशी गाउँपालिका नौ ककनीबाट प्रहरी अधिकृत सहितको टोली खटिएर दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चम्पा देवी गाउँपालिका चार सौ रेणी बस्ने 21 वर्षीय कृष्ण खत्री र सोही स्थानका 33 वर्षीय ध्रुव बहादुर खत्री रहेका छन्। प्रहरीले उनीहरूको साथबाट नक्कली नोट जस्तो देखिने 1000 रूपियाँ दरका 19 थान नेपाली नोट बरामद गरेको जनाएको छ। यस्तै बजाज पल्सर 200 सीसीको मोटरसाइकल एक थान एमआई वान लेखेको किप्याड मोबाइल एक थान र दुईवटा बोका समेत बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई खोलढुङ्गा जिल्ला अदालतबाट 4 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले खुल्डुङ्गाले सुनाएको छ।
1: कौशी प्रदेशका 24 पालिकाले बाल श्रम मुक्त घोषणा गर्न आवश्यक कार्यक्रम अनुगमन र पहिचानका कार्यक्रम अघि बढ़ाएका छन्। संघीय सरकारले त्यसका लागि पहिलो चरणमा 3 लाख र घोषणा भइसकेपछि आवश्यक कार्यक्रम तर्जुमा गर्न थप 2 लाख अनुदान उपलब्ध गराउने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित बाल श्रम निवारण सम्बन्धी राष्ट्रिय गुरू योजना तर्जुमा सुझाव कार्यक्रम समापनका अवसरमा सो व्यवस्था अनुरूप सबै पालिकालाई पहिलो चरणको अनुदान उपलब्ध गराइसकिएको पनि जानकारी दिएको छ। यस्तै सो अवसरमा देशभरमा करिब 21 लाख भन्दा बढ़ी बाल बालिकालाई जोखिममा रहेकामा हालसम्म 14 पालिकाले मात्र बाल श्रम मुक्त घोषणा गरेको जानकारी दिएको छ। कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रेले बाल श्रम मुक्तको विषय राष्ट्रको प्रतिष्ठानसँग जोड़िएको यसको व्यवहारिक कार्यान्वयनमा पालिकाहरूले जोड़ दिनुपर्नेमा आवश्यकता ल्याउनुभयो।
8: अहिरी काठमाडौँ उपत्यका सहित देशका पश्चिमी क्षेत्रमा पानी पर्यो भएको छ। चितौनदेखि पश्चिमका तराई र पहाड़ी धेरैजसो क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको छ। चितौन नवलपुर तनहु गोर्खा बर्दिया सुर्खेत डोटी कैलाली कञ्चनपुर र दरेलधुरा आसपासका क्षेत्रमा मेघगर्जन चट्याङ हावाहुरी सहित पानी पर्यो भएको मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको मेघ गर्जन चट्याङ हावाहुरी र असिना सहित ठूलो पानी पर्ने क्रम पर्सी शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। हिमालमा थोरै ठाउँमा पनि हिमपात र मध्यम वर्षाको सम्भावना रहेको छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखु रहन मौसमविदले आग्रह गरेका छन्।
1: दुई कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचकले 106 अंकले घटेर 2572.34 बिन्दुमा झरेको छ। आज बैंक बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 1.38% ओह्रालो लागेको छ। आज 167 कम्पनीको शेयर घटेकोमा 100 बढ़ेको छ। 12 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज ग्लोबल आईएमई समुन्नति योजना 2 शेयर 5.26% घटेको छ। समग्रमा बजार ओह्रालो लागेको दिन घलेन्दी हाइड्रोको शेयर 5.85% बढ़ेको छ। नेप्से घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। हिजो 3.13 अर्ब कारोबार भएकोमा आज 379 कम्पनीको 1.03 लाख किताश र 3.74 अर्ब रूपियाँमा किनबेच भएको छ।
8: देश सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश सुलिन्द्र शमशेर जबरार उहाँ निकटका केही व्यक्तिहरूको घरमा छापा मारेको छ। विभागको टोलीले दिउँसो जबरा सहित नवराज थपलिया, दीपक तिमिसेना, नवीन राज बसित लगायतका व्यक्तिहरूको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरा सहित निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलोमत्रो देखेको विभागले दावी गरेको छ। प्रहरीले यही असोज 10 गते राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरैबाट पक्राउ गरेको थियो। सुरक्षा चुनौतीको कारण भने पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबराका निकट मानिने इलामका सापुटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआईजी वंशी राज दाहालसँगको सम्पर्क खुलेपछि दाहाल समेत निलम्बनमा पर्नु भएको थियो।
1: काठमाडौँमा चलिरहेको नेपाली कंग्रेसको 15 महाधिवेशनमा नेता किशोर सिंह राठौरले सभापति पदमा दिएको उम्मेद्वारी फिर्ता लिने घोषणा गर्नुभएको छ। पार्टीभित्रको असहज परिस्थिति र वृहत्तर हितलाई मध्यनजर गर्दै आफू सभापतिको दौड़बाट पछि हटेर वर्तमान सभापति गगन कुमार थापालाई समर्थन गर्ने निर्णय लिएको राठौरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ। राठौरले उम्मेद्वारी फिर्ता लिनुको कुनै बार्गेनिङ नभएको दावी गर्नुभएको छ। आफ्नो 40 वर्ष लामो राजनैतिक अनुभव सुनाउँदै उहाँले कंग्रेसभित्र मौलाएको राजकता र अनुशासनहीनताप्रति चिन्ता व्यक्त गर्नुभयो। राजनीतिमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक रूपमा लिँदै नेता राठौरले युवा पुस्तालाई कंग्रेसको गौरवमय इतिहास संस्कार र मर्यादित राजनैतिक शैली बारे बुझाउन आवश्यक रहेकोमा जोड़ दिनुभएको छ।
8: सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कडाई गर्ने भएको छ। खपतका पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीएम मात्र गर्दै जाने नीति राष्ट्रका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकोले त्यसमा कडाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जानकारी दिनुभएको छ। मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निशी प्रवर्धक संघले राष्ट्र र सर्वसाधारणमाथि समेत पर्ने बताउनु भएको छ। जल विद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको वचन समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ रहेको छ। मन्त्री श्रेष्ठले अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपी अगाडि बढ़ाइने बताउनु भएको छ। उहाँको अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति त्यस सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना रहेको छ। यसैबीच सरकारले विद्युत प्रसारण लाइन र व्यापारमा समेत निजी क्षेत्रको सहभागिता बढ़ाउने तयारी गरेको छ। प्रसारण लाइन निर्माणमा पब्लिक प्राइभेट पार्टनरशिप पीपीपी मोडल शुरू भइसकेको र व्हीलिङ चार्जको व्यवस्थाले त्यस्ता योजनालाई बैंक योग्य बनाउने ऊर्जा मन्त्री श्रेष्ठको जानकारी दिनुभएको छ। विगतमा मापदण्ड नपुर्याई जथाभावी लाइसेन्स बाँड्दा धेरै जसो नदी बेसिन प्याक भइसकेकाले अब लाइसेन्स प्रणालीमा समेत पूर्ण विस्तार गर्ने सरकारको तयारी रहेको छ।
1: प्रविधिका क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सट्टा अमेरिकामा सुपर इन्टेलिजेन्स एसआई प्रयोग हुन थालेको छ। अमेरिकी न्याय मन्त्रालय लगायत अन्य संघीय निकायहरूले आफ्ना आन्तरिक नीति कागजात र संसारमा अब एआईको सट्टा एसआई शब्द प्रयोग गर्न थालेका हुन। न्याय मन्त्रालयले मार्फतका सबै निकायलाई पनि एआईको सट्टा एसआई शब्द प्रयोग गर्न कड़ा निर्देशन दिएको एनबीसी न्यूजले जनाएको छ।
8: यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईलाई प्रदान गरिनु भएको छ। जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजका लागि नोबेल समितिले हेनरी र केन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँहरूले संयुक्त रूपमा 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। गएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासका लागि तीनजना वैज्ञानिकलाई प्रदान गरिएको थियो।
1: खेल समाचार। इंग्लिस क्लब आर्सेनल का प्रशिक्षक मिकेल आर्टेटाले सन् 2023 सम्झौता लम्ब्याएका छन्। गएको सिजन क्लबलाई 22 वर्ष यताकै पहिलो प्रिमियर लीगको उपाधि दिलाएका आर्टेटाले 2030 जून महिनासम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका आर्सेनलले जानकारी दिएका हुन्। सन् 2019 जिम्मेवारी सुमारेका आर्टेटाले आर्सेनलको प्रशिक्षकका रूपमा आफ्नो पहिलो सिजनमै एफए कप पनि जितेका थिए। आर्सेनलसँग नयाँ सम्झौता गरेपछि आर्टेटाले यसलाई क्लबको सफलताको शुरूआत मात्र भएको बताएका छन्। स्पेनी प्रशिक्षक मिकेल आर्टेटाले सम्झौता यस सिजनको अन्त्यमा सकिँदै थियो, अब भने उनको कार्यकाल एक दशकसम्म लम्बिने सम्भावना देखिएको बीबीसीले उल्लेख गरेको छ।
9: खेल खबर सँगै सोलो समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: सोलो खुम्बुमा अन्तर विद्यालय सेवन एसवाइड फुटबल प्रतियोगिता शुरू। दीर्घ सेवा गर्ने शिक्षक कर्मचारी सम्मानित। नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिमा सोलो खुम्बुका छ नेताको उम्मेद्वारी।
9: थुप्ला खुलामा निर्मित 200 मिटर लामो सोलुङ्गे पुलको उद्घाटन। 30 मिनटको जोखिमपूर्ण यात्रा अन्त्य। सोलोखुम्बु कांग्रेस अधिवेशन धाँधली पूर्ण भएको नेता भूषराज कार्कीको आरोप।
1: ओखलढुङ्गामा नक्कली नोट सहित 2 जना पक्राउ। बाल श्रम निवारण गर्न कोशी प्रदेशका पालिकालाई 5 लाख अनुदान। देशका पश्चिम क्षेत्रमा हावाहुरी। असिना सहित पानी पर्ने क्रम पछिसम्म रहने।
9: पूर्व प्रधान न्यायाधीश देवराको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा। गगनलाई समर्थन गर्ने भन्दै राठौरद्वारा उम्मेद्वारी फिर्ता। सरकारले विद्युत खरिद सम्झौतामा कडाई गर्ने।
1: अमेरिकामा एआईको स्वतः एसआई शब्दको प्रयोग शुरू। फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायन शास्त्र तर्फको नोबेल पुरस्कार।
9: र आर्सेनलका प्रशिक्षक आर्टेटालाई सन् 2030 सम्झौता लम्ब्याए।
1: हवस् त, साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
10: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
11: गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेतन छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिई उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
12: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सोलुखुम्बु।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको नयाँ नेतृत्वका लागि भोलि मतदान हुने, सरकारले बाढ़ीमा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउँदै 12 वर्षबाट घटाएर 45 दिन कायम गर्न मन्त्री परिषदको सिफारिश।
1: भन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
0: निर्वाचन प्रहरीको पोशाक खरिद बारेमा संसदीय उपसमितिले दशैंपछि छलफल गर्ने, 19 बुद्धि कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित, राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष छानबिन गर्न सांसदहरूको माग।
2: खरिद प्रक्रियामा के भयो, कस्तो प्रक्रियामा भयो भनेर र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट लागू, पहिरोले अवरूद्ध जुम्ला भुलभुले सड़क पुनः संचालनमा, गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने, 5 प्रदेशमा चेतावनी जारी।
3: गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम त्यसै गरी बागमती कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमान ए 2 विकेटले पराजय।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: न्यायाधीश नियुक्ति फेरि पनि विवादित बनेको छ। सर्वोच्च अदालतमा रिक्त पद छिटो पूर्ति गरिनु जरूरी छ, तर हतारमा गरिएको नियुक्तिले संस्थाको विश्वास गुमाउन सक्छ। अब सिफारिश संसदीय सुनवाई समितिमा जानेछ। समितिले फरक मतका बुदालाई गम्भीरताका साथ लिएर प्रश्न सोधी सार्वजनिक जानकारी गराएर वा सुधार गरेर संसदीय सुनवाईको गरिमा बढ़ाउनु पर्दछ। न्यायपालिकाको स्वतन्त्रता जोगाउन चयन प्रक्रियामा निष्पक्ष र पारदर्शिता देखिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने, विद्यमान व्यवस्थामा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले यसअघि 12 वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि बताउनुभयो।
1: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ त्यो भोटेखोसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने,
5: त्यस्तै मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय समेत गरेको छ। निर्वाचन प्रहरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसमितिले पारित गरेको छ। आज सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यहरूले हस्ताक्षर गर्नुभएको हो। समितिका उपसभापति मनिष झाले समिति समयभित्र सीमित समयभित्र प्राप्त कागजातहरूको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढ़ाउन मुख्य चुनौती रहेको बताउनुभयो।
1: मसौदा जुन प्रस्तुत गरिएको थियो त्यो मसौदामा सामान्य हेरफेर गरिकन हामी सबैजनाको सर्वसहमतिमा पास भयो र सबैजनाले हस्ताक्षर पनि गरिसक्यौं। त्यस पश्चात हामीले जुन हामीलाई प्राप्त प्रमाणहरू छ, प्राप्त प्रतिवेदनहरू विभिन्न निकायहरूले गृह मन्त्रालय मार्फत जुन उपसमितिलाई सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको छ, त्यसको अध्ययन कसरी गर्ने र कुन प्रक्रियामा अगाडि बढ्ने भन्ने कुरा हामीले तय गर्यौं र आगामी बैठक आउँदै गरेको दशैं पश्चात गर्ने निर्णय गर्यौं।
5: उपसमितिको बैठक आज पहिलो पटक बसेको र अब आगामी बैठक दशैंपछि मात्र बस्नेछ। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणपत्रहरूको अध्ययन गर्ने प्रक्रिया समेत बैठकले तय गरेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गरिने बताउनु भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै ओलीले भन्नुभयो,
2: टीओआर तयार पारेको छ, त्यो टीओआर अन्तर्गत अध्ययन गरिन्छ। अब त्यसमा आएका कुराहरू, अब त्यसमा विभिन्न पक्षमा खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ, त्यसैले हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं। हाम्रो क्षेत्राधिकारले चाहिँ तपाईँको कारवाही गर्ने पनि राख्दैन, त्यसले गर्दा हामीले भनेको आफ्नो प्रतिवेदन
5: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले संसदीय समिति भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभयो।
6: विधि प्रक्रिया बमोजिम अगाडि बढ्नुपर्छ र दोस्रो कुरा कानूनको मातहतमा, संविधानको मातहतमा रहेर गर्ने, तपाईँहरूका विषयमा हामी स्पष्ट छौँ। त्यसैले उजुरी पर्ने कुरा, आरोप लाउने कुरा जसका विषयमा पनि हुन सक्छ, त्यो अन्तिम हुन सक्दैन, त्यसका विषयमा अध्ययन गर्ने र लेखा समितिको एउटा चाहिँ साझा निष्कर्ष, साझा भोइस बनाउनका निमित्त यो अध्ययन उपसमितिले काम गर्नेछ र त्यसैमा हामी केन्द्रित रहन्छौँ।
5: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कंग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक भएको बताउनु भएको छ। मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि तयार पारेको हो। नयाँ कार्यविधि अनुसार स्थानीय तहमा सञ्चालन हुने दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ। कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। हामीले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेलाई नेपालमा ज्येष्ठ नागरिकको एकलोपनको अवस्था र समाधानको उपाय का विषयमा सोधेका छौं।
7: अन्तर्क्रिया नगरिदिने, त्यही पीडाहरूलाई सेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो त्यो चाहिँ पछिल्लो समय बढिरहेछ। नेवारीमा कुरा गर्नुहुन्छ अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है आफ्नै उसमा पनि सन्तानको बीचमा पनि। अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा बच्चा होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि तिनी बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी
5: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार यस पटक विगत भन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा टीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार, उर्तु खाली बुलबुले सड़क पुनः सञ्चालनमा आएको छ। सड़कमा खसेका पहिरो तथा ढुंगा माटो पन्साएपछि सड़क सुचारू भएको सड़क डिभिजन कार्यालय जुम्लाले जनाएको छ। हिम ढुस्की पहिरो लगायत विभिन्न स्थानमा खसेका पहिरो हटाउन सड़क डिभिजन कार्यालयले ठूला उपकरण सहित प्राविधिक टोली परिचालन गरेको थियो। कार्यालयका अनुसार असोज 20 गतेदेखि सड़क पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दशैं पर्व नजिकै गर्दा सड़क सञ्चालनमा आएपछि स्थानीय भाषासँगै यात्रुहरूलाई सहज भएको छ। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डणेदुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। पछिल्लो 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भने भारी वर्षा भएको छ। भोलि आजको तुलनामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद लामिछानेले बताउनुभयो।
3: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि। र रातिको वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पनि यो कर्णाली सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ भने यो पूर्वी पहाडी भूभागहरूको पनि एक दुई ठाउँमा चाहिँ पानी पर्ने सम्भावना देखिन्छ। दिउँसोको साँझको समयभन्दा रातिको समयमा चाहिँ त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन। तापनि भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा पनि आजको तुलनामा भोलिकै हदसम्म चाहिँ पानी अलिक कम पर्ने देखिन्छ भने पश्चिम भूभागहरू पूर्वी भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना यथावतै रहेको छ।
5: विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिले रंको चेतावनी जारी गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको श्रृंखलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरूद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ। ओमान क्रिकेट एकाडेमी तर्फ दुईमा बुधबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो। ओमानले 161 रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो। 240 रनको लक्ष्य नेपालले 10 बल बाँकी छँदा 8 विकेटको क्षतिमा भेटायो। ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। ओमानमा आगामी सातादेखि नेपाल, ओमान र क्यानाडा सम्मिलित लीग दुई अन्तर्गतको ओडीआई श्रृंखला शुरू हुँदैछ।
0: सन्तोषी रावल रसुवा भुटेकोशी बाढ़ी प्रभावित पालिकाहरूमा भिटामिन ए र जुकाको औषधि खुवाइँदै
8: तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नु पर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराव सीआईएन।
13: स्वास्थ्य फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
14: तपाई नुवाकोट, धादिङ, गोर्खा र तनहुँ जिल्लामा हुनुहुन्छ भने आफ्नो नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नछुटाउनुहोस् है। आजबाट यी जिल्लाका रसुवा भोटेको सिद्धारी प्रभावित पालिकामा भिटामिन ए र जुकाको औषधि खुवाउन थालिएको छ। नेपाल सरकारको पोषण शाखा प्रमुख लीला विक्रम थापा।
15: गोर्खा, तनहुँ, नुवाकोट र धादिङमा चाहिँ यही असोज 22 र 23 गते भित्र जुकाको औषधि र जुन भिटामिन ए खुवाउने कार्यक्रमहरू हामीले त्यहाँ सबै कुरो पुर्याइसकेका छौँ र अहिले खुवाइरहेको अवस्था पनि छ। रसुवा जिल्लामा योभन्दा अगाडि नै खुवाइसकिएको र अघिल्ला वर्षहरूमा जस्तै वडा कार्यालय होइन स्वास्थ्य संस्था, स्कूल र स्थानीय तहमा जुन पाइक पनि आफ्नो नजिकको स्वास्थ्य स्वयंसेवकको घर, चौतारी यी ठाउँहरूमा गएर आफ्ना बालबालिकालाई लिएर गएर तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नुपर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ। मंसिर महिनाबाट त्यो सर्वेक्षण हुने भएको हुनाले त्योभन्दा अगाडि र पछाडि चाहिँ केही समय खुवाउन मिल्दैन। सकेसम्म छिटो भन्दा छिटो खुवाउनको लागि पनि अनुरोध गर्न चाहन्छु।
14: तपाईँले आफू बसेको नजिकै रहेका स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयं सेविकालाई भेटेर नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ। 6 देखि 59 महिनासम्मकालाई भिटामिन ए र 12 देखि 59 महिनासम्मका नानी बाबुलाई जुकाको औषधि खुवाउनु पर्छ। तपाईँले पानी तताएर खानुहुन्छ कि उमालेर? डाक्टरहरूले 3 मिनटसम्म उम्लेको पानी पिउन सुझाव दिएका छन्।
16: पानी उमाल्छौँ जुन उम्लिन्छ नि, घटघट घटघट हुन थाल्छ नि त पानी, त गुडुगुडु गुडुगुडु गर्न थाल्छ नि। त्यो रोल बोइलिङ सुरु भएपछि पनि कम्तीमा नि 1 देखि 3 मिनट त्यसलाई उम्लिरहन दिन्छ, घटघट हुन दिन। त्यो भयो भने चाहिँ यो जुन कीटाणु जीवाणु जुन चाहिँ पानीमा रहेका हुन्छन् ती चाहिँ मरेर जान्छन्। धेरै मात्रामा 90% मर्छन् त्यो भएर जान्छन्। पानी चाहिँ तपाईँ जति नै दुःखमा हुनुभए पनि पानी चाहिँ उमालेरै खुवाउनु पर्यो नानी बाबुहरूको लागि चाहिँ। उमालेको पानी मात्रै दिनु पर्यो, रोल बोइलिङ भन्छ 3 मिनटसम्म उम्ल्याउनु पर्यो। त्यो उम्लिसकेपछि चाहिँ हजुर छोपेर राख्नु पर्यो, त्यसलाई फेरि फोहोर पार्नु भएन। छोपेर राखेपछि त्यसलाउनु भयो, अब छ भने फ्रिजमै राख्नु भयो भने केही फरक परेन। उमालेको पानी
14: राम्रोसँग उमालेको पानी चिसो बनाएर पिउँदा हुन्छ, तर तपाईँको पानीलाई राम्रोसँग छोपेर चाहिँ राख्नुपर्छ। डाक्टर अर्चना नेपाल। तपाईँ नुवाकोट र धादिङ जिल्लाको सिमाना कोल्पो खोला पुल भएर यात्रा गर्दै हुनुहुन्छ, अहिले यो पुलको डेक अर्थात गाड़ी गुड्ने भाग मिलाउने काम भइरहेको छ। तपाईका लागि यो पुल बिहान 7 देखि साँझ 7 बजेसम्म प्रत्येक 1 घण्टा रोकिने र प्रत्येक 1 घण्टा खुला रहन्छ। कम्तीमा 7 दिनभित्र काम सकिने गल्छी धसुवागढ़ी सड़क आयोजनाले जनाएको छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
17: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदपछिको राहत तथा उद्धार र पुनर्स्थापनामा समुदायको महत्व,
18: नेवार कमिटिको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरू पैसा जम्मा गरेको छ। पहिला भकारी भन्थे, यहाँलाई भन्छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा बकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही परिवहन दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
17: विपदमा सामुदायिक प्रयत्न फलदायी हुने विज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोष दिन्छौ,
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई हुकाउने, दबाउने वा सजाय दिने विषय मनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
14: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएनसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: उच्च गति, भरपूर कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
17: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिमको पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्य तथा आवश्यक सामग्री व्यवस्थापन र प्रभावित परिवारलाई सहयोग गर्नु पनि समुदायको जिम्मेवारी हो। हामीले लामो समयसम्म विपदपछिको उद्धारमा काम गर्दै आउनुभएका राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँग यसै विषयमा कुराकानी गरेका छौं।
18: भनौँ न, इमिडिएट त्यो सपोर्ट गरेर अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ। सरकारी निकायहरूसँग सम्बन्धी सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार, सरकारले ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गैर सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा, सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ र त्यो भूमिका गैर सरकारी क्षेत्रमा गरिराख्नु भएको छ।
17: हजुर, यहाँले जुन भोटेकोसीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पछि भयो।
0: अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो. त्यो गैर सरकारी संस्थाहरू सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त. हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ दुई तीनवटा घटना यस अगाडि हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन. र पहिला हामी बच्चा हुँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकारको लागि अथवा कुनै घटना हुँदाखेरि स्टेचरदेखि लालटेनदेखि लिएर त्यो सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो. नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ. अरू समुदाय चाहिँ तितर बितर भएर हो कि त्यो समुदायलाई कसरी बलियो बनाउने
18: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो. वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्चालन निर्माण डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड दिने, स्थानीयकरणको फोकस गर्ने हिसाबले नै स्थापना भएको र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहुन्छ. अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्. हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग दात्री निकायहरू आइएनजीओ सरकारी निकायहरूसँगको एउटा सहकार्य समन्वय गर्ने र त्यसलाई सहजीकरण गर्ने काम हो. र हामीले जोड दिएको पनि के त भन्दाखेरि तपाईँको स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ. समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ. पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो. भने अघिल्लो सँगैको घरमा आग लागि लाग्दा तत्काल डाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त होइन. त्यस कारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ. त्यस कारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेछौँ. त्यो क्षेत्रमा लगानी गर है. हामी सरकारले पनि के भनिरहेछौँ, धात्री निकायहरू संस्थाहरू अन्तर्राष्ट्रिय संस्थाहरू किन तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा हुनु पर्यो, स्थानीय संस्थालाई बलियो बनाउने.

0: तपाईँको विपदपछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने सबैको चासो पनि जाग्ने तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार यत्रो लगानी गरेर विपद हुने कहिले हो आग लागि हुने कहिले हो भुइँचालो आउने कहिले हो यस्तो बाढी आउने कहिले हो भनेर अलि ध्यान नदिएको देखिन्छ तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारी र जोखिम न्यूनीकरणमा लगानी बढाउनुपर्छ तपाईँ भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनुपर्छ तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने तिनीहरूको चाहिँ विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने के कुरा चाहिँ जरूरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुनु जरूरी छ त्यो कुराको ग्याप देखेको छ त्यस कारण अहिले तपाईँले प्रश्न पनि उठाउनु भयो र विमानको उद्देश्य पनि मेन नै लोकलाइजेसन होइन विपद जोखिम न्यूनीकरणको लागि चाहिँ र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ होइन त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसम्मको स्रोतहरू म्याक्सिमम चाहिँ तलब कसरी पुर्याउन सकिन्छ समुदाय तल समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है तिनीहरू समुदायसँगै मिलेर काम गर्छ त्यहाँको समस्याको बारेमा थाहा छ त्यहाँको भूगोलको बारेमा थाहा छ त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त त्यसकारण तिनीहरूलाई नै सहकार्य तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो प्रोजेक्ट चलाउने मात्रै होइन कि त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसन को इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ त्यो भनेको सस्टेनेबल पनि हो यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन नआउन पनि सक्छ त्योभन्दा पनि त हामी सर्भाइभल हुनु पर्यो अनि यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ तामाङ समुदायको आफ्नै खालको छ क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ उनीहरूले पैसा जम्मा गरेको छ पहिला पहिला भकारी भन्थे यहाँलाई होइन हाम्रो गाउँ घरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने केही पर्यो भने दिने यही त हो नि प्रिपेयरनेस भनेको
1: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। निर्वाचन प्रहरी नेपाल प्रहरी सशस्त्र प्रहरी बल र कुपोषा खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुनेछ। सरकारले मध्य प्रदेशको शिक्षा क्षेत्रमा समस्या पहिचान गरेर समाधान गर्ने भएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार र भुलभुले सड़क पुनः संचालनमा आएको छ र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आजकल बाल विवाह को कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीहरू मात्र दोस्तिन्छन्।
2: तर के हामीले कहिले सोचेका छौं उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ।

0: र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उनासी सामुदायिक रेडियो उदयपुर र सीआईएन स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, ऱ्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अहिले भिन्न व्यवहार देखाइरहेछ, पुकार पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टिला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लगाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि निस्किए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
4: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय

0: आर्टिक टन भन्ने चरा चाहिँ उत्तरी ध्रुवबाट दक्षिणी ध्रुवसम्म हरेक वर्ष त्यसले बसाइ सराइ गर्छ भन्ने किसिमको अध्ययनहरूले देखाएको छ। विशेष गरेर अहिलेको यो सेटेलाइट ट्यागहरू बर्ड रिङिङ भनेर चराहरूको खुट्टामा चाहिँ सानो रिङहरू लगाइदिने त्यस्तो खालको अध्ययनहरू भए पश्चात चाहिँ यो चरा चाहिँ जीवनमा एकचोटि मात्र होइन कि हरेक वर्ष नै ऊ चाहिँ उत्तरी ध्रुवबाट दक्षिणी ध्रुव दक्षिण ध्रुवबाट उत्तरी ध्रुव सर्ने त्यो गर्ने भएको हुनाले यो आर्टिक टनलाई चाहिँ चराको बसाइ सराईमा चाहिँ एकदमै उल्लेखनीय बसाइ सराई गर्ने चराको रूपमा लिइन्छ र त्यही कारणले गर्दाखेरि पनि हाम्रो यो चराको एउटा अन्तर्राष्ट्रिय सञ्जाल छ जसलाई हामी बर्ड लाइफ इन्टरनेसनल भनेर भन्छौं। बर्ड लाइफ इन्टरनेसनलको लोगोमा पनि यही चरा राखिएको छ त्यही कारणले गर्दाखेरि पनि। त्यस सँगसँगै अर्को एउटा चरा छ बार्टेल गडविट भन्छ यसलाई हामी नेपालीमा मलजुगा भन्छौं। यो चाहिँ अहिलेसम्मको अभिलेख भएको चराहरूमध्ये सबैभन्दा एउटै उडानमा चाहिँ सबैभन्दा लामो दूरी पार गर्ने चराको रूपमा चाहिँ बार्टेल गडविट भन्ने चरा चाहिँ अभिलेख छ। यसले चाहिँ एउटै उडानमा चाहिँ लगभग 13,000 किलोमिटर कहीँ विश्राम नगरिकन 13,000 किलोमिटर त्यो भनेको 11 दिन चाहिँ त्यो चरा उडेर अमेरिकाको अलास्काबाट तल न्यूजील्याण्डसम्म चाहिँ त्यसले 11 दिनको यात्रा कुनै विश्राम नगरिकन त्यसले तय गरेको
1: भनेको राति पनि सुत्दैन
0: थियो। यसमा अर्को तपाईँले राति सुत्दैन भने पछाडि त्यसमा अर्को पनि यसको अघि हामीले चराको दिमागको कुरा गर्यौं नि यसमा अर्को एउटा रोचक कुरा के छ भन्दाखेरि सबै चरामा त होइन विशेष गरेर लामो दूरी तय गर्ने लामो समयसम्म उड्ने चराहरूमा चाहिँ एउटा अध्ययनले कस्तो देखाएको छ भन्दाखेरि यिनीहरूले चाहिँ रातको समयमा आराम गर्नको लागि चाहिँ के गर्दा रहेछन् भन्दाखेरि दिमाग हाम्रो अब हामीले दुई हिस्सा हुन्छ भन्छौँ दिमागको होइन एउटा हिस्सा चाहिँ निदाउने एउटा हिस्साबाट चाहिँ त्यो अरू गतिविधि गर्नुपर्ने हो त्यो गतिविधिहरू गरिरहने त्यस्तो खालको पनि अध्ययनहरूले देखाएको छ। त्यो कारणले गर्दाखेरि चराहरूको बसाइ सराई चाहिँ हामीले जसरी ए चरा उड्यो भनेर जुन किसिमबाट सामान्य रूपमा लिन्छौ त्यति सामान्य कुरा चाहिँ होइन भन्ने चाहिँ हामीले बुझ्न सक्छौ।
1: यति लामो र जोखिमपूर्ण यात्रामा चराहरूले एक आपसमा संचार गर्छन् कि गर्दैन वा उनीहरू संचार कसरी गर्छन् झुण्डलाई व्यवस्थित कसरी गर्छन् किनकि एउटै झुण्ड गइराखेको देखिन्छ छुटिँदैन।
0: चराहरूको बसाइ सराईमा झुण्डमा बसाइ सराई गर्ने चराहरू पनि छन् र एक्लै एक्लै अथवा चाहिँ सानो समूहमा मात्र एउटा दुईटा पाँचवटा त्यसरी सानो सानो समूहमा बसाइ सराई गर्ने चराहरू पनि छन्। त्यो गर्ने क्रममा चाहिँ उनीहरूको संचार अथवा उनीहरूले एकअर्कालाई व्यवस्थापन कसरी गर्छन् भन्दाखेरि मुख्यतया त उनीहरू एक आपस बीचको कुराकानी नै हो। कुराकानी भन्नाले हामी मान्छेले जतिको स्पष्ट अथवा हामी मान्छेले जतिको कुराकानी त होइन आवाज निकाल्छन् तर चराहरूले निकाल्ने आवाजमा पनि उनीहरूलाई चाहिने सूचना चाहिँ उनीहरूले आदान प्रदान गर्छन् भन्ने खालको एउटा अध्ययन पनि भएको छ। जापानमा एउटा यो चिचिलकोटे प्रजातिको चरा भनेको एकदम सानो चिचिलकोटे प्रजातिको चरामा एउटा अध्ययन भएको थियो एकजना वैज्ञानिकले 20 वर्ष लगाएर त्यो अध्ययन गर्नुभएको थियो। त्यही एउटा प्रजाति मात्र हेरेर उहाँले के पत्ता लगाउनु भयो भन्दाखेरि चाहिँ चराहरूलेको आवाज उस्तै उस्तै सुनिए तापनि त्यही आवाजमा चाहिँ अगाडि पछाडि तलमाथि गरेर चराहरूले चाहिँ विभिन्न सूचना प्रदान गर्दा रहेछन् भाका परिवर्तन गरेर। त्यसमा उहाँले कस्तो उदाहरण देखाउनु भएको थियो भन्दाखेरि जस्तै चिचिलकोटे प्रजातिको लागि चाहिँ सर्प एउटा एकदम ठूलो खतराको रूपमा उनीहरूले बुझ्दो रहेछन्। त्यो हुँदाखेरि चाहिँ सर्प आउँदाखेरि उनीहरूले गर्ने आवाज र मान्छे आउँदाखेरि गर्ने आवाज र खाना पाउँदाखेरि गर्ने आवाज त्यो आवाजहरू चाहिँ भिन्न भिन्नै आवाज हुँदो रहेछन् भन्ने खालको चाहिँ उहाँले 20 वर्षको अध्ययन अनुसन्धानबाट दिनुभएको रहेछ। र त्यसमा चाहिँ उहाँले के गर्नुभएको थियो भन्दाखेरि सर्पको आकृति आउने गरेर दूरी राखेर हेर्दाखेरि चाहिँ चराहरूले गर्ने व्यवहार र आवाज फरक त्यो किसिमको गर्दो रहेछ। चिचुको चाहिँ अब बसाइ सराई गर्ने चरा त होइन तर यसमा के चाहिँ हामी बुझ्न सक्छौ भन्दाखेरि चराहरूको आवाज चाहिँ हामीले सोचे जस्तो सरल चाहिँ होइन रहेछ। उनीहरू पनि एक आपस बीचमा त्यो आवाजबाट उनीहरूले सूचना आदान प्रदान गर्ने काम गर्दा रहेछन् भन्ने बुझ्न सक्छौ। र त्यो बसाइ सराईको क्रममा विशेष गरेर अब हामी कार्याङ कुरुङको कुरा गर्छौं आकाशमा उडेको हुन्छ त्यही अनुसारको ठूलो आवाज उनीहरूले गरिरहेको हुन्छन् र त्यसले चाहिँ एक आपस बीचमा उनीहरूले कता जाने के गर्ने भन्ने किसिमको र अगाडि खतरा छ कि छैन हावाको गति कस्तो छ भन्ने किसिमको कुराहरू उनीहरूले गर्ने र त्यस सँगसँगै उनीहरूले आवाज मात्र नभइकन अब कुनै ठाउँबाट उडिरहँदाखेरि तल देखिने भूगोल कस्तो छ त्यो भूगोलको आधारबाट पनि उनीहरूले कता उड्ने अब के गर्ने भन्ने आपसमा त्यो संचार सूचना आदान प्रदान गरिरहने र एउटा अर्को रोचक कुरा यो झुण्डमा उड्ने चराहरूको के छ भन्दाखेरि सामान्यतया चाहिँ यो झुण्डमा उड्ने चराहरूको यो चराले नेतृत्व गर्ने यो चरा चाहिँ यो झुण्डको नेता भन्ने खालको चाहिँ नहुँदो रहेछ। हामीले सोच्दाखेरि चाहिँ यत्रो झुन्ड छ, कसैले कसैले त व्यवस्थापन गर्छ होला, जसरी हामी मान्छेहरूको कुनै अब समूह हुने बित्तिकै त्यहाँ कोही नेता हुन्छ होइन, समितिहरू बनाएपछि अध्यक्ष हुन्छ भन्ने जस्तै, यो चराहरूको चाहिँ त्यस्तो नहुँदो रहेछ। सामान्यतया चाहिँ अलिकति परिपक्व अथवा अलिकति वयस्क चराहरूले चाहिँ अलिकति नेतृत्वदायी भूमिका चाहिँ खेल्ने रहेछ, तर त्यो भन्दैमा चाहिँ उनीहरू नै झुन्डको नेता हुने भन्ने चाहिँ त्यस्तो नहुँदो रहेछ। अनुभवी चराले भूमिका चाहिँ खेल्छ र प्राय जसो हामीले चराहरू उडिरहँदाखेरि चाहिँ यो भी फर्मेसन भन्छौँ हामी, भी अक्षर भी आकारकोमा चाहिँ टुप्पोमा एउटा चरा अनि अरू त्यसको सर र पछाडि पछाडि फैलिँदै फैलिँदै जाने
1: इन्ट्रेस्टिङ छ। त्यसको बारेमा के छ,
0: त्यो किसिमबाट चराहरू उडेको चाहिँ देख्छौँ। अब त्यसमा चाहिँ हामीले विशेष गरेर यो लामो बसाइसराई गर्ने हाँसहरूमा, सारस प्रजातिका चराहरूमा त्यस्तो खालको देखिन्छ। र त्यसको चाहिँ के हो भन्दाखेरि अलिकति बलियो, धेरै शक्ति भएको चरा चाहिँ सबभन्दा अगाडि बस्ने, उनले चाहिँ आफ्नो शक्ति आफूले सके जतिको समयसम्म चाहिँ उनले झुन्डको अगाडि बसेर, किनकि अगाडि बस्नु भनेको हावालाई चिर्नु हो र हावालाई चिर्नलाई त्यो चरालाई धेरै शक्ति लाग्छ र त्यो शक्ति हुन्जेलसम्म उसले अगाडि बसेर त्यसरी नेतृत्व गर्ने, र जब उसको शक्ति कम हुँदै जान्छ, जब ऊ थाक्छ, त्यस पछाडि चाहिँ अर्को चरा आएर त्यो ठाउँ लिने र ऊ चाहिँ त्यो भिए आकारको बिचमा बसेर आराम गर्ने,
1: दिशा पनि त्यो चेन्ज भइरहेको छ।
0: त्यसरी त्यो चेन्ज गर्दै गर्दा नै उनीहरूले त्यसरी अगाडि जाने गरेको हामीले पाउँछौ। त्यो किसिमबाट चाहिँ उनीहरूले बसाइसराई गर्दाखेरि एक आपस बीचको संचार र व्यवस्थापन चाहिँ त्यसरी गरिरहेको हुन्छ भन्ने खालको अध्ययनहरूले देखाएको छ।
1: सानो चरा भयो, एकदमै ठूलो यात्रा महादेश अथवा समुद्र पनि पार गर्नु पर्यो। अहिले तपाईँले एउटा प्रजातिको त कुरा गर्नुभयो, दिमागको एक पाटो सुत्ताखेरि एक पाटो जाग्छ, त्यसरी पनि आराम गर्छ, तर समुद्रमा उनीहरूले थकान मेटाउनको लागि चाहिँ झुन्डमा अगाडिको पछाडि सर्ने भयो, योभन्दा बाहेक अरू के गर्छन् थकानहरू मेटाउनको लागि? बीचमा विश्राम पनि गर्छन् अथवा के गर्छन्?
0: सबै चरा प्रजाति चाहिँ धेरै दिनसम्म अथवा धेरै दूरीसम्म चाहिँ एकैचोटि बसाइसराई गर्ने चाहिँ गर्दैनन्। त्यो चाहिँ कुनै कुनै प्रजातिहरू मात्र देखिने कुरा हो। प्राय चरा प्रजातिहरू चाहिँ छोटो छोटो दूरी बनाएर बसाइसराई गर्ने, जस्तै आज यो ठाउँबाट हिँड्यो, अब आज जस्तै काठमाडौँबाट हिँडेको चरा अब आज गएर उदाहरणको लागि मात्र चितवन गएर बस्छ, ऊ जानुपर्ने तल हिन्द महासागर वा इन्डियाको कुनै ठाउँमा जान्छ भनौँ, तर ऊ चाहिँ काठमाडौँबाट उडेर एकैचोटि त्यो ठाउँ जाँदैन कि, ऊ चाहिँ चितवनमा गएर आराम गर्छ, चितवनबाट फेरि अर्को कुनै ठाउँमा गएर आराम गर्छ, त्यस पछाडि बल्ल अर्को उसको अन्तिम गन्तव्यमा पुग्छ। त्यो किसिमबाट जसरी हामी लामो दूरीको यात्रा गर्दाखेरि यदि ठाउँ ठाउँमा हामी बास बस्दै जान्छौँ, त्यसरी चराहरू पनि त्यसरी बास बस्दै जान्छन्। प्राय चराहरू अघि भने जस्तै धेरै लामो दूरीको चाहिँ एकैचोटि तय गर्ने चराहरू चाहिँ एकदम कमै मात्र छन्। प्राय चराहरू चाहिँ विश्राम स्थलहरू अथवा आश्रम स्थलहरू खोजेर त्यो ठाउँमा ओर्लिन्छन्, आराम गर्छन्, त्यहाँ दुई दिन तिन दिन एक हप्ता आफ्नो शक्ति पुनर्भरण गर्न उनीहरूलाई कति समय लाग्छ त्यो अनुसारले त्यो ठाउँमा बस्छन्, र त्यस पछाडि उनीहरूले आफ्नो अगाडिको गन्तव्यतिर उनीहरू लाग्ने गर्छन्। त्यो हुँदाखेरि चाहिँ उनीहरूले बसाइसराई चाहिँ विशेष गरेर अझ सानो चराहरूको कुरा गर्ने हो भनेदेखि उनीहरूमा यो धेरै पाइन्छ। लामो दूरीको चराहरू विश्राम स्थल बनाए पनि अलिक टाढा टाढा बनाउने, तर सानो दूरीको चराहरू चाहिँ छोटो छोटो क्षेत्रहरूमा विश्राम स्थल बनाएर अगाडि जाने,
1: विश्राम स्थलमा पनि केही दिनसम्म पनि बस्ने पनि देख्छन्, केही समय लामो समय पनि। त्यसरी हिँड्दाखेरि चाहिँ विश्राम गर्ने एउटा ठाउँ भयो, त्यो ठाउँबाट अर्को ठाउँ जाँदा प्राय कुन समय रोजेको पाइन्छ, बिहान बेलुका दिउँसो
0: सामान्यतया? तपाईँले भन्नुभयो प्रजाति अनुसार त एकदमै फरक पर्छ, तर हामीले सामान्यतया कुरा गर्ने हो भनेदेखि चाहिँ विशेष गरेर ठूला साइजका प्रजातिहरू, हाँसहरू, सारसहरू, चिलहरू, यस्ता खालका चराहरू चाहिँ उनीहरू दिउँसो बसाइसराई गर्न रुचाउँछन् अथवा दिउँसो जान रुचाउँछन्। विशेष गरेर साना आकारका चराहरू चाहिँ रातको समयमा उनीहरूले आफ्नो गन्तव्यतिर लाग्न रुचाउँछन्। यो गरिरहँदाखेरि साना चराहरू जो रातमा यात्रा गर्छन्, रातमा यात्रा गर्ने चराहरू चाहिँ बिहान भइसके पछाडि उनीहरू एउटा विश्राम स्थल उनीहरू रोजिसकेको हुन्छ र दिनभरि त्यो क्षेत्रमा उनीहरूले आफ्नो आहारा खोज्ने, आराम गर्ने, त्यो सबै कामहरू दिनभरिमा त्यो गर्छन् र राति फेरि अर्को गन्तव्यतिर लाग्छन् भनेदेखि ठूला आकारका चराहरूको चाहिँ उनीहरू आफू उडान भर्नको लागि पनि यो पृथ्वीको तातो हावाको सहारा लिनुपर्ने भएको हुनाले दिउँसोको समय रुचाउने गरेको देखिन्छ।
1: त्यस्ता समूहहरूलाई नै कतिखेर हामी बस्ने, कतिखेर खाने, कतिखेर उड्ने प्रायः थाहा हुन्छ सबैलाई।
0: यसमा पनि दुई किसिमको छ। अब कति कुराहरू चाहिँ उनीहरूलाई जन्मजातै थाहा हुन्छ भनेर पनि भनिन्छ, त्यो चाहिँ अब हाम्रो यो इभोल्युसनको क्रममा जन्मजात यो दिशातर्फ जानुपर्छ अथवा यो कुराहरू खानुपर्छ भन्ने किसिमको चाहिँ उनीहरूलाई जन्मजातै थाहा हुने भयो र कति कुराहरू चाहिँ उनीहरू बसाइसराई गर्दा गर्दै उनीहरूले सिक्दै एकचोटि बसाइसराई गरिसकेको चराहरू त अर्कोचोटि जाँदाखेरि पहिला कुन ठाउँमा बसेको थिए कता चाहिँ सुरक्षित थियो त्यो सबै कुराहरू उनीहरूले याद गरेर हिँड्छन् भनेर पनि भनिन्छ
1: हामी हिँड्दै गर्दाखेरि बाटो याद गरेछौँ उनीहरू पनि बाटो पनि याद गरेको हुन्छ
0: अब ठ्याक्कै एक प्रसङ्गमा मैले जोडिहालेँ कति चराहरू चाहिँ अघि तपाईँले भन्नुभयो जस्तै जुन ठाउँबाट बसाइसराई गरेको जस्तै बच्चा उसले जता कोरल्यो भनौँ अथवा जुन ठाउँमा झाडो छल्न गयो उनीहरू अर्को वर्ष पनि त्यही ठाउँमा आइपुग्ने लगभग लगभग त्यही समयमा आइपुग्ने गरेको पनि देखिन्छ हामी एकचोटि भुटानमा जाँदाखेरि त्यहाँ कालीकण्ठ सारस भन्ने एउटा सारस प्रजातिको चरा छ यो चाहिँ भुटानमा चाहिँ टिबेटबाट बसाइसराई गरेर भुटान आइपुग्छ नोभेम्बरको समयमा आइपुग्ने भनेर भनिन्छ र त्यहाँ एउटा फुब्जिगा भ्याली भन्ने एउटा उपत्यका छ त्यसको माथि चाहिँ एउटा गुम्बा रहेछ हामीलाई त्यहाँको स्थानीयहरूले के भन्नुभएको थियो भन्दाखेरि त्यो कालीकण्ठ सारस जब त्यो उपत्यकामा आइपुग्छ सबभन्दा सुरुमा चाहिँ उसले त्यो गुम्बाको चक्कर लाउँछ अनि बल्ल उपत्यकामा झर्छ भनेर भन्नुभएको थियो अब उहाँहरूले चाहिँ त्यसलाई अलिकति धार्मिक हिसाबबाट जोड्नुभयो त्यसको धार्मिक पक्ष पनि हामीले ननकारौँ त्यो आफ्नो ठाउँमा छ तर अब हामीले यसबाट के बुझ्ने हो भन्दाखेरि उनीहरूले चाहिँ आफ्नो भूगोलमा भएका संरचनाहरू पनि याद गर्दा रहेछन् भन्ने कुरा चाहिँ हामीले त्यहाँबाट बुझ्न चाहिँ सक्छौँ
1: कार्यक्रम बदलिँदो नेपालमा अहिले हामी पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौँ चराको बसाइसराईको बारेमा कार्यक्रममा अब चाहिँ बसाइसराई कसरी गर्छन् बाटो पहिचान कसरी हुन्छ यसको वैज्ञानिक रहस्य के हो लगायतका बारेमा चर्चा गरौं हजारौं किलोमिटर अथवा सयौं किलोमिटर अन्जान बाटो भनौँ न वर्ष एकपल्ट जान्छ आउँछ त्यो उड्दाखेरि चराहरू प्राय झुकिँदैनन् भनिन्छ उनीहरूको आफ्नो सही बाटो कसरी पहिचान गर्छन्
0: अब यसमा जो अनुभवी छन् उनीहरूले त्यो समूहलाई दोहोर्याउने अथवा त्यो समूहलाई अलिकति नेतृत्वदायी भूमिका खेल्ने त त्यो हाम्रो ठाउँमा छँदैछ त्यो बाहेक पनि हामीले अब एउटा चराको मात्र कुरा गर्छौँ भनेदेखि चाहिँ त्यसमा उनी धेरै कुराहरूले खेलेको हुन्छ जस्तै सूर्यको दिशा सूर्य पनि एउटा जसरी हामीले पूर्व पश्चिम भन्नुको लागि अथवा समय कति भयो भनेर आकलन गर्नुको लागि हामीले सूर्यलाई हेर्छौँ त्यसरी नै चराहरूले पनि सूर्यको सहायतामा चाहिँ आफ्नो दिशा र आफू जानुपर्ने गन्तव्य कता हो भन्ने कुरा थाहा पाउनको लागि चाहिँ सूर्यलाई प्रयोग गर्छन् भन्ने पनि छ अर्को चाहिँ ताराहरू विशेष गरेर रातको समयमा यात्रा गर्ने चराहरूले चाहिँ ताराहरूलाई आफ्नो यात्राको चाहिँ हामीले जसरी कम्पास प्रयोग गर्छौँ त्यसरी नै तारालाई चाहिँ प्रयोग गर्छन् भन्ने खालको पनि अध्ययनहरू छ विशेष गरेर ताराहरूमा पनि अब तारापुञ्जहरू भए एक अर्को चाहिँ हामी जुन अब ध्रुव तारा भनेर भन्छौँ नर्थ स्टार भनेर भनिन्छ होइन ध्रुव तारालाई चाहिँ उनीहरूले प्रमुख यो जस मान्छेहरूले पनि सुरु समयमा ध्रुव तारालाई नै मुख्य दिशा निर्देशको रूपमा लिन्थ्यो भनेदेखि चराहरूले पनि ध्रुव तारालाई त्यो किसिममा लिन्छ भन्ने अध्ययनहरूले देखाएको छ भनेदेखि अर्को चाहिँ हाम्रो यो पृथ्वीको चुम्बकीय शक्तिलाई पनि चराहरूले चाहिँ देख्न सक्छन् अथवा त्यसलाई चाहिँ उनीहरूले अनुभव गर्न सक्छन् भन्ने खालको पनि अध्ययनहरूले देखाएको छ त्यसमा चाहिँ चराहरूसँग चाहिँ यो म्याग्नेटो रिसेप्सन गर्ने क्षमता हुन्छ भनेर भनिन्छ त्यो भनेको पृथ्वीको चुम्बकीय जसरी हामीले चुम्बकहरूले पनि उत्तर दक्षिण भन्नलाई हामीले सहयोग गर्छ त्यसरी नै चराहरूको दिमागले चाहिँ यो पृथ्वीको चुम्बकीय शक्तिलाई चाहिँ उनीहरूले देख्न सक्छ अथवा अनुभव गर्न सक्छ र त्यही अनुसारले उनीहरूले कता जानुपर्ने हो भन्ने किसिमको उनीहरू निर्णय गर्छन् भन्ने पनि छ भनेदेखि अघि भने जस्तै भौगोलिक संकेतहरू र त्यस पछाडि पहिलेको यात्राहरूको अनुभव र अनुभवी यात्रीहरूको साथ त्यो कुराहरूको पनि भूमिका चाहिँ खेलेको हुन्छ
1: अहिले तपाईँले जोड्नु भयो यस्तो पहिले ध्रुव तारालाई याद गर्ने भन्ने कुरा अब त पछिल्लो पुस्ताहरूमा त्यो कुराहरू बिस्तारै अब हो र भन्ने भयो किनकि हामीले तयार गरेको उपकरण प्रयोग गर्न अभ्यस्त भइसक्यौँ अथवा हामीसँग अरू नक्सा छ अनेक किसिमको छ उनीहरूमा चाहिँ त्यो क्षमता चाहिँ शरीरभित्र अथवा जिनमा नै हुन्छ होला कि के अरे वैज्ञानिक रहस्य चाहिँ के होला
0: अहिलेसम्मको अध्ययनहरूले चाहिँ यसलाई चाहिँ अब कति कुरा अघि भने जस्तै कति कुराहरू चाहिँ उनीहरूसँग त्यो जन्मजात नै जस्तै अब के कुरा चाहिँ उनीहरूसँग जन्मजात हुन्छ भनेर अध्ययनहरूले भनेको छ भन्दाखेरि उनीहरूसँग चाहिँ म यो दिशामा चाहिँ जानुपर्छ है जस्तै म चाहिँ अब उत्तरमा बस्ने चरा हो भनेदेखि जाडो लागेसँगै म दक्षिण जानुपर्छ है भन्ने चाहिँ उनीहरूको दिमागमा हुन्छ उनीहरू जन्मजात त्यो चाहिँ अब तपाईँले भन्नुहुन्छ उनीहरूको जेनेटिक ट्रेटमा नै त्यो दक्षिण जानुपर्छ चिसो लागेपछि भन्ने खालको विकास भयो भन्ने खालको पनि भनिन्छ भनेदेखि अर्को चाहिँ अब त्यसले अब कहाँ जाने त ठ्याक्कै भन्ने कुरा चाहिँ उनीहरूले अरूलाई पछ्याउने अथवा चाहिँ अब आफ्नो अनुकूल वासस्थान खोज्दै खोज्दै जाँदाखेरि यो ठाउँमा पुगे कुनै ठाउँमा पुगेपछि यो ठाउँ चाहिँ मलाई ठिक हुन्छ भन्ने किसिमबाट त्यो ठाउँमा जाडो कटाउने त्यो किसिमको व्यवहार भएको भन्ने चाहिँ देखिन्छ र अब ठ्याक्कै जेनेटिक्समा यति यति कुरा छ र त्यसले अरू चाहिँ यति यति चाहिँ सिक्ने हो भन्ने खालको त्यस्तो चाहिँ अब प्रजाति विशेष पनि फरक हुने भयो र अध्ययनहरूले पनि यसलाई एकदम यही हो भनेर ठम्याइदिन सकेको अवस्था चाहिँ छैन
1: यसमा जोडेको मलाई एउटा लागेको त जस्तो हाम्रोमा विशेष गरी यो वसन्तकाल अथवा बर्खायाममा आउने चराहरू चाहिँ बच्चाको रोलमा प्रजननको लागि धेरै आउने गरेको पाइँदो रहेछ हिउँ याममा आउने आएर फर्किन्छन् तर बर्खायामका चाहिँ प्राय जसोले बच्चा कोरल्ने त्यो बच्चा कोरल्नेहरूमा चाहिँ बच्चा यहाँ कोरलिसकेपछि बच्चा हुर्काएर उनीहरूको अभिभावकले नै लिएर जान्छन् कि कतिपयको चाहिँ अभिभावक एक पाटो जाने फेरि बच्चाहरू पछ्याउँदै जाने कस्तो किसिमको कुरा हुन्छ त्यो बच्चाहरू अथवा त्यसको बसाइ सराइले हेर्दाखेरि यहाँ जन्मेकाहरू चाहिँ
0: अब ठ्याक्कै यहीँको प्रजातिहरूको कुरा गर्नलाई यहीँको उदाहरणहरू दिनको लागि हाम्रो त्यो स्तरसम्मको अध्ययनहरू कमै छन् होइन त्यस्तै जस्तै अब कोइली प्रजातिका चराहरू विशेष गरेर हामी यो गर्मी याममा अथवा बर्खा याममा सुन्छौँ र तिनीहरूले यहाँ बच्चा कोटाउनै आउने हुन् र उनीहरूको एउटा रोचक नै भन्नुपर्छ यो कुरालाई पनि अब उनीहरूले अरूको गुणमा अन्डा पारिदिने हो अरूले हुर्काइदिने हो त्यो बच्चा तर त्यो बच्चाले अब गर्मी लागे पछाडि म चाहिँ दक्षिण जानुपर्छ भन्ने कुरा चाहिँ अथवा जाडो लागेपछि दक्षिण जानुपर्छ भन्ने कुरा चाहिँ उनीहरूले कसरी बाटो पहिल्याउँछन् भन्ने कुरामा चाहिँ अघि भने जस्तै एउटा चाहिँ उनीहरू आफैलाई थाहा हुन्छ उनीहरूको जेनेटिक्समै चाहिँ अब दक्षिण जानुपर्छ भन्ने खालको हुन्छ भन्ने एउटा पक्ष छ भनेदेखि अर्को पक्ष चाहिँ के पनि भनिन्छ भन्दाखेरि जो माउहरूले अण्डा पारेर छोडेको छ त्यो माउहरू चाहिँ त्यो गुणभन्दा अथवा त्यो जसको गुणमा अण्डा पारेको छ त्योभन्दा धेरै पर चाहिँ जाँदैनन् भनेर पनि एउटा भनिन्छ र जब त्यो बच्चा पूर्ण रूपमा हुर्किसक्छ र ऊ उड्न सक्ने अथवा ऊ चाहिँ अब बसाइसराई गर्नको लागि रेडी हुन्छ त्यो बेलामा चाहिँ अनि उनीहरूलाई सँगसँगै लैजाने अथवा डोर्याउने त्यस्तो गरिन्छ किनकि अब कुकुरको बच्चा त अब त्यहाँ धोबिनी चराले हुर्काए पनि जुरेलीले हुर्काए पनि पछि त उसको आवाज त उसले दिने आवाजहरू त कोइलीसँग नै मिल्ने हो जुन प्रजातिको त्यही प्रजातिको कोइलीहरूसँग उसको आवाज मिल्ने भइसकेपछि उसले आफ्नो आवाजहरू त थम्याउन सक्ने भयो
1: उडानको क्रममा चाहिँ चराहरूले कस्तो खालको गति र उच्चाइहरू कायम गर्छन् विशेष गरी हामीले उडानको कुरा गर्दाखेरि
0: अब यसमा चाहिँ हामीले यति गतिमा उड्छ अथवा यति उचाइमा उड्छ भन्ने खालको चाहिँ हामीले ठ्याक्कै भन्न चाहिँ सकिँदैन किनकि त्यो प्रजाति विशेष मात्र होइन कि त्यो चरा विशेष एउटा चरा विशेष नै पनि फरक पर्ने कुराहरू हो र त्यो वातावरणमा हावा कुन अनुसार चलिरहेको छ भन्ने कुराले पनि असर गर्छ र चराहरूले त्यो जस्तै अघि भने जस्तै हामी अब दक्षिण जाँदैछौ दक्षिणबाट उत्तरतर्फ हावा आइरहेको छ भनेदेखि सिधै टाउकोमा ठोक्किने भयो नि त त्यो हुँदाखेरि चाहिँ तिनीहरूको गति कम हुने अथवा त्यस्तो समयमा उनीहरूले बसाइसराईलाई नै एकछिनको लागि स्थगित गर्ने किसिमसम्म पनि गर्छन् भन्ने खालको छ भनेदेखि विशेष गरेर चराहरूले बसाइसराई गर्नको लागि चाहिँ आफूलाई पछाडिबाट धकेल्ने किसिमको हावालाई चाहिँ कुर्छन् भन्ने किसिमको बुझाइहरू छ तर अब समग्रमा हामीले सालाखाला भन्ने हो भनेदेखि चराहरू चाहिँ 30-60 किलोमिटर प्रति घण्टाको गतिमा चाहिँ उनीहरूले बसाइसराई गर्छन् यो चाहिँ सालाखाला अब सबै प्रजातिलाई जोड्नु हुँदैन सर्भरमा चाहिँ त्यति गर्छन् भन्ने भयो र उचाइको सन्दर्भमा पनि त्यही नै हो उचाइको सन्दर्भमा पनि हामीले सबै प्रजाति अथवा यो प्रजाति नेपाल आउने प्रजातिहरू यति उचाइमा उड्छन् भारत जाने प्रजातिहरू यति उचाइमा उड्छन् भन्ने किसिमबाट चाहिँ भन्न सकिँदैन भन्न मिल्दैन पनि तर अब विशेष गरेर नेपालमा आउने एउटा प्रजातिको चरा जसलाई हामी खोया हाँस भनेर भन्छौँ बार हेडेड गुज भनेर बार हेडेड गुज चाहिँ अब भन्नलाई चाहिँ सगरमाथै कटेर आउँछन् भनेर भनिन्छ तर हिमाल कटेर आउने चाहिँ हो सगरमाथै कट्छन् कि कट्दैनन् भन्ने चाहिँ अध्ययनहरूले अहिलेसम्म देखाइसकेको छैन अब यो बार हेडेडको जुन खोया हाँसको कुरा गरेँ मैले त्यो चाहिँ अहिलेसम्म यो गिनिज बुक अफ वर्ल्ड रेकर्ड भन्छौँ नि हामी त्यसले चाहिँ सबैभन्दा उचाइमा उठ्ने चराको रूपमा यसलाई दिइरहेको छ र यसको अधिकतम उचाइ चाहिँ 9,000 मिटर माथि पनि उठ्छ भन्ने भयो तर अब त्यो भनिरहँदाखेरि फेरि अध्ययनहरूले अहिलेसम्मको अध्ययनहरूले चाहिँ यसको अधिक अब जस्तै सेटेलाइट ट्याग गरेको चराहरूको अधिकतम यसले लिएको उचाइ चाहिँ 7,300 आसपासको उचाइसम्म चाहिँ यसले लिएको भन्ने देखिन्छ अधिकतम चाहिँ तर प्राय जसो चाहिँ यो खोया हाँस चाहिँ 5,000-6,000 बीचमा चाहिँ यसले उडान भर्छ भन्ने किसिमको चाहिँ तथ्याङ्कहरू छ
1: रातिको समयमा उड्ने र दिउँसोको समयमा उड्ने चराहरू छन् उनीहरूको यात्रा गर्ने तरिकामा चाहिँ केही भिन्नता हुन्छ कि हुँदैन
0: जस्तै अब रातमा उड्ने चराहरू चाहिँ दिनमा आराम गर्ने र आहारा खोज्ने खाने गर्छन् भनेदेखि दिनमा उड्ने चराहरूले चाहिँ उनीहरूले खाने कुराहरू चाहिँ दिनमै खोजेर खानु पर्यो र उनीहरू रात चाहिँ विशेष गरेर आराम गर्नको लागि मात्र बास बस्नलाई मात्र प्रयोग गर्ने जस्तो देखिन्छ अर्को चाहिँ एउटा अघि मैले भनेको थिएँ राति उड्ने चराहरू चाहिँ विशेष गरेर साना आकारका हुन्छन् र दिउँसो उड्ने चराहरू चाहिँ विशेष गरेर ठूला आकारका हुन्छन् भनेर भनेको थिएँ साना चराहरू चाहिँ किन राति यात्रा गर्न रुचाउँछन् किन राति यात्रा गर्न चाहिँ उनीहरूको प्राथमिकतामा पर्छ भन्दाखेरि राति चाहिँ उनीहरू सिकारी चराहरूबाट बस्ने सम्भावना धेरै उच्च हुन्छ दिउँसो यात्रा गर्दाखेरि चाहिँ सिकारी चराहरू पनि सक्रिय भइराख्ने अवस्था भयो त्यो हुँदाखेरि उनीहरू सिकारी चराहरूले देख्ने शिकार गर्ने सम्भावना धेरै हुने भएको भएले एउटा त्यो सुरक्षाको हिसाबबाट पनि साना चराहरूले चाहिँ रातको समयलाई प्राथमिकता दिएको देखिन्छ र अनि अर्को चाहिँ यो दिनमा उड्ने चराहरूले चाहिँ यो अघि भने जस्तै थर्मल इनर्जी भन्छौँ हामी जमिनको हावा तातेसँगै त्यो हावा माथि जाँदाखेरि यो दिनमा उड्ने चराहरू विशेष गरेर ठूला आकारका चराहरूले चाहिँ त्यो जुन माथि गइरहेको तातो हावालाई प्रयोग गरेर तिनीहरूले पनि उचाइ लिनको लागि चाहिँ त्यो हावाहरू प्रयोग गर्ने र त्यस पछाडि माथिबाट सिधै ग्लाइड गरेर जाने त्यो गर्दाखेरि चाहिँ उनीहरूले कम शक्तिमा अधिकतम दूरी उनीहरू यात्रा गर्न सक्ने भए त्यो किसिमको पनि उनीहरूले त्यो फरक रात र दिनमा गर्ने पाइन्छ भनेदेखि अर्को चाहिँ अघि भने जस्तै अब रातमा यात्रा गर्ने चराहरूले चाहिँ तारा चन्द्रमा उनीहरू चाहिँ भूगोलको कम सहारा हुने भयो किनकि भूगोल रातमा देख्नलाई गाह्रो हुने भयो त्यही भएर तारा चन्द्रमा र पृथ्वीको चुम्बकीय शक्तिहरूलाई उनीहरूले मुख्य दिशा निर्देशकको रूपमा लिन्छ भनेदेखि दिनमा उड्ने चराहरूले चाहिँ सूर्य भूगोल र पृथ्वीको चुम्बकीय शक्तिलाई मुख्य दिशा निर्देशकको रूपमा लिने गरेको अध्ययनहरूले देखाएको छ
1: पहिलो पर्व विशेष पहिलो नेपालमा अहिले हामी चराहरूको बसाई सराई बारेमा नेपाल पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ थोरै बचत धेरै कायदा बिमा काचन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
4: संयोगीको शिर
5: मणिचूडको काख
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
5: शान्ति र आनन्दको अनुभूति
4: हिमबाट टाढा
5: सहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट
6: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 59 66 र 98 41 29 54 81। वेबसाइट झूले.com.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानीको पर्वत विशेष बढ़िलो नेपालमा अहिले हामी चराहरूको बसाई सराई बारेमा नेपाल पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यो बसाई सराई पूर्वको पूर्व तयारीको बारेमा चर्चा गरौं। हामी सामान्यतया बसाई सर्नु पर्यो भनेदेखि हाम्रा घरमा भएका व्यवस्थापनको कुरा र अथवा सामान्य रूपमा हामी दशैंमा यहाँबाट घर जानु पर्यो, एक हप्तालाई गाउँ जानु पर्यो भने धेरै कुरा बन्दोबस्त गर्छौ। चराहरूको यो बसाई सराईमा चाहिँ त्यस्ता बन्दोबस्तीको कुराहरू केही पाइन्छ नि पाइँदैनन्?
2: अवश्य पाइन्छ सर। किन भन्दाखेरि अब बिना तयारी कसैले के काम गर्छ भने त्यो सफल हुने सम्भावना कमै हुन्छ भने जस्तै चराहरूको सन्दर्भमा पनि उनीहरूले तयारी गरेको देखिन्छ। विशेष गरेर उनीहरूले शरीरको तयारी गर्छन्। शरीरको तयारी कसरी गर्छन् भन्दाखेरि उनीहरू बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि उनीहरूले खाना धेरै खान थाल्ने, खाना धेरै खाँदाखेरि पनि धेरै चाहिँ यो बुसो लाग्ने खालको खानाहरू खाने, त्यो गर्दाखेरि अब बसाई सराईको क्रममा कतिपय चराहरूले धेरै यो फलहरू खान रुचाउँछन् भन्ने खालको पनि छ अध्ययनहरूमा। त्यो हुँदाखेरि त्यसले चाहिँ शरीरमा धेरै बोसो जम्मा गर्ने र त्यो शरीरमा धेरै बोसो जम्मा किन गर्ने भन्दाखेरि यात्राको क्रममा चाहिँ धेरै खानाको लागि रोकिराख्न नपरोस्, धेरै खानाको लागि उसले समय खेर फाल्न नपरोस् भनेर बोसो जम्मा गरेर त्यो बोसो चाहिँ यात्राको क्रममा प्रयोग गर्ने गरेको देखिन्छ भनेदेखि अर्को चाहिँ यो अब कति समूहमा उड्ने चराहरू पनि बच्चा कोरोल्ने समयमा चाहिँ उनीहरू समूहबाट भिन्न भिन्न छुटेर आफ्नो आफ्नो क्षेत्रमा चाहिँ उनीहरूले बच्चा कोरोलेको हुन्छ, बच्चा हुर्काएको हुन्छ। बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि चाहिँ ती सबै फेरि त्यही आफ्नो झुन्डो झुन्डोमा फर्किने त्यस्तो पनि गरेको देखिन्छ।
1: भनेको कुनै एउटा ठाउँमा भेला हुने भने
2: हजुर अब यात्रा गर्ने बेला हो भेला हुँ भेला हुनु पर्यो भेला हुँ भन्ने
1: ठाउँ हुन्छ होला कि अथवा एक किसिमले जुट्दै जुट्दै आउँछ के हुन्छ होला अब अध्ययनहरूले के देखाएको छ?
2: त्यो चाहिँ अब त्यही प्रजातिभित्र पनि फरक फरक हुन्छ। जस्तै अब बच्चा हुर्काउनको लागि अलिक टाढासम्म गएकाहरू उनीहरू पहिला त्यो अलि धेरै जता जम्मा भएका छन् उनीहरू त्यता आउने भए, नजिक नजिक भएकाहरू चाहिँ त्यतै वरपर जम्मा हुने जस्तो भयो। त्यही किसिमबाट चाहिँ त्यो चाहिँ अब प्रजातिहरू चराहरू कुन ठाउँसम्म उनीहरू फैलिएका छन्, कति टाढासम्म फैलिएका छन् भन्ने कुराले पनि निर्भर गर्छ। र एउटा अर्को रोचक कुरा चाहिँ यो बसाई सराई गर्न अगाडि चराहरूले आफ्नो जुन अङ्गहरू चाहिँ अलिकति कम प्रयोग हुनेवाला छ अब बसाई सराईको क्रममा, त्यसरी उनीहरूले अब धेरै खाना खाएर पाचन गर्न नपर्ने भइसक्यो पछाडि उनीहरूको पाचन प्रणालीका कति अङ्गहरू चाहिँ उनीहरूले त्यसलाई चाहिँ सानो बनाउँछ भनेर पनि भनिन्छ। अनि त्यो सानो बनाएर अनि त्यो खाली ठाउँ चाहिँ एक त बोसोको भर्ने हो, अर्को चाहिँ त्यसले उसलाई अझ हलुको बनाउन सहयोग गर्ने भयो, त्यो पनि गर्ने गरिन्छ भनेर अध्ययनहरूले देखाएको छ भनेर। अर्को चाहिँ यो अब जस्तै उडान भर्नको लागि उनीहरू उड्नको लागि चाहिँ उनीहरूको जुन यो फ्लाइट मसल भनेर भन्छौँ हामी, यो अब विशेष गरेर पखेटाका मांसपेशीहरू तिनीहरू चाहिँ बलियो बनाउँदै लान्छन् भन्ने पनि भन्ने गरिन्छ, ताकि उड्ने बेलामा चाहिँ त्यो छिटो नथाकोस् भन्ने किसिमबाट शरीरको तयार चाहिँ उनीहरूले त्यसरी गर्छन् भनेदेखि अब केही केही चराहरूमा चाहिँ यो अब जुन नयाँ बचेराहरू छन् जो चाहिँ पहिलोचोटि बसाई सराईमा भाग लिँदैछन् तिनीहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ भन्ने पनि छ। फेरि त्यो सबै चराहरूमा चाहिँ होइन, तर केही केही चराहरूमा चाहिँ त्यस्तो पनि व्यवहारहरू देखिएको छ भन्ने छ, त्यो एक किसिमको व्यवहारिक तयारी भनौँ न त्यो गर्ने गरेको छ भन्ने पनि देखिन्छ भनेदेखि अब वातावरणीय हिसाबबाट चाहिँ फेरि चराहरूले के कुराहरू ध्यान दिन थाल्छन् भन्दाखेरि दिनको लम्बाइ कति छ, दिनको लम्बाइ छोटिँदै छ कि लम्बिँदै छ कि त्यो कुराहरू ध्यान दिने, त्यस पछाडि तापक्रमहरू ध्यान दिने, अनि हावाको दिशा कता हावा बहिरहेको छ, हावा कति गतिमा बहिरहेको छ, र त्यस पछाडि समग्र त्यो जुन ठाउँमा उनीहरू अहिले बसिरहेका छन् त्यो ठाउँको वासस्थानको क्वालिटी चाहिँ कस्तो छ, त अब चाहिँ यो ठाउँमा बसिरहन ठिक छ कि जाने बेला भयो भन्ने किसिमको, त्यो किसिमको पनि उनीहरूले वातावरणलाई हेरिरहने, बसाई सराई गर्ने समय भयो कि भएन भन्ने किसिमले तयारी गरिरहने चाहिँ देखिन्छ।
1: त्यसँग यात्रामा निस्किनु अघि उनीहरूले आफ्नो समय अथवा मौसमको अनुकूलता यस बारेमा चाहिँ कतिको अनुमान गर्छन्?
2: यो सन्दर्भमा चाहिँ उनीहरूले ठ्याक्कै अब त्यही कुरालाई यो हामीले मौसम पूर्वानुमान गरे जस्तो उनीहरूले त्यही कुरालाई मौसमकै लागि मात्र पूर्वानुमान गर्छन् कि गर्दैनन् भन्ने कुरा चाहिँ अझै पनि प्रष्ट चाहिँ छैन। तर के चाहिँ बुझ्न सकिन्छ भन्दाखेरि जस्तै उनीहरूले हावाको गति अथवा हावाको दिशा त्यस पछाडि तापक्रमहरू यिनीहरूलाई उनीहरूले हेर्नु कस्तो छ हामीलाई ठिक छ कि छैन भने उनीहरूले जाँच गरौँ त्यसले नै के हामीले बुझ्न सक्छौँ भन्दाखेरि उनीहरूले चाहिँ मौसमको पूर्वानुमान अथवा यात्रा गर्नुको लागि मौसम ठिक छ कि छैन भनेर उनीहरूले आफ्नो अनुभवको आधारमा त्यो पूर्वानुमान लाउँछन् भनेर चाहिँ हामीले विश्वास गर्न चाहिँ सक्छौँ।
1: बाटोमा उड्दै जाँदा पनि बिचमा कतैतिर एकदमै मौसम बिग्रियो भने उनीहरू एउटा सुरक्षित ठाउँमा अवतरण भएर बस्ने गरेको चाहिँ पाइएको छ कि?
2: त्यो चाहिँ लगभग सबै प्रजातिका चराहरू जो बसाइसराई गर्छन् तिनीहरू चाहिँ यदि मौसम प्रतिकूल भयो भनेदेखि चाहिँ त्यो बेलामा उनीहरू कुनै सुरक्षित ठाउँहरू खोजेर त्यो ठाउँमा मौसम अनुकूल नहुन्जेलसम्म त्यो ठाउँमा उनीहरूले खाने आफूलाई चाहिने आरामहरू गर्ने त्यो किसिमको गर्ने गरेको पाइन्छ। अब त्यो कस्तो कुराले पनि त्यसलाई देखाउँछ भन्दाखेरि जस्तै कति चराहरू जुन चराहरू चाहिँ यो ठाउँमा आउँदैन यो ठाउँमा देखिँदैन भनेको चराहरू कहिले काहीँ मौसम बिग्रेको बेला त्यो ठाउँमा भेटिन्छन्। त्यसले चाहिँ के देखाउँछ भन्दाखेरि मौसम बिग्रेको हुनाले त्यो चाहिँ आराम गर्न अथवा त्यो मौसमको अनुकूलता कुर्नको लागि चाहिँ त्यो ठाउँमा आएको हो भन्ने खालको हामीले बुझ्न सक्छौँ। त्यो गर्दाखेरि चाहिँ उनीहरूले मौसमको अनुकूलतालाई चाहिँ एकदमै ध्यानमा राख्छन् किनकि मौसमलाई नजरअन्दाज गर्ने बित्तिकै आफ्नो ज्यानसँग खेलेको बराबर हुन्छ।
1: त्यसमा उडान सुरु भइसकेपछि केही संख्याहरू त्यतैतिर छुट्ने सम्भावना रहन्छ कि?
2: त्यो सम्भावना चाहिँ रहन्छ सर। किन पनि भन्न सकिन्छ भन्दाखेरि त्यस्ता खालका अभिलेखहरू छन्। यो चराहरू त गइसक्नुपर्ने हो जस्तै नेपालकै सन्दर्भमा पनि यो चराहरू त गइसक्नुपर्ने हो भन्ने अनुसन्धानकर्ताहरूलाई अथवा चरा खोज गर्ने चरा हेरिरहने जति पनि हुनुहुन्छ उहाँहरूलाई यो चरा चाहिँ अब यहाँबाट गइसक्नुपर्ने समय भयो भन्ने बेलामा पनि त्यो चराहरू भेटिरहेको अवस्थाहरू पनि छ। र कति सन्दर्भमा चाहिँ यो कस्तो पनि हुँदैछ भन्दाखेरि छुट्नुको कारण चाहिँ जस्तै अब ठ्याक्क बसाइसराई गर्ने बेलामा बिरामी भइदियो भनेदेखि ढुङ्गाले चाहिँ उसलाई धेरै लामो समय कुर्दैन। त्यो चरा अब त्यही समय त्यही बस्छ पछि स्वस्थ भयो रोग निको पार्न सक्यो भनेदेखि उस पछि एक्लै अथवा अरू छुट्टै फुटेका अरूसँग मिलेर बसाइसराई गर्छन्। होइन अब सकिएन ऊ स्वस्थ हुनै सकेन भनेदेखि अब त्यसमा केही अरू उपाय रहँदैन।
1: त्यसै गरी बाटोमा उड्दै जाँदाखेरि चाहिँ हामीले अनुमानित सर्दर कति प्रतिशत जति चराहरू गन्तव्यमा पुग्छन् कति बाटोमै मारिन्छन् मर्छन् शिकारको शिकार बन्छन् यस्तो किसिमको केही अध्ययन भएको छैन?
2: यो चाहिँ प्रजाति अनुसार फरक पर्ने कुरा भयो। जस्तै एउटा सारस प्रजाति छ नेपालमा त पाइने थिएन इन्डियामा पाइने थियो इन्डियामा पाइने थियो मैले थियो किनभने भन्दाखेरि अहिले पाइँदैन त्यो र त्यसको प्रमुख कारण चाहिँ के रहेछ भन्दाखेरि उसको बाटोमा शिकार हुने रहेछ। बाटोमा शिकार हुने हुँदाखेरि त्यो चाहिँ अब कि त भारततिर आउने सबै नै मारियो भनेर बुझ्नु पर्यो कि त त्यो खतरा धेरै भइसकेपछि उनीहरू बाटो मोडे भनेर बुझ्नु पर्यो हामीले। त्यो हुँदाखेरि अब कति प्रतिशतसम्म भन्ने हुँदाखेरि चाहिँ कति ठाउँमा 100% नै घटेको रेकर्डहरू पनि छ। कति प्रजातिहरूको सन्दर्भमा चाहिँ बाटो बीचमा हराउने संख्या चाहिँ यति नै भनेर यकिन गर्नु चाहिँ गाह्रै छ किनकि अब यति संख्या यहाँबाट उडेर यहाँ जाँदा अब किनकि
1: हराउँछन् मारिन्छन् अथवा शिकार बन्छन् भनेर चाहिँ हामीले त्यो अनुमान गर्न चाहिँ सक्छौँ धेरै प्रजातिहरू।
2: जस्तै अब नेपालकै सन्दर्भमा पनि हामी कहाँ बगाले बगैडी भन्ने एउटा चरा आउँछ जाडोमा र बगाले बगेडी भन्ने चरा चाहिँ विशेष गरेर हाम्रो तराईका घाँसे मैदान र यो खेतीयोग्य क्षेत्रहरूमा तिनीहरू जाने गर्छन् र विशेष गरेर समय हुन थाल्यो अब धानको बिउहरूदेखि लिएर खान्छन् राति बस्नलाई चाहिँ उनीहरू एउटै झुण्डमा एउटै ठाउँमा बस्न जान्छन् र शिकारीहरूले चाहिँ त्यसको मौका छोपेर सम्पूर्ण त्यो झुण्डलाई नै उनीहरूले पासो हालेर पुरै झुण्ड नै समाएर त्यो बगाले बगेडीलाई बगाले बगेडीसँगै अब त्यो सँगसँगै अरू जे जे चराहरू पासोमा पर्छन् सबै नै उनीहरूले मार्ने भए त्यो किसिमको हाम्रो नेपालमै पनि भइरहेका घटनाहरू छन्। र यसमा अब हामी अनुसन्धानकर्ताहरू अनि संरक्षणमा लाग्ने संस्थाहरूले सम्बन्धित निकायहरूलाई डाक्टर आउनेदेखि लिएर स्थानीयहरूलाई जनचेतना फैलाउनेदेखि कार्यहरू त गर्दैछौ, तथापि पनि रोक्न अझै पनि मुस्किल नै भइरहेको छ।
1: कार्यक्रम बढ्यो नेपालमा अहिले हामी पशु संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौँ। चाहिँ बसाई श्रमिकदेखि यिनै चुनौतीहरू, विशेष गरी प्राकृतिक मानव सृजित समस्याहरूको बारेमा कुरा गरौं। विशेष गरी भन्दाखेरि एउटा शिकार गर्ने मान्छेले भयो, प्राकृतिक प्रकोपहरू केही कारणले पनि वर्षा ठूलो भयो, हिमपात भयो भने पनि समस्या होला, ती लगायत अन्य चुनौतीहरू चाहिँ चराको बसाई श्रमिक देखिएको छ।
2: चराहरूलाई चाहिँ बसाई सराईको बेलामा के कस्ता समस्याहरू आइपर्छन् भनेर हामीले हेर्ने हो भनेदेखि तपाईँले भन्नुभयो यस्तै खराब मौसम र प्राकृतिक विपत्ति चाहिँ ठूलो चुनौती हो र त्यो थियो छ र पछि पनि हुनेछ। प्राकृतिक खराब मौसम र प्राकृतिक विपत्तिहरू किन पनि उनीहरूलाई एउटा चुनौती हुन्छ भन्दाखेरि अब हामीले यसो हेर्दाखेरि मौसम देख्दाखेरि कुनै सुरक्षित ठाउँ, अघि भने मैले भने जस्तै कुनै सुरक्षित ठाउँमा गएर उनीहरूले आहार खोज्छन्, आराम गर्छन्, पछि फर्किहाल्छन् भने चाहिँ त्यसलाई चुनौतीको रूपमा किन लिने भन्ने पनि एउटा हुनसक्छ। तर त्यसलाई अझ मिन ढङ्गमा हेऱ्यौँ भनेदेखि चाहिँ प्राकृतिक विपत्तिहरूले वासस्थानहरू बिगार गरिदिएको हुन्छ कति सन्दर्भमा। अब जस्तै अस्तिको हाम्रो भोटेपछि बाढीकै कुरा गर्ने हो भनेदेखि त्यसले अब हाम्रो सामाजिक रूपमा मानवीय रूपमा जति क्षति पुर्यायो त्यो त कुरा गरेर साध्य भएन। चराहरूको वासस्थानको हिसाबबाट अथवा सम्पूर्ण जैव विविधताको वासस्थानको हिसाबबाट पनि कुरा गर्ने हो भने त्यसले त केही बाँकी राखेन नि त। भनेपछि त्यो त्रिशुली हुँदै आउने चराहरू लिएर अब उनीहरू कहाँ बस्यो, उनीहरू जुन ठाउँमा बस्ने गरेका थिए त्यो बास त नभेट्नु भए भने पछाडि उनीहरू अन्ततिर मोडिनुपर्ने आवश्यकता पनि हुन्थ्यो। त्यो गरिरहँदाखेरि अझ नजानिएको ठाउँमा, नदेखेको ठाउँमा जाँदाखेरि उनीहरूले अझ धेरै खतराहरू भोग्नुपर्ने अवस्था आउँछ। अर्को चाहिँ प्राकृतिक शिकारीहरू पनि त हुन्छन् चराहरूको, त्यो पनि एउटा उनीहरूको लागि चुनौती चाहिँ हो। अब त्यसलाई चाहिँ हामीले प्रकृति भनेर छोडिदिनु पर्छ। अर्को चाहिँ रोग र रोग व्याधि पनि उनीहरूको लागि एउटा ठूलो चुनौती चाहिँ हो। यो बसाई सराईको क्रममा विशेष गरेर अघि हामीले कुरा गरे जस्तै धेरै चराहरू एउटै ठाउँमा आउने गर्छन् यो समयमा, विशेष गरेर जाडोसँग आउने चराहरू त जाडो जुन वासस्थानमा उनीहरू जुन अन्तिम गन्तव्य उनीहरूको हुन्छ त्यो ठाउँमा हजारौं लाखौंको संख्यामा उनीहरू एकै ठाउँमा बस्ने गर्छन्। त्यो हुँदाखेरि चाहिँ यदि कुनै चरा केही रोगबाट संक्रमित छ, कुनै परजीवीबाट संक्रमित छ भनेदेखि त्यो चाहिँ अरूमा फैलिने सम्भावना पनि उच्च हुन्छ यो समयमा। र अब प्राकृतिक चुनौती समस्याहरू त त्यो प्रकृति आफैले पनि त्यसको समाधान गरिदिन्छ। र अब मानव सिर्जित चुनौतीहरू चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हो जस्तो लाग्छ। र विशेष गरेर हामी मानव सिर्जित समस्याहरूमा चाहिँ यो समग्रमा नै मानवको सब गतिविधिहरूले समग्रमा नै के गरेको छ भन्दाखेरि वासस्थानको ह्रास गरेको छ। वासस्थान कति वासस्थान त विनाशै भएको छ, कति वासस्थानहरू टुक्रा टुक्रा भएका छन् अनि समग्रमा चाहिँ त्यसले वासस्थानको जुन क्वालिटी छ त्यसलाई चाहिँ ह्रास गरिदिएको छ। र त्यसले गर्दाखेरि चाहिँ जस्तै अब कुनै एउटा ताल भनौँ न, कुनै एउटा तालले जाडोयाममा पहिला 8,000-10,000 चराहरू त्यसले चराहरू त्यहाँ आएर बस्थ्यो भनेदेखि आजभोलिको मानवीय क्रियाकलापले गर्दाखेरि चाहिँ त्यो ठाउँमा अब चराहरू घटेर 1,000-2,000 झरेको त्यस्तो खालको तथ्याङ्कहरू हामीसँग छ। त्यो चाहिँ एउटा ठूलो चुनौती हो। अर्को चाहिँ यो अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो तर्फबाट चाहिँ हामीले हाम्रो ठाउँ हाम्रो सहरलाई एकदम सजाएको जस्तो देखिन्छ, तर चराहरूको लागि चाहिँ एकदमै त्यो नकारात्मक प्रभाव पार्ने चाहिँ अर्को भनेको यो हामीले जुन आजभोलि रातको समयमा पनि एकदम उज्यालो हुने गरेर बत्तीहरू ठाउँ ठाउँमा राखिरहेका छौँ अथवा कति ठाउँमा सजाउनकै लागि पनि राखिएको छ। अब आवश्यक परेको ठाउँमा त राख्नु पर्यो, सजाउनकै लागि रातभरिसम्म बत्ती बालिदिने खालको त्यस्तो खालको ले चाहिँ विशेष गरेर रातमा बसाई सराई गर्ने चराहरूको लागि चाहिँ त्यसले ठूलो चुनौती थपिएको छ भन्ने खालको अध्ययनहरूले देखाएको छ। र अर्को चाहिँ यो भवनको डिजाइनहरू नयाँ आउँदै गर्दाखेरि प्राय भवनहरू अब सिसाको मात्र राखेर बनाउन थालेका छन् र यो चाहिँ चराहरू विशेष गरेर बसाई सराई गर्नेको लागि मात्र होइन कि लगभग समग्र चराहरूकै लागि एउटा ठूलो चुनौतीको रूपमा चाहिँ यो भवनको सिसाहरू राखेको भवनहरू पनि हो। किनकि चराहरूलाई थाहा हो सिसामा त अब त्यो पछाडिकै वातावरण पछाडिकै वातावरण जुन छ त्यो वातावरण त्यसमा देखिरहने भएपछि उनीहरूले त्यहाँ त उनीहरू जान मिल्छ भनेर जान्छन् र ठोक्किन्छन्। ठोक्किँदाखेरि चाहिँ चराहरू अब प्रायः चराहरू त मर्छन् नै, नभए पनि घाइते हुन्छन्, कसैको पखेटा भाँचिन्छ, कसैको टाउकोमा चोट लाग्छ, त्यो हुँदाखेरि चरालाई त्यसले धेरै नकारात्मक असर गरेको देखिन्छ। र यो कुरा अब नेपालमा त भर्खर भर्खर सुरु हुँदैछ, तर विदेशमा यसले एकदम ठूलो रूप नै लिन्छ। यसले लाखौंको संख्यामा चराहरू मर्छन् भन्ने खालको तथ्याङ्कहरू आउँछ। र त्यसको लागि चाहिँ यो अहिले केही वर्ष यता चाहिँ यो विश्वभरि नै ग्लोबल बर्ड रेस्क्यू डे भनेर रेस्क्यू विक भनेरै मनाउँछ। खासमा यो वर्ष चाहिँ सेप्टेम्बर महिनाको तेस्रो हप्तामा त्यो मनाइयो। त्यसमा चाहिँ के गरिन्छ भन्दाखेरि चराहरू कतै बाटोमा कतै ठोकिएको घाइते अवस्थामा भेटिएको छ भनेदेखि त्यसको अथवा मरेकै अवस्थामा छ भने पनि त्यसको अभिलेखहरू राख्ने, अब घाइते अवस्थामा भेटिएका चराहरूको त उपचारको लागि पहल गरिदिने त्यस्तो खालको गतिविधिहरू गरिन्छ। र अर्को चाहिँ अब अघि हामीले धेरै कुरा गर्यौँ यो चोरी यो शिकार गर्ने मान्छेहरूले शिकार गर्ने पनि ठूलो चुनौती हो। अरू समग्रमा प्रदूषण जलवायु परिवर्तन पनि चराको लागि चाहिँ ठूलो खतराको रूपमा अहिले देखिरहेको छ।
1: यो कुरालाई छुट्टो भयो, प्रदूषण र जलवायु परिवर्तनले चाहिँ उनीहरूको विशेष गरी कस्तो पक्षहरूलाई नकारात्मक हानि पुर्याएको छ?
2: प्रदूषणको सन्दर्भमा चाहिँ विशेष गरेर अब जाडोयाममा नेपालमा आउने चराहरूको कुरा गर्छौँ भनेदेखि त्यो चाहिँ प्राय जसो पानी चराहरू हुन्, पानीमा बस्ने चराहरूको लागि चाहिँ जब पानी प्रदूषित हुन्छ त्यो बेलामा चाहिँ त्यसले समग्रमा त्यसको यहाँको वासस्थानमा ह्रास ल्याइदियो। त्यसले गर्दा उसले खाना कम पाउँछ, उसले आफू डुल्ने अथवा आफूले गर्ने गतिविधिहरूमा उसले त्यति जुन किसिमको उसले प्राकृतिक रूपमा उसले गर्नुपर्ने थियो त्यो गर्न पाउँदैन। र इन्डियामा एउटा के पनि केस भएको छ भन्दाखेरि पानी प्रदूषित हुँदाखेरि हजारौंको संख्यामा एउटै तालमा चराहरू मरेको सम्मको पनि घटनाहरू भएको छ। त्यो कारणले गर्दा अब त्यसमा चाहिँ विशेष गरेर यो एक किसिमको ब्याक्टेरिया त्यो प्रदूषणले गर्दाखेरि एक किसिमको ब्याक्टेरिया फैलिँदाखेरि चाहिँ हजारौंको संख्यामा चराहरू मरेको देखिन्छ भनेदेखि अब जलवायु परिवर्तनको त हामीले कुरा गरेर साध्य नै छैन। यो चराहरू विशेष गरेर उनीहरूले बसाइसराई गर्ने त तापक्रम हेरेर अनि त्यस पछाडि यो हावाको गतिहरू हेरेर अनि पानी पर्ने सम्भावना छ छैन भन्ने कुराहरू विशेष गरेर चराले बसाइसराई गर्ने समयमा कम नै पानी परिरहेको समयमा उनीहरूले बसाइसराई गर्ने गरेको देखिन्छ। अब यो जलवायु परिवर्तनले गर्दाखेरि तापक्रममा पनि परिवर्तन आयो, तापक्रममा परिवर्तन सँगसँगै अब फुल फुल्ने सिजनमा परिवर्तन आयो। अनि त्यो हुँदाखेरि चाहिँ जस्तै अब यो पहिला यो समयमा यो फुल फुल्छ, यो फुल खाने चराले चाहिँ त्यही समयमा उसले बच्चा कोरल्छ, त्यस्तो खालको सम्बन्धहरू भइरहेको हुन्छ। तर त्यो फुल छिटो फुल दिने अथवा ढिलो फुल दिने बित्तिकै जुन चराले आफ्नो बच्चा कोरल्नु पर्ने समय थियो त्यो समयमा उसले खाना नपाउने भइसकेपछि उसले चाहिँ त्यो बच्चालाई हुर्काउने अथवा बच्चालाई चाहिँ बचाउने सम्भावना कम हुन्छ। त्यसले त्यो किसिमबाट पनि चराहरूमा असर परेको देखिन्छ भनेदेखि अब तापक्रमको हावाको गतिहरूलाई हेरेर बसाइसराई गर्ने चराहरूको त त्यो परिवर्तन हुने बित्तिकै उनीहरूको बसाइसराईको त्यो रुटिनै बिग्रेको जस्तो हुने भयो।
1: यी मानव सृजित विशेष गरी चुनौतीहरू लगायत अन्य चुनौतीहरूबाट बसाइसराई गर्ने चराहरूलाई बचाउन चाहिँ अन्तर्राष्ट्रिय स्तरमा अथवा नेपालमा पनि कस्ता नीतिगत व्यवहारिक प्रयासहरू भइरहेका छन् र अब कस्तो प्रयासहरू आवश्यक पर्छ अन्त्यन्त चरणमा हामी कुराकानी गर्दा?
2: अन्तर्राष्ट्रिय तौरमा चाहिँ अघि पनि मैले भने जस्तै यो हाम्रो जुन अन्तर्राष्ट्रिय चराको एउटा साझेदारी संगठन छ बर्डलाइफ इन्टरनेसनल भनेर, त्यसले चाहिँ यो चराहरूको हामी अङ्ग्रेजीमा चाहिँ फ्लाइवे भन्छौँ, हामीले चाहिँ त्यसलाई नेपालीमा उडान मार्ग भनेर चाहेका छौँ। र यो फ्लाइवे बर्डलाइफ इन्टरनेसनलले चाहिँ विश्वभरि फ्लाइवेहरूलाई पहिचान गरेको छ। फ्लाइवे भनेको कस्तो भन्दाखेरि अघि हामीले सुरुबाटै कुरा गरे जस्तै चराहरूले बसाइसराई गर्नुको लागि चाहिँ उनीहरूले जथाभावी बसाइसराई गर्दैनन्, उनीहरूले एउटा बाटोलाई उनीहरूले फलो गर्छन्, एउटा त्यही बाटोलाई
1: पछ्याउँदै
2: त्यस्ता निश्चित बाटोहरू छन् र त्यो बाटोहरूलाई पहिचान गरेर वर्ल्ड लाइफ इन्टरनेसनलले चाहिँ फ्लाइवे उडान मार्गहरू भनेर पहिचान गरेको छ। यसमा चाहिँ विशेष गरेर यो थल भनौँ न होइन जल नभइकन यो थल टेरेस्ट्रियल भन्छौँ नि हामी, त्यो त्यसमा चाहिँ चारवटा उडान मार्गहरू चाहिँ पहिचान विशेष मुख्य चाहिँ चारवटा पहिचान गरेको छ। त्यसमा चाहिँ एउटा हाम्रो दक्षिण अमेरिका र उत्तर अमेरिका जोड्ने त्यो क्षेत्रलाई त्यसलाई चाहिँ अमेरिकी फ्लाई अमेरिकी उडान मार्ग भनेर पहिचान गरेको छ त्यसलाई चाहिँ अमेरिकन फ्लाइवेज भनेर नामकरण गरिएको छ अर्को चाहिँ युरोप र अफ्रिका जोड्ने उडान मार्ग छ त्यसलाई चाहिँ अफ्रिकन युरेसियन फ्लाइवे भनेर नामकरण गरिएको छ अर्को चाहिँ यो हाम्रो आर्टिक क्षेत्र त्यस पछाडि यो उत्तरी एसियाको क्षेत्रहरू भन्नु पर्यो त्यसलाई चाहिँ यता यो प्रशान्त महासागरसँग हुँदै हुँदै तल अस्ट्रेलियासम्म जाने त्यसलाई इस्ट एसियन अस्ट्रेलेसियन फ्लाइवे भनेर नामकरण गरिएको छ र अनि नेपाल पर्ने चाहिँ अर्को फ्लाइवे छ यसलाई चाहिँ हामी सेन्ट्रल एसियन फ्लाइवे भनेर भन्छौँ सेन्ट्रल एसियन फ्लाइवेले चाहिँ यो उत्तरी एसिया भनेर हामी अब रुस मंगोलिया काजाकस्तानहरू भयो र त्यसलाई त्यहाँबाट लिएर चाहिँ हाम्रो यो हिन्द महासागर इन्डियन ओसनसम्म यो इन्डियन सब कन्टिनेन्टलाई जोड्ने अर्को एउटा उडान मार्ग पहिचान गरेको छ नेपाल चाहिँ त्यसभित्र पर्छ र यो यो मध्य एसियाली उडान मार्ग भन्छौँ हामी सेन्ट्रल एसियन फ्लाइवे भनेर यसमा चाहिँ लगभग 600 प्रजातिका बसोबास गर्ने चराहरू पाइने र यो उडान मार्गभित्र चाहिँ 30 धेरै देशहरू यो उडान मार्गको सदस्यको रूपमा चाहिँ रहेका छन् अहिले चाहिँ अन्तर्राष्ट्रिय स्तरमा एउटा अर्को चाहिँ यो सीएमएस भनेर कन्भेन्सन अन द कन्जर्भेसन अफ माइग्रेटरी स्पेसिज अफ वाइल्ड एनिमल्स भनेर बसाइसराई गर्ने चरा मात्र होइन कि सम्पूर्ण बसाइसराई गर्ने जैविक विविधतालाई नै मध्यनजर गरेर एउटा सन्धि भएको छ त्यसमा चाहिँ नेपाल अब सदस्य हुने प्रोसेस मात्रै छ भइसकेको चाहिँ छैन प्रोसेस मात्रै छ त्यो छिटै हुन्छ भन्ने हामी अपेक्षा गर्छौँ
1: यसमा नेपालमा केही नीतिगत रूपमा गर्नुपर्ने अथवा नेपालमा चाहिँ चराको संरक्षणको लागि गर्नुपर्ने काम चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई
2: जस्तै अब यस्तो खालको सन्धिहरू जसले चाहिँ बसाइसराई गर्ने चरादेखि लिएर अन्य जैविक विविधताहरूलाई प्राथमिकतामा राखेको छ यस्ता खालका सन्धिहरूमा पनि नेपाल भाग लिएर त्यसमा पूरा गर्नुपर्ने दायित्वहरू नेपालले पूरा गर्नु पर्यो त्यस सँगसँगै अब नेपालमा अब हामी रामसार महासन्धिको पनि सदस्य राष्ट्र हौ होइन त्यो हुँदाखेरि हामी रामसार महासन्धि अन्तर्गतको सिमसार क्षेत्रहरू हामीले संरक्षण गरिरहेका छौँ र ती सिमसार क्षेत्रहरू बसाइसराई गरेर आउने चराहरूको लागि पनि एकदम महत्वपूर्ण क्षेत्रहरू हुन् विशेष गरेर अब हामीले कुरा गर्ने हो भनेदेखि कोशीलाई हामीले नेपालको पहिलो रामसारको रूपमा हामी चिन्छौँ र कोशी बसाइसराई गरेर आउने चराहरूको लागि पनि एकदम नै नेपालको पहिलो नम्बरको वासस्थान हो भनेर हामी भन्छौँ त्यो भन्दाखेरि यो महासन्धिहरू यो सन्धिहरू जति पनि छन् त्यसबाट पनि हामीलाई बसाइसराई गर्ने चरादेखि अन्य जैविक विविधताको लागि त्यसले महत्वपूर्ण वासस्थान प्रदान गर्ने भएको भएर त्यसमा पनि हामीले नेपालले त्यसमा पूरा गर्नुपर्ने दायित्वहरू पूरा गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ
1: कार्यक्रमको अन्तिम चरणमा आएको छौँ हाम्रो रेडियो श्रोताहरू विशेष गरी युवा पुस्ताहरूले चरा र उनीहरूको बसाइसराई सुरक्षित बनाउन कस्तो भूमिका खेल्ने हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई तपाईँको व्यक्तिगत रूपमा अहिलेसम्मको अनुसन्धान काम त्यो आधारमा र विशेष गरी यो चराको बसाई विशेष बसाइसराई दिवसको सन्दर्भ पारेर के अनुरोध गर्नुहुन्छ
2: नेपालको सन्दर्भमा हामीले कुरा गर्ने हो भनेदेखि नेपालमा अझै पनि अब हामीले हाम्रो तवरबाट त अध्ययन अनुसन्धान गरिरहेका छौँ तर अझै पनि नेपालको अध्ययन अनुसन्धान यहाँको अनुगमन तथ्याङ्कहरू हामीले हेर्ने हो भनेदेखि त्यो अझै पनि पर्याप्त छैन त्यो भएको हुनाले यसमा आम नागरिकदेखि लिएर सरकारी तवरदेखि लिएर सबैजना नै यो तथ्याङ्कहरू र तथ्याङ्कहरू कसरी चाहिँ हामीले अझ मजबुत बनाउँदै लाने कसरी चाहिँ हामीसँग पर्याप्त तथ्याङ्कहरू हामीले बनाउँदै लाने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ र त्यसको लागि अब नेपाल सरकारले आफ्नो तर्फबाट विभिन्न अन्य अध्ययन अनुसन्धानलाई सहजीकरण गरिदिने त आउने ठाउँमा छँदैछ त्यो सँगसँगै नेपाल सरकार आफैले पनि त्यस्ता खालको गतिविधिहरूलाई अगाडि लानुपर्छ जस्तो लाग्छ भनेदेखि आम नागरिकको सन्दर्भमा चाहिँ यो अब जस्तै समग्रमा चराको संरक्षणमा ध्यान दिनु पर्यो भन्ने हो शिकार र पासोहरू यदि कसैले गर्ने गरेको छ भने उहाँहरूलाई पनि खबरदारी गर्नु पर्यो आफूले त गर्नु भएन होइन त्यस पछाडि अर्को चाहिँ हामी यो वासस्थानको पनि जस्तै अब बसाइसराई गरेर आउने चराहरूकै मात्र कुरा गर्छौँ भनेदेखि विशेष गरेर सिमसार र खेतीयोग्य क्षेत्रहरू मुख्य वासस्थानहरू हुन् वन जङ्गल त छँदैछ हाम्रो त्यसको पनि हामीले संरक्षण गर्नुपर्ने छ खेतीयोग्य क्षेत्रमा पनि यो अब हामीले यो रासायनिक विषादीहरू रासायनिक मलहरू धेरै प्रयोग गर्दाखेरि त्यसले पनि नकारात्मक असर परिरहेको हुन्छ। चरालाई मात्र होइन कि समग्र वातावरणलाई नकारात्मक असर परिरहेको हुन्छ भनेदेखि अर्को चाहिँ हामी नेपाल पक्षी संरक्षण संघले चाहिँ छिमेकी चरा गणना भनेर पनि हामी गर्ने गर्छौँ र छिमेकी चरा गणनामा चाहिँ विशेष गरेर आम नागरिकलाई नै हामीले केन्द्रमा राखेर आम नागरिकले चाहिँ आफ्नो वरपर आफ्नो घरमै बसेर आफ्नो वरपर के चरा देखिन्छ त त्यो चराहरूको पनि तथ्याङ्कहरू हामीले सकेसम्मको संकलन गर्ने प्रयास गरिरहेका छौँ। त्यसले गर्दाखेरि चाहिँ हामीसँग अघि जुन भन्ने तथ्याङ्कको कमी छ भनेर त्यो तथ्याङ्कलाई चाहिँ हामीले बिस्तारै बनाउँदै लाने त्यसलाई चाहिँ एक एकवटा इत्ता गर्दै बनाउँदै लाने भनेर हामीले त्यस्तो किसिमको कदमहरू पनि अगाडि लगिरहेका छौँ र छिमेकी चरा गणना जस्ता अब त्यसैमा मात्र भाग लिनुपर्छ भन्ने होइन कि त्यस्ता जति पनि अगुवाईहरू आउँछन् त्यस्ता जति पनि कार्यक्रमहरू अगाडि आउँछ त्यस्तोमा आम नागरिकहरूले भाग लिइदिनुभयो त्यसबाट आफ्नो तथ्याङ्कहरू पठाइदिनु भयो भनेदेखि त्यसले पनि ठुलो भूमिका अब हेर्दाखेरि चाहिँ आफ्नो ठाउँबाट दुईटा भङ्गेराको तथ्याङ्क पठाए जस्तो देखिन्छ त्यसले चाहिँ समग्रमा हेर्दाखेरि चाहिँ त्यसले हाम्रो देशभरि नै कस्तो स्थिति छ त भन्ने किसिमको हामीलाई बुझ्न सजिलो बनाएको हुन्छ त्यो किसिमबाट पनि आम नागरिकले भूमिका खेल्न सकिन्छ भनेदेखि समग्रमा चाहिँ चरा र तिनको वासस्थानको संरक्षण गर्नको लागि चाहिँ आम नागरिकको ठूलो भूमिका छ। यो संरक्षण संस्था र हामी अनुसन्धानकर्ताहरूले त उहाँहरूले गर्नुभएको कामलाई अझ कसरी चाहिँ राम्रो बनाउन सकिन्छ भन्नेतर्फ मात्र ध्यान दिने हो।
1: हुन्छ, एकदम महत्वपूर्ण समय दिनुभयो र चराको विषय सराई जुन एकदम रोचक छ एकदमै रोचक तरिकाबाट श्रोताहरूलाई सुनाइदिनु भयो बुझाइदिनु भयो यहाँलाई उज्यालोतर्फ धेरै धन्यवाद सर।
2: तपाईँलाई पनि धेरै धेरै धन्यवाद यो अब विश्व चराहरूको विषय सराई दिवसको अवसरमा पारेर यति कुराहरू राख्ने अवसर दिनुभयो। यो शनिबार चाहिँ हामीले नेपाल पक्षी संरक्षण संघले भने कुनै ठाउँमा चाहिँ हामीले अब हरेक शनिबार हामीले चरा अवलोकन कार्यक्रमहरू राखिरहेका हुन्छौँ। यो शनिबार पनि चराको बसाइ चराई दिवसको अवसर पारेर हामीले चरा अवलोकन कार्यक्रमहरू राख्ने गरेका छौँ। यो पानी पनि रहन्छ त्यसको लागि चाहिँ हाम्रो वेलकम लोकेसन नेपाल भनेर फेसबुक पेज छ त्यसलाई तपाईँहरूले फलो गर्नुभयो भने त्यहाँ हामीले जानकारीहरू प्रदान गर्न सक्छौँ। सँगसँगै वेलकम लोकेसन नेपाल चाहिँ हाम्रो मेम्बरसिप बेस्ड अर्गनाइजेसन भएको भएर यसमा चाहिँ तपाईँहरूले सदस्यता पनि लिन सक्नुहुन्छ। यदि लिन चाहनुहुन्छ भनेदेखि हाम्रो वेबसाइट फेसबुक पेज अथवा हाम्रो संस्थामा आएर तपाईँहरूले सदस्यता लिन सक्नुहुन्छ। यो अवसरको लागि धन्यवाद।
1: किरण गोसाई अगाडि आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतवारको विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालमा प्राविधिक साथी दिनेश निर्मल धन्यवाद दिँदै म भोजिन्द बस्नेत बिदा हुन्छु। नमस्कार।

0: सुनपाउनु होस् हाई स्पीड र स्टेबल इन्टरनेट
1: साथै सुविधा सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
0: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविधा छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 0142 888 898 98 98

0: कुरा प्रष्ट विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले रातिको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: که من چه من چه من یه میپارک سرم.
1: कुला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर एक मापे दुधकोसी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर आठमा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि सरकारवाला निकाय व्यक्ति संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा मिति यही असोज 25 गते समय बिहान 11:30 बजे। दन्त शिविर हुने सम्बन्धी सूचना एभरेस्ट डेन्टल क्लिनिक अलिडी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
2: सबै उपचारमा छूट लागू हुनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 र 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
3: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना।
1: कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगी वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन।
3: कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य एक ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3।
2: पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूचना प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ।
3: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120130 र 9869548576 सम्पर्क गर्न सक्नुहुनेछ।
2: रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। दन्त शिविर हुने सम्बन्धी सूचना
1: एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ।
3: सबै उपचारमा छुट लागू हुनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 48 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
3: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।

0: न्युट्रिनलाई रेख प्रतियोगिता त्यसको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना।
1: यस मापे दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
0: सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन।
1: पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
0: नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ।
1: दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98 42 81 40, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98 60 31 37 40।
0: उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 97 45 40 02 60, अनुराज बस्नेत 98 51 17 24 19, विपिन तामाङ 98 62 93 64 र राजकुमार राई 98 52 85 54 57।
0: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत।

हाम्रो संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यतिकार पिकनिक हो, विगत तीन दशकदेखिको सुमधुर साथ। यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
1: सम्पूर्ण
0: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा छ।

0: 你？
1: 没有表情。
0: 啊，你们过都是喂。
1: 啊，好。你来为人家干的嘛？你都来过这里的，还干的嘛？

हामीले तिमीलाई पहिल्यै नै भन्यो सहरका मान्छेको विश्वास गर्नु नभन्नु तिम्रो लागि हामी छौँ हामी

0: बाल बालिका सब को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कही कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन हो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य, पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार, दबाव, प्रताप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिन भित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
0: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
1: अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालो वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहारा जानकारी गराइन्छ।
0: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
1: जानकारीका लागि मकालो वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालो वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संखोसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
0: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली नुम्बु नेटवर्क प्राली एभरेस्ट लिङ्क प्राली सम्पर्क नम्बर 97 68 63 77 34
1: अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुरुङ एक चेरेम सोलुखुम्बु।

0: प्रत्येक निमन्त्रणा
1: हाम्रो पवित्र गाउँ खिचिटेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनपो लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
1: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841130094।
0: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9045-76 सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।

0: radio next to your heart.
1: Bogu FM 101.2 MHz.
2: आजी विक्रम संवत 2083 साल असोज 22 गते बिहीबार अंग्रेजी पाठ अनुसार सन् 2026 अक्टोबर 8 तारीख नेपाल संवत 1140 चौदश तिथि पूर्व फाल्गुनी नक्षत्र शुभयोग तथा चन्द्रमा कर्कट राशिमा सरेका छन्। आज बिहान 6 बजे सूर्यदेव हुनेछ भने साँझ 6:41 सूर्यास्त हुनेछ। अब लागो आजको राशिफल तर्फ अमेष राशि परिस्थिति बढ़ सिताईको काम रोकिन सक्छ। कामको मेष नमिल्दा योजना अधूरी रहनेछ। अवसर र व्यवधान बीचबाट कर्मयोग अघि बढ्नेछ। वृष राशि निर्णय लिएर पनि परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ। साझेदारीमा समस्या हुनाले सम्झौता भंग हुन सक्छ। मिथुन राशि काममा केही बाधा आउनेछन्। प्रगतिमा इच्छा गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। नयाँ योजना थाल्न उपयुक्त साइट पर्खनु पर्ला। कर्कट राशि प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली व्यवहारमा अलिक सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरीमा सम्भावना देखिएकाले कर्जा उधार व्यापारमा चमाखो रहनु पर्नेछ। सिंह राशि नयाँ कामको प्रस्ताव आउनेछ भने सात दिनहरू बस्नेछन्। रचनात्मक काम बन्नुका साथै मनकै धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। कन्या राशि आइपर्ने समस्याले भरपूर गराउन सक्छ। घर खर्च बढ्नुका साथै अर्थपातले पनि सताउनेछ। सम्भावना भएको छ भने आफ्नोबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। तुला राशि मेहनतले सजिलै काम बन्नेछ र आमदानीले उत्साह जोगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हात लाग्ने हुनेछ। विभिन्न स्रोत साधन पनि जुट्नेछन्। वृश्चिक राशि दिलासुस्तीले काम रोकिन सक्छ। धेरै र प्रयास गर्दा सामान्य फाइदा उठाउन सकिन्छ तर दाम भने हात लागि नहुन सक्छ। धनुराशि परिफन्दले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। मेहनतको नतिजा चित्त बुझ्दै नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय भएको छ। मकर राशि स्वास्थ्यका लागि आहार विहारमा अलिक सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दुराउनु पर्ने हुन सक्छ। कुम्भ राशि प्रियजनसँगको रमाइलो भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन्। तपाईँको अन्तिम राशिफलमा रहेको छ मीन राशि वाद विवादमा अल्मलिनु पर्दा काममा बाधा पुग्नेछ। ईर्ष्याले प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। आज विक्रम सम्वत 2083